0: 98 560 33 878 प्रशान्त नेउपाने 98 460 26 925।
1: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
2: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
1: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
2: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
3: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
4: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
5: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
3: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98 461 62 220।
6: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
7: कि? बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो त्यही जाने हो?
8: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
9: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस,
10: दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर
9: सञ्जीव श्रेष्ठ, 98 560 83 507।
10: कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98 466 18 817।
11: दिनको संकेत सधैँ बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्री। आज मिति 2083 साल साउन 9 गते शनिबार, असार शुक्ल पक्षको एकादशी तिथि, सन् 2026 जुलाई 25 तारीख। कार्यक्रममा सबैभन्दा पहिला तपाईँको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। तपाईँको आजको दिन सामान्य रहनेछ। हरेक कुरामा सचेत बन्नुपर्ने देखिन्छ। स्वास्थ्य र शिक्षामा ढिला सुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आमदानी भन्दा खर्च बढ़नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ़नु राम्रो हुनेछ। वृष राशि। तपाईँको आजको दिन राम्रो रहनेछ। व्यापारमा फाइदा हुनेछ। धन बढ़नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन राशि। भोलिको कारणले राम्रो काम बढ्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। मनमा शान्ति मिल्नेछ। परिवारले भन्दा बाहिरको व्यक्तिको साथ र सहयोग प्राप्त हुनेछ। कर्कट राशि। मन प्रसन्न हुनेछ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। स्वदेशमा रोजगारीको विकल्प प्राप्त हुनेछ। शिक्षा स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। सिंह राशि। ठूलो लगानी नगर्नु उचित हुनेछ। विदेशी रमझमले मन आकर्षित गरेको छ। लगानी गरेको भए शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। धार्मिक कार्यमा सहभागी भएर यात्रा गरेमा सोचेको काम बढ्नेछ। कन्या राशि। तपाईँको आजको दिन राम्रो रहनेछ। परिवारमा मेलमिलाप बढ्नेछ। आमदानी बढ्नेछ। घुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। उच्च तहका व्यक्तिको आशीर्वादले दैनिकी सहज बनाउनेछ। तुला राशि। तपाईँको आजको दिन राम्रो रहनेछ। साथीको साथ मिल्नेछ। भाग्यको स्थानमा चन्द्रमा पुगेकाले मिहिनेतको फल प्राप्त हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनेछ। वृश्चिक राशि। तपाईँको पनि आजको दिन राम्रो रहेको छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। स्वास्थ्यले साथ दिनेछ। राज्यको तर्फबाट मान र सम्मान प्राप्त हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी भने बढ्नेछ। धनु राशि। तपाईँको आजको दिन सामान्य रहनेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। राज्यको त्रास रहनेछ। परिवारको दोहोरो भूमिकाले तपाईँलाई दुखी बनाउनेछन्। धार्मिक यात्राले दिन सहज बन्नेछ। मकर राशि। तपाईँको आजको दिन राम्रो रहनेछ। लगानीका क्षेत्र सफल बन्नेछन्। व्यापारमा नाफा हुनेछ। शिक्षामा प्रगति हुनेछ। आफन्तको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग रहेको छ। कुम्भ राशि। तपाईँको आजको दिन राम्रो रहनेछ। तपाईँको बोलीले काम बढ्ने दिन रहेको छ। शिक्षामा गरेको प्रयास सफल बढ्नेछ। अरूलाई समय दिँदा आफ्नो समस्या बढ्ने भएकाले सचेत बन्नुपर्ने देखिन्छ। अन्तिममा मीन राशि। तपाईँको आजको दिन सामान्य रहनेछ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रामा समय र सम्पत्ति नाश हुनेछन्। साथीको दोहोरो चरित्रले दुखी बनाउने जोखिम रहेको छ। परिवारको सल्लाहमा अगाडि बढेमा दिन सहज बन्नेछ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबाराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता, यिनै प्रस्तुतिसँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि पनि उपस्थित हुने नै छौ। आजको श्रृंखलाबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
2: कान्छे, भोलि घर पूजा गर्नुपर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती, महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
2: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि, बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848683522।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरू कहाँ जाने होला त?
6: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 9811756606।
5: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
1: अन्तर्मनको आवाज
7: स्टुडियो
8: अहिले बिहानको 6 बज्यो।
5: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
9: कार्यलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट,
10: सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको भन्दै 3 अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्ति, न्यायाधीशलाई राजीनामाका लागि दबाव दिएको पुष्टि गर्न सरकारको चुनौती।
9: कम उमेरमै विवाह र गर्भधारण गर्ने आमा र शिशुको ज्यान जोखिममा, डुबेर ज्यान गुमाउनेमा बाल बालिका धेरै, समुदाय स्तरमा जनचेतना बढ़ाउनु पर्ने खाँचो।
10: बर्ड फ्लू नियन्त्रणमा आउन थालेको पशु सेवा विभागको भनाई, जोखिम टरी नसकेकोले जैविक सुरक्षा र निगरानीलाई निरन्तरता दिन किसानलाई आग्रह।
9: भारतमा आन्दोलन गरिरहेको सीजेपीका दुई मागमा सरकार सकारात्मक, शिक्षा मन्त्रीको राजीनामा बारे निर्णय हुन बाँकी।
10: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार तेस्रो खेलमा पराजित।
7: कानूनको स्नातक तह बीएएलएलबीमा भर्ना खुल्यो। शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलोजी को भगिनी संस्था श्री कलेज अफ लमा 5 वर्षे कानून विषय बीएएलएलबीमा भर्ना खुल्यो। कुनै पनि शैक्षिक संकायबाट प्लस टू पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क श्री कलेज अफ ल, भरतपुर 12, गोन्द्रेङ, चितवन। फोन नम्बर 056-420-064, 98-46-35-54-91, 97-67-96-70-00। पहिलो भर्ना हुने 15 जनालाई विशेष छूटको व्यवस्था रहेको छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि न्यायालयमाथि हस्तक्षेप भएको भन्दै तीनवटा अन्तर्राष्ट्रिय संस्थाले विज्ञप्ति निकालेका छन्। एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र आईसीजेले हिजो संयुक्त विज्ञप्ति निकालेर सरकारले सर्वोच्च अदालतका तीन न्यायाधीशलाई राजीनामाका लागि दबाव दिएको दावी गरेका छन्। सरकारले भने राजीनामाका लागि दबाव दिएको पुष्टि गर्न चुनौती दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयाललाई राजीनामा दिन राजनीतिक दबाव दिएको भन्दै एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजेले संयुक्त विज्ञप्ति निकालेका हुन्। उनीहरूले न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी सरकारले कदम चालेको आरोप लगाएका छन्। जेनेभाबाट संयुक्त विज्ञप्ति निकालेर तीनवटै संस्थाले बहालवाला न्यायाधीशहरूलाई जबरजस्ती राजीनामा गर्न लगाएर वा उनीहरूमाथि महाअभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनीतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त भएको जनाएका छन्। सर्वोच्च अदालतका तीन न्यायाधीश प्रधान रेग्मी र फुयानले राजीनामा दिन अस्वीकार गरे महाअभियोग लगाउने धम्की दिएको विश्वसनीय रिपोर्टहरू भएका छन् विज्ञप्तिमा उल्लेख छ। ती संस्थाले नेपालको संविधान अन्तर्गत महाअभियोगका लागि संवैधानिक आधार पूरा गर्ने सार्वजनिक रूपमा उल्लेख गरिएको त्यस्ता कुनै पनि आरोपहरू बारे जानकारी नभएको विज्ञप्तिमा उल्लेख गरेका छन्। उनीहरूले न्यायिक सुधार आवश्यक हुन सक्ने भए पनि नेपाल सरकारको यस्तो सुधार प्रक्रियाले न्यायिक स्वतन्त्रता, पारदर्शिता र जवाबदेहिता तथा विधिको शासनलाई कमजोर बनाउने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्। तीन अन्तर्राष्ट्रिय संस्थाले भने जस्तो सरकारका तर्फबाट न्यायालयमाथि कुनै पनि हस्तक्षेप नभएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले बताउनुभयो। उहाँले सरकारले न्यायाधीशहरूमाथि महाअभियोग वा अरू कुनै पनि कार्यवाही गर्ने भने र नसोचेको बताउनुभयो। नेपालको न्यायालयका सम्बन्धमा विज्ञप्ति निकाल्ने संस्थाहरूलाई मन्त्री गौतमले भन्नुभएको छ, जसले विज्ञप्ति निकाल्नुभयो विज्ञप्ति निकाल्नेहरूले पनि पुष्टि गर्नुपर्छ, उहाँहरूले आरोप लगाएर मात्रै हुँदैन। यस्तै राष्ट्रपा महामन्त्री विपिन कुमार आचार्यले पनि सर्वोच्चका न्यायाधीशलाई राजीनामाका लागि दबाव दिने बारे सरकार र पार्टीमा कुनै छलफल नभएको र छलफल गर्ने विषय पनि नभएको बताउनु भएको खबर कान्तिपुरले लेखेको छ।
2: सरकारको नीति र कार्यक्रमको प्रभावकारिता, उत्तरदायित्व र जवाबदेहिता खोज्ने संसदीय निगरानीको औजार प्रश्नोत्तरमा सांसदहरूको रूचि निकै कमजोर बनेको छ। प्रश्न र प्रस्ताव मार्फत कार्यकारीलाई संसदप्रति उत्तरदायी बनाउने कार्य पछिल्ला वर्षमा निरन्तर उपेक्षामा परेको तथ्याङ्कले पुष्टि गर्छ। बलियो कार्यकारी हुँदा सत्तापक्षका सांसदहरूबाट हुने प्रश्नको अवस्था झनै नाजुक छ, जसले संसद मार्फत हुने सार्वजनिक नीतिको सुधार तथा नागरिक र संसद बीचको संवादलाई कमजोर बनाएको छ। संघीय संसदका दुवै सदनका नियमावलीले संसदमा प्रधानमन्त्री तथा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसँगै सम्बन्धित मन्त्रालयसँग लिखित र मौखिक प्रश्न सोध्ने अधिकार दिएको छ, तर आफ्नो अधिकारको सदुपयोग न्यून सांसदले मात्र गरेका छन्। संसदबाट हुने प्रश्न मार्फत सरकारका काम कार्यवाहीमा सुधार गरी शासकीय कार्यलाई गुणात्मक बनाउने दायित्वबाट समेत संसद चुकिरहेको छ। 2082 फागुनमा सम्पन्न चुनावपछि गठित प्रतिनिधि सभाको झण्डै चार महिनाको अवधिमा जम्मा तीनजना सांसदले मात्र प्रश्न सोधेका छन्। यसबीचमा प्रधानमन्त्रीसँग जेठ 17 गते एकमात्र प्रश्नोत्तर भएको छ। सम्बन्धित मन्त्रालय तथा कार्यालयका काम कार्यवाहीमा प्रश्न सोध्ने तीन सांसद विपक्षी दलका मात्र छन्। संसदमा हराउँदै प्रश्न शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: दुर्गम क्षेत्रमा जटिल प्रसूति हुँदा हेलिकप्टरबाट उद्धार गरेर अस्पताल पुर्याउने गरिएको छ। कहिलेकाहीँ समयमै उद्धार हुन नसकेर कतिपयको ज्यानै जाने गरेको छ। किशोरा अवस्थामै गर्भवती बनेका धेरैले प्रसूति प्रक्रिया, सम्भावित जोखिम र त्यसका लागि आवश्यक तयारी बारे थाहा नै पाएका हुँदैनन्। त्यसैले पनि आमा र शिशुको स्वास्थ्यमा जटिलता निम्तिने गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको नेपाल बहुसूचक सर्वेक्षण 2081-82 अनुसार बाल विवाह दर सबैभन्दा बढ़ी कर्णाली प्रदेशमा छ। 20 देखि 24 वर्ष उमेर समूहका विवाहित व्यक्ति मध्ये 18 वर्ष नपुग्दै विवाह गर्ने कर्णाली प्रदेशमा सबैभन्दा धेरै 41% छन्। कोशीमा 24.2%, मधेसमा 38.8%, बागमतीमा 20.9%, गण्डकीमा 21.5%, लुम्बिनीमा 21.6% र सुदूरपश्चिममा 26%ले 18 वर्ष नपुग्दै विवाह गर्ने गरेका छन्। नेपाल सरकारले आर्थिक वर्ष 2075-76 शुरू गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम दुर्गम तथा यातायातको पहुँच नपुगेका ठाउँका बासिन्दाका लागि जीवन रक्षक कार्यक्रम बनेको छ। विशेष गरी गर्भवती तथा सुत्केरी अवस्थामा जटिल देखिएका महिलाको आकस्मिक उद्धार गरी समयमा अस्पताल पुर्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। अवय उद्धार गरिएका मध्ये 19% सुत्केरी 20 वर्ष मुनिका छन्। कम उमेरमै विवाह र गर्भधारणका कारण स्वास्थ्य जटिलता निम्तेर आमा र शिशु दुवैको ज्यान जोखिममा पर्ने गरेको छ। कर्णालीमा गएको आर्थिक वर्षमा 11 महिलाले सुत्केरी हुन नसक्दा ज्यान गुमाए। पछिल्ला 4 वर्षमा 777 नवजात शिशुको ज्यान गुम्यो। जोखिममा किशोरी आमा शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
2: फेरि पनि जोखिमकै प्रसंग, नेपालमा डुबेर ज्यान गुमाउने घटना वृद्धि हुँदै गएका छन्। बर्खायाममा नदी, खोला, पोखरी, ताल तथा नहरमा पानीको सतह बढ़ेसँगै डुबेर हरेक वर्ष सयौं नागरिकले ज्यान गुमाउने गरेका हुन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले डुबेर हुने मृत्युलाई सरकारले जनस्वास्थ्यको महत्वपूर्ण चुनौतीका रूपमा लिएको बताउनुभयो। डुबेर हुने दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित पक्षबीच समन्वय हुनुपर्ने भन्दै वहाँले समुदाय स्तरमा जनचेतना अभिवृद्धि तथा रोकथामका कार्यक्रम प्राथमिकताका साथ अगाडि बढ़ाएको बताउनु भएको छ। सचिव देवकोटाका अनुसार विद्यालय तहदेखि पौड़ी तथा जल सुरक्षा शिक्षा विस्तार गर्ने, जोखिमयुक्त जलाशय वरिपरि सुरक्षात्मक संरचना निर्माण गर्ने, बाढ़ी पूर्व चेतावनीलाई प्रभावकारी बनाउने, स्थानीय तहको उद्धार क्षमता सुदृढ़ गर्ने तथा अभिभावकको निगरानी बढ़ाउने हो भने डुबेर हुने अधिकांश घटना रोक्न सकिन्छ। संगठनले सन् 2035 विश्वव्यापी रूपमा डुबेर हुने मृत्यु दर 35% घटाउने लक्ष्य लिएको छ। यसैबीच आज विश्व डुबान रोकथाम दिवस मनाइँदैछ। नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी यो दिवस मनाउन लागि हो। डुबेर मृत्यु हुनेमा बालबालिका धेरै शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: काया कैरनमा उलागबाट राहदानी, लाइसेन्स, प्रमाणपत्र घर दैलोमै पुर्याउने कामबारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
7: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
6: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
8: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0-65-414-236, मोबाइल 98-560-78-302 र 98-460-78-302।
1: समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको भन्दै 3 अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्ति, न्यायाधीशलाई राजीनामाका लागि दबाव दिएको पुष्टि गर्न सरकारको चुनौती, संसदमा हराउँदै प्रश्न, कम उमेरमै विवाह र गर्भधारण गर्ने आमा र शिशुको ज्यान जोखिममा, डुबेर ज्यान गुमाउनेमा बाल बालिका धेरै, समुदाय स्तरमा जनचेतना बढ़ाउनु पर्ने खाँचो लगायतका खबर प्रस्तुत गर्छौं।
2: अब बाँकी खबर, चार महिना यता पोल्ट्री क्षेत्रमा ठूलो क्षति पुर्याएको बर्ड फ्लू एभियन इन्फ्लुएन्जा संक्रमण नियन्त्रण उन्मुख बनेको छ। चालू आर्थिक वर्षको साउन एक गते यता देशका कुनै पनि ठाउँमा नयाँ संक्रमण पुष्टि नभएसँगै पशु सेवा विभागले बर्ड फ्लू संक्रमण नियन्त्रणको चरणमा पुगेको जनाएको हो। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार अहिले विभिन्न जिल्लाबाट शंकास्पद नमूना परीक्षणका लागि केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा आउने क्रम भने जारी छ। परीक्षण गरिएका सबै नमूनाको नतिजा नकारात्मक आएको छ, यसले संक्रमण नियन्त्रणमा आएको स्पष्ट संकेत दिएको उहाँले बताउनुभयो। रोग पुनः फैलिन नदिन निगरानी, प्रयोगशाला परीक्षण तथा पोल्ट्री फार्ममा जैविक सुरक्षा अर्थात बायो सेक्युरिटी मापदण्ड कार्यान्वयनलाई निरन्तरता दिइरहेको उहाँले जानकारी दिनुभयो। पशु सेवा विभागले रोग नियन्त्रण उन्मुख भए पनि जोखिम पूर्ण रूपमा टरी नसकेको जनाएको छ, त्यसैले पोल्ट्री फार्ममा जैविक सुरक्षाका मापदण्ड कड़ाईका साथ पालना गर्न शंकास्पद लक्षण देखिए तत्काल पशु सेवा कार्यालयमा जानकारी गराउन र नियमित निगरानीलाई निरन्तरता दिन किसान संघ आग्रह गरेको खबर गोर्खापत्र दैनिकले छापेको छ।
1: सरकारको कार्यक्रम अनुसार अहिले राहदानी, नागरिकताको प्रतिलिपि र सवारी चालक अनुमति पत्र जस्ता आवश्यक कागजातहरू हुलाक मार्फत सिधै घर दैलोमा उपलब्ध गराउने सेवा शुरू भएको छ। बाँके, उदयपुर, बागलुङ, दाङ लगायतका विभिन्न जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालय बीच सम्झौता गरी चरणबद्ध रूपमा सेवा शुरू भएको हो। हालसालै काठमाडौँमा समेत गोस्वारा हुलाक कार्यालय र काठमाडौँ जिल्ला प्रशासन कार्यालय बीच सम्झौता पत्रमा हस्ताक्षर गरी यो सेवा विस्तार गरिएको छ। साथी महेश गेवालीले हुलाक सेवा विभागका निर्देशक तथा प्रवक्ता सपना कुमारी भट्टराईलाई राहदानी, नागरिकता र लाइसेन्स घरमै पुर्याउने सेवाबारे कुरा गर्नु भएको छ।
9: 77 जिल्ला प्रशासन र अरू इलाका प्रशासन कार्यालयहरूमै पुर्याउने भनेर सम्झौता गरेर अहिलेसम्म हामीले चाहिँ 2,35,036 थान राहदानी चाहिँ जिल्ला प्रशासन कार्यालयहरूमा पुर्याएको छौँ। ती मध्ये 7,649 थान चाहिँ व्यक्तिको हातमै पुर्याएको छ, घरमै पुर्याएको छ। हुम्ला जिल्ला बाहेक 76 जिल्लाबाट शुरू भएको छ।
2: यसरी सेवा दिइरहँदाखेरि के कस्ता समस्याहरू अहिले भोगिरहनु परेको छ?
9: सबभन्दा ठूलो समस्या भनेको अहिले हुलाकमा चाहिँ जनशक्तिहरू कम छ, क्या कर्मचारीहरू चाहिँ कम छ, रिटायर हुँदै जानुभएको छ, त्यसको सट्टा नयाँ कर्मचारी थपिएको पनि छैन। अर्को कुरा, हल्का र हुलाकी पनि धेरै ठाउँमा खाली छ, त्यो नियुक्तिको प्रक्रिया बढाउन चाहिँ हामीले भर्खरै कार्यविधि पठाएका छौँ। त्यही हुनाले हाम्रो प्रमुख समस्या भनेको अहिले जनशक्ति हो। अब अर्को सवारी साधन नभएका हुलाकहरू पनि छन्, किनभने हाम्रो हुलाकहरू अहिले स्थानीय स्तरसम्मै, स्थानीय पालिका स्तरसम्मै फैलिएको हुनाले प्रत्येक पालिकामा कम्तीमा एउटा बाइक, स्कुटर जे भए पनि सवारी साधन भइदिएको भए सजिलो हुन्थ्यो। अहिले पालिका स्तरसम्म पनि हामीले सकेसम्म अब एउटा कम्प्युटर चाहिँ पुर्याउने प्रयास चाहिँ गरेको छौँ, त्यही पनि सबै ठाउँमा पुर्याउन सकेको छैन सर। त्यही त हो नि। अर्को चाहिँ हामीले घर घरमा राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्र पुर्याउँदाखेरि चाहिँ उहाँले चाहिँ वास्तवमा सरकार त हाम्रो घरमै आइपुग्ने रहेछ नि त, ढोकामै आइपुग्ने रहेछ नि त। लाइसेन्स राहदानी त बोकेको थिएन उसले, खालि चिठी पत्र मात्रै बोकेको थियो। तर अहिले त एकदम मानिसहरूको जुन आवश्यकतासँग गाँसिएको विषय पनि उहाँहरूको घरसम्मै पुग्दाखेरि त उहाँहरू त एकदमै खुसी हुनुहुन्छ सर।
2: नागरिकले केही शुल्क बुझाउनु पर्छ कि अतिरिक्त केही प्रक्रिया गर्नुपर्छ कि भन्ने खालको एउटा बुझाइ पनि रहेछ, यस्तै हो कि केही फरक हो यसमा?
9: हुलाक चाहिँ अब हाम्रो देशको मात्रै कानूनले भन्दा पनि अन्तर्राष्ट्रिय स्तरमा पनि सदस्यता जनाएको छ। युपियु, एपिपियु भन्ने होइन, यो विश्व हुलाक सङ्घ, एसिया प्रशान्त हुलाक सङ्घको पनि सदस्यता हुनाले त्यसको पनि नियम कानून हामीले मान्नुपर्छ। यहाँबाट धादिङ पुर्याए पनि, यहाँबाट काठमाडौँबाट जुम्ला पुर्याए पनि हाम्रो रेट एउटै हो। त्यो चाहिँ केजीको हिसाबले हाम्रो रेट हुन्छ। जस्तै हामीले पासपोर्ट चाहिँ व्यक्तिको घरमा पुर्याउँदाखेरि 55 रुपियाँ बढी लाग्ने हो, ढुवानी खर्च हो। व्यक्ति आफैले दिन पर्यो अथवा उसले टिकट टाँसेर पहिले खान छोड्नु पर्यो र त्यही लगिदिन्छ।
2: अरू कार्यालयहरू बीच चाहिँ कसरी समन्वय भइरहेको छ अहिले पछिल्लो समय?
9: पछिल्लो चोटि गरेको भनेको नेपाल टेलिकमसँग गर्यौं। नेपाल टेलिकमको सामान चाहिँ 80 साउन 1 गतेबाट हुलाकले बोक्न थालिसक्यो। अब उहाँहरूको प्रस्ताव के छ भने सिम पनि बोकिदिन पर्यो भन्ने छ। सिम कार्डको लागि चाहिँ उहाँहरूले एउटा सफ्टवेयर विकास गर्दै हुनुहुन्छ। शैक्षिक प्रमाणपत्र ढुवानी गर्न थालिसकेको छौँ सर। हामीले 263 शैक्षिक प्रमाणपत्र खुल्ला विश्वविद्यालयको है, टियुमा चाहिँ हाम्रो सम्झौता हुन सकेको छैन, होइन, प्रक्रियामै छ। अर्को चाहिँ हामीले राष्ट्रिय जनशक्ति प्रयोगशालासँग हामीले सम्झौता गरेर यो प्रयोगशाला नमुना पनि, अनि त्यो चाहिँ हामीले 17 अस्पतालहरूमा 1,359 थान पुर्याइसकेको छौँ। त्यस्तै स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रको सामग्री पनि हामीले ढुवानी गर्न थालिसकेको छौँ। अनि हाम्रो स्वास्थ्य बिमा बोर्डसँग पनि पछिल्लो चोटि सम्झौता भएर 77 जिल्लामा हामीले सेवा पुर्याइरहेको छौँ, उहाँहरूको पनि छ। अहिले त हामी त अफिस अफिसमा गएर, विभाग मन्त्रालयमै गएर, सरकारी निकायहरूमै गएर हामीसँग सम्झौता गर्नुहोस्, हुलाकले चाहिँ यस्तो सेवा दिन्छ, यो रेटमा दिन्छ, यति सस्तोमा दिन्छ भनेर हामीले उहाँहरूलाई बुझाउने कोसिस पनि गरेको छौँ। अनि कतिपय ठाउँमा चाहिँ बाटो चाहिँ आफै पनि इन्ट्रेस्ट भएर आउनुभएको छ।
2: उहाँ हुनुहुन्थ्यो हुलाक सेवा विभागका निर्देशक तथा प्रवक्ता सपना कुमारी भट्टराई। फेरि पनि खबरकै सिलसिला, गैराती देशका सबैजसो ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा पूर्वदेखि पश्चिमसम्मका सबै ठाउँमा हल्कादेखि मध्यम वर्षा भयो। पानी परे पनि काठमाडौँ जोड्ने दुई मुख्य सड़कको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँ तथा मधेस र कोशी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: नेपालको सामाजिक तथा राजनीतिक मुद्दाका विषयमा डिजिटल प्लेटफर्मबाट मात्रै पछिल्लो 4 वर्षमा करिब 5 करोड़ रूपियाँ खर्च भएको छ। यस अवधिमा फेसबुक र इन्स्टाग्रामबाट 39,636 विज्ञापन प्रसारण भएको मेटा एड लाइब्रेरीको तथ्याङ्क छ। पछिल्लो 90 दिनमा नेपालमा मेटा मार्फत हुने सामाजिक राजनीतिक विज्ञापनमा विदेशी मीडिया तथा अन्तर्राष्ट्रिय एजेन्सीको सक्रिय उपस्थिति देखिएको छ। सन् 2022 सेप्टेम्बरदेखि अहिलेसम्म नेपालबाट सामाजिक मुद्दा, चुनाव र राजनीतिसँग सम्बन्धित विज्ञापनमा 3,66,850 अमेरिकी डलर खर्च भएको मेटा एड लाइब्रेरीको तथ्याङ्क छ। नेपाली रूपियाँमा यो खर्च 5,75,00,000 हुनआउँछ। 4 वर्षमा सबैभन्दा धेरै युनिसेफले 316 विज्ञापनका लागि 20,080 डलर खर्चेको छ। दोस्रोमा एकीकृत नेपालले 14,083 डलर र तेस्रोमा माई भोइस काउन्ट्सले 8,656 डलर खर्चिएका छन्। सामाजिक मुद्दा, चुनाव र राजनीति सम्बन्धी फेसबुक विज्ञापनमा 4 वर्षमा 5 करोड़ भन्दा बढ़ी खर्च शीर्षकको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
11: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
10: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम डिश होम खुशीको कनेक्शन
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
1: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। गएको बिहिबार बेलुकादेखि सामाजिक सञ्जालमा महिला तथा बाल बालिका मन्त्री सीता बादीले उद्धार गरिएको शिशुलाई स्तनपान गराएको भिडियो सर्वत्र फैलियो। भिडियो देखेर धेरैले सामाजिक सञ्जालमा भावुक सन्देश पोस्ट गरे। मन्त्री बादी स्वयं मन्त्रालय जाँदा काखमा 19 महिने छोरा च्यापिरहेको हुनुहुन्छ। विभिन्न कार्यालयमा जाँदा होस् वा मन्त्रालयमा बैठक गरिरहेको छेड काखमा बसिरहेका छोरा मातृ स्नेहबाट वञ्चित हुन पाउँदैनन्। भिडियोमा देखिएको स्तनपान गराएको शिशु भने नेपाल बाल संगठनबाट गएको शनिबार उद्धार गरिएका 17 दिने बालिका हुन्। मन्त्री बादीले गएको आइतबार ती शिशुलाई स्तनपान गराउनु भएको हो। जब मैले उनलाई काखमा राखे आफ्नै बाबु सम्झिए थाई नपाई आँखा रसाउन थालेछ। मन्त्री बादीले भन्नुभयो 12 वर्षको उमेरदेखि बाल गृहमा हुर्किरहेकी उहाँलाई बाल बालिकाको मुद्दाले छिटो छुन्छ। जिन्दगीमा न सांसद कहिले हुन्छु सोचेको थिएँ न मन्त्री। अचानक जिम्मेवारी पाए तर जुन मन्त्रालय पाए त्यसलाई म नजिकबाट रिलेट गर्न सक्थे। मन्त्री बादीले भन्नुभएको छ। मन्त्री बादीले जब उद्धार गरिएको शिशुलाई स्तनपान गराइन् शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
4: अब विदेशका खबर। भारतमा आन्दोलन गरिरहेको कक्रोच जनता पार्टी सीजेपीका दुई मागमा सरकार सकारात्मक भएको छ। सीजेपीका प्रवक्ताहरू आशुतोष राङ्गा र सौरभ दासले हिजो केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहसँग उच्चस्तरीय वार्ता गर्नुभएको थियो। वार्तामा सरकारले प्रवेश परीक्षाकै कारण आत्महत्या गरेका विद्यार्थीहरूका परिवारलाई क्षतिपूर्ति दिने र आन्दोलनकारी विद्यार्थीमाथि कुनै पनि कानूनी कार्यवाही नगर्ने विषयमा सैद्धान्तिक सहमति जनाएको छ। तर आन्दोलनकारीले राख्दै आएको केन्द्रीय शिक्षा मन्त्रीको राजीनामा बारे निर्णय हुन बाँकी छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा बारे सरकारले आज दिउँसोसम्मको समय माग गरेको सीजेपीका प्रवक्ता आशुतोषले बताउनु भएको छ। परीक्षामा हुने प्रश्नपत्र चुहावटलाई लिएर शिक्षा क्षेत्रमा सुधारको माग गर्दै र शिक्षा मन्त्री प्रधानको राजीनामाको अडानसहित सीजेपीले आन्दोलनको नेतृत्व गरिरहेको छ। मन्त्री प्रधानलाई हटाउन ढिलाइ गरिए आन्दोलन थप कड़ा हुने सीजेपीले चेतावनी दिएको भारतीय संचार माध्यमले जनाएका छन्। विदेशकै अर्को प्रसंगमा फ्रान्स र स्पेनमा डडेलो तीव्र रूपमा फैलिएपछि विस्थापित हुनेहरूको संख्या 1,40,000 नागेको छ। फ्रान्सका गृहमन्त्रीले सार्वजनिक गरेको पछिको विवरण अनुसार देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने जिरोन र ल्याण्ड क्षेत्रमा डडेलो अनियन्त्रित भएपछि त्यहाँ मात्रै 1,10,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै सीमाना जोड़िएको छिमेकी देश स्पेनको राजधानी म्याड्रिडको पश्चिमी क्षेत्रमा लागेको डडेलोका कारण थप 30,000लाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ। यस्तै 20,000 भन्दा धेरै मानिसलाई घरभित्रै बस्न निर्देशन दिएको छ। म्याड्रिडमा लागेको डडेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूलाई कठिनाई भइरहेको छ।
5: अब खेल खबर। काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ। हिजो आयोजक टोली पाकिस्तानसँग नेपाल 3-0 सोझो सेटमा पराजित भयो। पाकिस्तानले नेपाललाई 25-14, 25-18 र 25-10 हराएको हो। पाकिस्तानले यसअघि आफ्ना दुई खेल 3-0 सेटमा नै जितेको थियो। नेपाल भने श्रीलंका र काजकिस्तानसँग पराजित भएको थियो। अब नेपालले बंगलादेश र उज्बेकिस्तानसँग खेल्नेछ। शीर्ष चारमा रहँदै सेमी फाइनल पुग्न नेपालले बाँकी दुई खेलमा जित निकाल्नुपर्नेछ। प्रतियोगितामा नेपाल सहित आयोजक पाकिस्तान, काजकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली छन्। सबैले एक अर्कासँग खेलेपछि शीर्ष चारमा रहने टोलीले सेमी फाइनल खेल्नेछन्।
4: साया कैरनमा अब केही खबर संक्षेपमा। नेपालकै पहिलो आधुनिक सुरुङ मार्ग सिस्नेखोला नागडुङ्गा पर्सी सोमबारदेखि सञ्चालनमा आउने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्चाल, नेपालका लागि जापानिज राजदूत मायादा तोरू र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका नेपाल अध्यक्ष मिजुकी माछा जकुले लगायतको उपस्थितिमा पर्सी सुरुङ मार्गको उद्घाटन गर्ने कार्यक्रम छ। सड़क विभागका प्रवक्ता शुभराज नेउपानेले पर्सी सुरुङ मार्गको उद्घाटन हुने जानकारी दिनुभयो, तर त्यो दिन एम्बुलेन्स, सुरक्षा निकाय लगायत आकस्मिक सेवाका गाड़ीलाई मात्र खुला हुनेछ। त्यस्ता गाड़ीको आगमनका आधारमा सुरुङ मार्गको प्राविधिक परीक्षण पनि हुनेछ। उहाँले भन्नुभयो, त्यसपछि साउनको अन्तिम हप्ता वा भदौको पहिलो हप्तादेखि अरू नियमित गाड़ीलाई पनि सुरुङ मार्ग खुला हुने सड़क विभागले जनाएको छ।
5: युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका विद्यमान नीतिलाई व्यवस्थित गर्दै व्यावहारिक नीति लागू गर्ने बताउनु भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालय र अन्तर्राष्ट्रिय आप्रवासी संगठनद्वारा हिजो आयोजित पाँचौं नेपाल फोरम अन माइग्रेशन एण्ड डेभलपमेण्ट सम्बन्धी सम्मेलनमा मन्त्री यादवले सरकारले 2072 लागू गरेको निशुल्क भिसा र टिकट नीति कागजमा मात्र सीमित भएकाले यसलाई व्यावहारिक बनाउन पुनरावलोकन गर्ने प्रक्रिया शुरू गरेको जानकारी दिनुभयो।
4: विभिन्न निकायका अनुमति प्रक्रियाको उल्झनले बन्जी, जिपलाइन, वाटर पार्क र मोटर बोट जस्ता एडभेञ्चर टुरिज्ममा गरिएको करोड़ौं लगानी जोखिममा परेको खबर कान्तिपुरले लेखेको छ।
5: उन्नत तथा विकासे जातका बालीको विस्तारसँगै रैथाने धान, मकै, तरकारी लगायतका स्थानीय बाली क्रमशः लोप हुन थालेका छन्। किसानका अनुसार केही स्थानीय प्रजाति पूर्ण रूपमा हराइसकेका छन् भने कतिपय लोपोन्मुख अवस्थामा पुगेका छन्। यसले ग्रामीण क्षेत्रमा सामाजिक आर्थिक प्रभाव पारेको उनीहरूको बुझाइ छ। यस्तै रैथाने बालीसँगै संस्कृति पनि हराउँदै गएको खबर गोर्खापत्र दैनिकले छापेको छ।
4: बढ़दो तापक्रम, वर्षाको बदलिँदो स्वरूप र अव्यवस्थित शहरीकरणसँगै डेंगीको जोखिम नयाँ ढाँचामा विश्वभर फैलदै गएको एक अध्ययनले देखाएको छ। जलवायु परिवर्तन र तीव्र शहरीकरणले लामखुट्टेको प्रजनन, भाइरस फैलावट र संक्रमण समय अवधिमा परिवर्तन ल्याइरहेको वैज्ञानिक अध्ययनको निष्कर्ष रहेको खबर आजको नागरिक दैनिकले लेखेको छ।
5: सरकारले राष्ट्रिय परिचय पत्रका लागि 1 करोड़ अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेशन सिस्टम एबीआईएस फ्रान्सेली कम्पनीबाट बिना प्रतिस्पर्धा खरिद गर्ने भएको छ।
4: बदलिँदो स्वरूप र अव्यवस्थित शहरीकरणसँगै डेंगीको जोखिम नयाँ ढाँचामा विश्वभर फैलदै गएको एक अध्ययनले देखाएको छ। जलवायु परिवर्तन र तीव्र शहरीकरणले लामखुट्टेको प्रजनन,

0: मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागको प्रस्तावमा बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले गएको जेठ 29मा फ्रान्सेली कम्पनी आईएन ग्रुपसँग सरकारी स्तरमा जीटूजी सम्झौता मार्फत एबीआईएस खरिद गर्ने निर्णय गरेको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: सरकारले सचिव पदका 10 दरबन्दी घटाउने तयारी गरेको छ। सचिव सहित विभिन्न पदमा संघमा 600 भन्दा बढ़ी दरबन्दी घटाउने सरकारको तयारी रहेको खबर नागरिक दैनिकले लेखेको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गएको आर्थिक वर्ष भ्रष्टाचार सम्बन्धी सबैभन्दा धेरै उजुरी पालिकासँग सम्बन्धित परेका छन्। आयोगले आर्थिक वर्ष 82-83 दर्ता भएका उजुरी मध्ये झण्डै आधा स्थानीय तहसँगै सम्बन्धित रहेको जनाएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: सरकारले न्यायालयमाथि हस्तक्षेप गरेको भन्दै तीनवटा अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्ति। न्यायाधीशलाई राजीनामाका लागि दवाब दिएको पुष्टि गर्न सरकारको चुनौती।
1: कम उमेरमै विवाह र गर्भधारण गर्ने आमा र शिशुको ज्यान जोखिममा। डुबेर ज्यान गुमाउनेमा बाल बालिका धेरै। समुदाय स्तरमा जनचेतना बढ़ाउनु पर्ने खाँचो।
0: बर्ड फ्लू नियन्त्रणमा आउन थालेको पशु सेवा विभागको भनाई। जोखिम टोरी नसकेकोले जैविक सुरक्षा र निगरानीलाई निरन्तरता दिन किसानलाई आग्रह।
1: भारतमा आन्दोलन गरिरहेको सीजेपीका दुई मागमा सरकार सकारात्मक। शिक्षा मन्त्रीको राजीनामा बारे निर्णय हुन बाँकी।
0: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार तेस्रो खेलमा पराजित।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। मोटरसाइकल पछाडि बसेर स्टन्ट देखाएर हिँड्ने सांसदलाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ एकजना सांसदले यसै गरी सर्कसमा जस्तो मोटरसाइकल पछिल्लोतिर खुट्टा मात्रै टेकेर उभिएर भिडियो खिच्दैछन् अनि जोसका साथ भन्दैछन् लौ गाइज ट्राफिक नियमको पालना गरौं। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
1: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
5: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
7: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
8: हजुर, घरभित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
9: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
8: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
10: ए सम्धि, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको? यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो।

0: आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हौ सम्झी।
1: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
2: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
3: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
4: कि बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो
3: तेरिका नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
4: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्यारे दुलै गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो।
5: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिस होम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
6: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9850683507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817।
2: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115।
8: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
9: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
8: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
9: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
8: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
9: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
8: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
9: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
8: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
9: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
8: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
9: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
8: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सीट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
10: छुटका दायराहरू:
9: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
10: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
9: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
10: थप जानकारीका लागि सम्पर्क 0655741479, मोबाइल 9850602065 र 9840684145।
11: ए सबिना, यस्तो हतारमा कता हो?
12: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
11: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846788528 र 9008816142।
13: सधैँ झैं यही आउँदो साउन 9 गते दोस्रो शनिबार
9: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
13: उपचार हुने रोगहरू:
9: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
13: अनुहारमा देखिने चाया पोतो र डन्डीफोरको उपचार,
9: पाल झर्ने समस्या,
13: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
9: टाउको तथा शरीरको चाया,
13: बुढेसकालमा छाला चिलाउने रोग,
9: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
13: छाला तथा यौनाङ्गमा आउने मुसा,
9: कुष्ठ रोग तथा छालाका अन्य रोग सँगै यौन रोग सँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
13: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
9: विस्तृत जानकारीका लागि सम्पर्क 0654142333 र 9868168087।
13: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौडा।
14: नमस्ते, यसमा चाहिँ अब खास आज मैले कुरा गर्ने के खोजेको भने, मैले हजुरहरूलाई 2 एपिसोडमा चाहिँ जुन घाँटीको नसा च्यापेको बारेमा, नसा कसरी च्यापिन्छ र नसा च्यापेपछि के हुन्छ भन्ने कुराहरू चाहिँ मैले प्रस्तुत गरेको थिएँ। आज पनि मैले खास नसा च्यापेकै नै कुराहरूको चाहिँ प्रस्तुत गरिरहेको छु। आज खास चाहिँ मैले चाहिँ ढाडको नसा च्यापेको र घाँटीको नसा च्यापेको, त्यसबाट सिम्टमहरू के हुन्छ, किन हुन्छ र यसबाट के कम्प्लिकेसनहरू के उत्पन्न हुन सक्छ भन्ने कुरा चाहिँ आज म चाहिँ हजुरहरूको अगाडि चाहिँ भन्न चाहन्छु। जस्तै आज भनौँ न, जस्तै ढाडको नसा च्याप्छ किन भन्दाखेरि चाहिँ, त्यो जस्तै घाँटीको जुन नसा च्यापिन्छ त्यो नै जस्तै सिम्टमहरू चाहिँ सबै त्यस्तै टाइपको हुन्छ। तर के हुन्छ भने, घाँटीको नसा र ढाडको नसामा आज हजुरलाई म अलिकति अन्तर बताउँछु र कति कुराहरू चाहिँ सिम्टमहरू एउटै टाइपको पनि हुनसक्छ यसमा, र कुनै चाहिँ डिफरेन्स पनि हुनसक्छ यसमा। जस्तै ढाडको नसा च्याप्दाखेरि तपाईँको जुन गरम सामान उचाल्दाखेरि चाहिँ नसा च्याप्छ भन्ने कुरा चाहिँ एउटा चाहिँ यो भन्न चाहन्छु। तर यस्तो पनि हुन्छ कि तपाईँले एउटा कुनै पनि चिजहरू यसो पछाडिबाट यसो कुनै पनि पोइसनहरू नमिल्दाखेरि चाहिँ बिस्तारै यसो मात्रै तपाईँले कुनै एउटा भनौँ न एउटा सानो पेन्सिल मात्र एउटा डटपेन मात्र पनि उचाल्दाखेरि चाहिँ नसा च्याप्ने हुनसक्छ तपाईँको, किनभने त्यति बेला प्रेसर चाहिँ तपाईँको के हुन्छ भने ठ्याक्क त्यो डिस्क डिस्कलाई चाहिँ प्रेसर पर्दाखेरि चाहिँ जुन चाहिँ डिस्क हुन्छ त्यो चाहिँ कोल्याप्स भनौँ न, डिस्क चाहिँ अब निस्किन्छ बाहिर, त्यो निस्केपछि नसले च्याप्न सक्छ। एउटा कारण एउटा मेन इम्पोर्टेन्ट कारण यो पनि हो, र धेरै लामो समयसम्म नसले च्यापिरहँदाखेरि चाहिँ सिम्टमहरू के हुन्छ भन्ने कुरा आउँछ यसमा, होइन? र अब एउटा कुरा यसमा के छ भने घाँटी र ढाडको नसा च्याप्दाखेरि चाहिँ कसरी के हुन्छ भन्ने कुरा चाहिँ एउटा सानो म भन्न चाहन्छु। घाँटी चाहिँ नसा च्याप्ने कारणहरू चाहिँ के हुन्छ कजहरू मैले अस्ति पनि भनिसकेँ, ढाडको नसा च्याप्ने कारणहरू पनि उस्तै हो। म यो बारेमा चाहिँ हजुरलाई विस्तृत रूपमा भन्न चाहन्छु। जस्तै ढाडको चाहिँ नसा च्याप्दाखेरि चाहिँ तपाईँको धेरै इम्पोर्टेन्टहरू चिजहरू छ। कुनै चिज चाहिँ एकैचोटि खुट्टाहरू पुरै लाटो भएर गयो सपोज, र ढाड चाहिँ एकदम दुखेको छ भने त्यति बेला चाहिँ के हुन्छ त, जुन चाहिँ खुट्टाले टेक्न पनि सक्दैन, जुन चाहिँ मेरो अनुभवमा र हामीले चाहिँ पढेको र प्र्याक्टिकल ऊ अनुसार चाहिँ हामी के भन्न सक्छौँ भने त्यति बेला चाहिँ ढाडको तल्लो है तल्लो लो ब्याक पेन हुँदाखेरिको चाहिँ जुन बेला खुट्टा चल्दैन त्यति बेला चाहिँ हाम्रो चाहिँ ढाडमा कि क्यान्सर भएको हुनसक्छ कि टिबी भएको हुनसक्छ। यसमा यो एकदम इम्पोर्टेन्ट छ है, त्यही भएर चाहिँ ढाड एकदमै दुखेको छ र खुट्टाले टेक्न सकेको छैन तुरन्त डक्टरमा पुग्न चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ यस बेला, किनभने त्यति बेला चाहिँ यदि हड्डीहरू कोल्याप्स भएर तपाईँको पुरा नसले च्याप्यो भने तपाईँको चाहिँ जिन्दगीभर चाहिँ खुट्टा चाहिँ प्यारालिस भएर जान्छ तपाईँको। एउटा यो कुरा चाहिँ एकदम इम्पोर्टेन्ट छ है। र यदि अब म तपाईँलाई यता घाँटीतिर लिएर जान्छु नसले च्याप्दाखेरि, यदि घाँटीको नसले च्याप्दाखेरि चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि चाहिँ यदि सेन्ट्रल डिस्क एक्सक्लुजन भएको छ भन्ने मतलब डिस्क नै च्यातेर गइसकेको छ भने लामो समयसम्म नै तपाईँको उपचार भएको छैन र त्यति बेला चाहिँ तपाईँको यदि दुइटै हात र दुइटै खुट्टा चाहिँ यदि चाहिँ चल्दैन भने त्यो चाहिँ घाँटीको नसा च्यापेको हो तपाईँको। त्यो घाँटीको नसा च्याप्दाखेरि चाहिँ मैले चाहिँ अहिलेसम्म जस मेरो आजको अनुभवसम्म चाहिँ घाँटीको चाहिँ त्यति क्यान्सरै हुने टिबी हुने रोग चाहिँ त्यतिसम्म चाहिँ भएको छ, एकदमै नगर्ने रूपमा हो। यदि टिबी र क्यान्सर हुन्छ भने तल्लो ढाडमै हुन्छ अथवा बिचको भागमा चाहिँ नसे च्यापेर चाहिँ दुइटै खुट्टा प्यारालिस हुन्छ। यदि दुइटा हात र दुइटै खुट्टा चाहिँ यदि प्यारालिस जस्तो हातले पनि नचलाउने चलाउन नसक्ने र खुट्टाले पनि यदि चलाउन सकिन्न भनेर त्यो चाहिँ घाँटेको नसा च्यापेर हुन्छ एकदमै। र त्यो बाहेक अर्को चाहिँ तपाईँको कस्तो हुन्छ भने घाँटेको चाहिँ मेन नसामा ट्युमरहरू पलाएको हुनसक्छ त्यसमा, त्यो एउटा चाहिँ एकदम इम्पोर्टेन्ट कुरा हो। र त्यसमा चाहिँ अर्को एउटा कुरा पनि के छ भने तपाईँको दुइटै हात र दुइटै खुट्टामा चाहिँ नचलेको खण्डमा एउटा गुलेन बार सिन्ड्रोम पनि भन्छ हामीले, जसले चाहिँ दुइटै हात र दुइटा खुट्टा चल्दैन त्यसमा पनि उपचार चाहिँ हुन्छ, अलिक समय लाग्ने एक डेढ महिना लाग्छ त्यसको चाहिँ, होइन? त्यो चाहिँ गुलेन बार सिन्ड्रोम भन्छ हामीले। घाँटीको चाहिँ र ढाडकोमा के फरक छ अब हेर्नुहोस्, फेरि ढाडको चाहिँ नसा च्याप्दाखेरि चाहिँ तपाईँको धेरै लामो समयसम्म चाहिँ यदि च्यापिरहेको खण्डमा तपाईँको चाहिँ मेन सेन्ट्रल डिस्क प्रोडुजन अथवा एक्सक्लुजन भएर चाहिँ तपाईँको दिसा पिसाबहरू बन्द हुन सक्छ तपाईँको, होइन? त्यसलाई चाहिँ हामीले काउडा इकोनोमिया सिन्ड्रोम भन्छौँ। यदि त्यो दिसा पिसाब बन्द हुने र तपाईँको खुट्टाहरू एकदम लुलो भएर जान सक्छ त्यस्तो बेलामा चाहिँ हामीले यसलाई चाहिँ के भन्न सक्छौँ भने इमर्जेन्सी अपरेसन, यसलाई चाहिँ इमर्जेन्सी अपरेसन विदिन 7 घण्टाभित्र गर्नुभयो भने त्यो अपरेसन गर्दाखेरि चाहिँ तपाईँको रिजल्ट राम्रो आउँछ। यदि होइन 7 घण्टाभन्दा ढिला भयो 24 घण्टा 48 घण्टा भयो भने तपाईँलाई अरू समस्याहरू चाहिँ अपरेसन गरे पनि तपाईँको खुट्टा चाहिँ अलि लाटलाटो हुने झमझम हुने पोल्ने जस्तो टाइपको र तपाईँको पिसाबमा भयो र तपाईँको चाहिँ अब भन्न अरू चिजहरू डिसफङ्सनहरू चाहिँ हुनसक्छ तपाईँको, जस्तै अब तपाईँको सेक्सुअल एक्टिभिटीमा पनि तपाईँको कमजोर हुँदै जान सक्छ यसमा, होइन? यो कुरो चाहिँ एकदम बुझ्न जरुरी छ। त्यही भएर मैले के भन्न चाहन्छु भने लामो समयदेखि तपाईँ एक दिन नसा च्यापेको छ र ढाड पनि दुख्दैन तपाईँको होइन, र घुँडाहरू पैतालाहरू केही पनि दुखेको हुँदैन तपाईँको र खुट्टाहरू झमझम पनि भएको हुँदैन र लाटो पनि भएको हुँदैन, त्यही पनि ढाडको नसा च्यापेको हुनसक्छ। किन भन्दाखेरि यो कुरा चाहिँ एउटा सानो म हजुरलाई भन्न चाहन्छु, यदि सेन्ट्रल डिस्क प्रोडुजन अथवा एक्सक्लुजनहरू चाहिँ लामो समयसम्म भएको खण्डमा सेन्ट्रल हुँदाखेरि के हुन्छ भन्दाखेरि चाहिँ मेन नसामा च्यापेको हुन्छ है, स्पाइनल कर्डको मेन नसामा च्यापेपछि त्यो त्यति बेला चाहिँ तपाईँको दाहिने खुट्टा र दाहिने देब्रे खुट्टामा झमझम लाटो कुनै पनि कम्प्लिकेसनहरू नहुन पनि सक्छ तपाईँको, किनभने यदि मगा धेरै बिरामीहरू मगा आएको छ सबै ठाउँमा देखाएर चाहिँ अब ठिक भइरहेको छ ढाडहरूको, होइन? ढाडहरूको चाहिँ दुखाइ भइरहेको छ अथवा दुखाइ भएको छैन त्यो पनि अस्तिलो अस्तिलो भइरहेको छ भन्छन्, तर उहाँको चाहिँ 6 महिना 1 वर्ष 2 वर्षसम्म पनि केही पनि नभएको सिम्टमहरू हुन्छ, झमझम लाटोहरू केही नभएको, अब त्यस्तो बिरामी मगा आइपुग्दाखेरि चाहिँ मैले चाहिँ उहाँहरूको चाहिँ मैले एउटा आफ्नो टेस्ट छ एउटा मैले त्यो टेस्टले चाहिँ उहाँको चाहिँ नसा चापेको छ कि छैन भनेर मैले हेर्छु जब त्यहाँ मैले त्यो नसा चापेको चाहिँ मैले भेट्छु खुट्टामा झमझम लाटो केही पनि भएको हुँदैन तर उहाँको नसा चापेको हुन्छ त्यति बेला चाहिँ मैले चार पाँचजना पेसेन्टहरू यस्तो टाइपको भेटेको छु कि जसको चाहिँ खुट्टाहरू झमझम लाटोहरू करेन्ट हाने जस्तो केही पनि भएको छैन तर उसको एमआरआई गर्दाखेरि चाहिँ उहाँको चाहिँ 40% भन्दा बढी नसा च्यापेको मैले भेटेको छु होइन यो एकदम इम्पोर्टेन्ट कुरा हो यो है किनभने हरेक बिरामीहरू चाहिँ खुट्टा झमझम लाटो भएपछि मात्रै डक्टरका पुग्ने चाहिँ बानी भइरहेको हुन्छ तर लामो समयसम्म 6 महिनाभन्दा बढी चाहिँ नसा च्यापेको बिरामी चाहिँ यो कुरा चाहिँ एकदम बुझ्नु जरुरी छ कि उहाँको नसा च्यापेको खण्डमा एकैचोटि अपरेसन पो गर्नुपर्ने हो कि भनेर सोच्नु पनि यहाँ बाध्य हुनुपर्छ है हामीले किनभने यदि त्यो नसा धेरै नै चापेको छ भने चाहिँ तपाईँ मैले अघि नै भने यो कौडा इकुना सिन्ड्रोम भनेको बवेल एन्ड ब्लाडर सिन्ड्रोम भन्छ जसले चाहिँ दिसा पिसाब नै बन्द भएर चाहिँ अपरेसन गरेर चाहिँ दिसा चाहिँ बाहिर गर्नु पनि र पिसाब पनि बाहिर गर्नु चाहिँ ब्लाडरहरूले केही पनि काम नगर्ने र दिसाको स्पिटरहरूले पनि केही काम नगर्ने भएपछि बाहिरबाट पिसाब फेराउने र बाहिरबाट दिसा गराउनु पर्ने कन्डिसन पनि आउन सक्छ यस्तो यो कुराबाट बस्नलाई चाहिँ एकदमै ढाडहरू दुखेको छ 3 महिना 4 महिनासम्म दुखिरहेको छ नसा चापेको दायाँमा केही पनि आफूलाई कुनै पनि झमझम लाटो भएको छैन भने पनि एकचोटि डक्टर गएर चाहिँ लामो समयसम्म नसा चापेको बिरामीहरूले चाहिँ ढाडको चाहिँ यदि दुखिरहेको छ भने चाहिँ एकचोटि डक्टरमा पुगेर चाहिँ एउटा एमआरआई चाहिँ गर्ने चाहिँ म सल्लाह दिन्छु किनभने मैले थुप्रै बिरामीहरू यस्तो टाइपको भेटेको छु कि जसको चाहिँ अहिले पनि मैले यो बारेमा भने खुट्टाहरू झमझम लाटो केही पनि छैन तर पनि जुन हामीले छ नि पढ्दाखेरि पनि के भन्छ भने झमझम लाटो हुनसक्छ नसा च्यापेको कन्डिसनमा त्यो भन्छ हामीले होइन तर प्र्याक्टिकल नलेजमा त्यो हुँदैन रहेछ धेरैवटा केसहरू मैले भेटेको छु कि जुन चाहिँ ढाडको चाहिँ दुख्ने मात्र साधन दुख्ने तर केही पनि सिम्टमहरू छैन त्यस्तो कन्डिसन पनि नसा च्यापेर आएको बिरामीहरू धेरै छन् मसँग होइन त्यही भएर म चाहिँ एउटा चाहिँ हजुरलाई सल्लाह दिन चाहन्छु कसै कसैले भन्ला अपरेसन गर्ने कि नगर्ने भन्ने कुरा आउँछ ढाडको नसा च्याप्ने बेलामा होइन म त्यही भन्छु अस्तिको जुन कुरा गरेको छु मैले घाँटीको नसा च्याप्दाखेरि र ढाडको नसा च्याप्दाखेरि एउटै कुरा हो यदि चाहिँ कुनै पनि तपाईँको छ नि सिम्टमहरू छैन सपोज भने त्यति बेला चाहिँ गर्नै पर्दैन अपरेसन म चाहिँ त्यो भन्छु यदि सिम्टमहरू छ तर तपाईँको कस्तो भने डिस्कहरू चाहिँ धेरै च्यापेको छ तपाईँको 35-40% भन्दा बढी नै नसा च्यापेको छ भने त्यति बेला चाहिँ अपरेसन गर्न एकदम जरुरी हुन्छ तर 30-35% नसा च्यापेको छ र तुरन्तै अपरेसन गर्न चाहिँ जरुरी हुँदैन किन भन्दाखेरि जबसम्म बावेल एन्ड ब्लडर सिन्ड्रोम हुँदैन दिसा पिसाबहरू बन्द भएको जस्तो आफूले फिल हुन्छ त्यो त्यति बेला चाहिँ अपरेसन गर्न एकदमै जरुरी हुन्छ है तर यदि छैन भने चाहिँ 30-35% नसा च्यापे पनि 3-6 महिना चाहिँ थेरापी नै गर्नुहोस् भन्न म चाहन्छु त्यति बेला चाहिँ किनभने जबसम्म तपाईँको त्यो डिस्कहरू चाहिँ तपाईँको च्यापेर चाहिँ नसा च्यापेको हुन्छ त्यति बेला अपरेसन गर्दाखेरि पनि तपाईँलाई कुनै पनि डक्टर साहबहरूले चाहिँ तपाईँलाई चाहिँ अपरेसन गरेपछि तपाईँको चाहिँ सिम्टमहरू चाहिँ फेरि नहुने धेरै दुख्ने र पोल्ने झमझम हुने लाटो हुने त्यहाँको सिम्टम हुँदैन भनेर तपाईँ रिपिट हुँदैन भनेर चाहिँ तपाईँले कसैले पनि कुनै पनि डक्टर साहबलाई चाहिँ तपाईँले ग्यारेन्टी दिन सक्दैन यो बारेमा चाहिँ प्रश्न हुनुहोस् तपाईँ है र म के भन्न चाहन्छु भने यदि अपरेसनै गर्नु छ र भोलि रिपिटै हुनु छ भने थेरापी किन नगर्ने गरौँ 3-6 महिनासम्म रिजल्ट आएन भने अपरेसन गर्नुहोस् भन्छु म चाहिँ त्यति बेला चाहिँ गर्नुहोस् अपरेसन होइन त्यति बेला चाहिँ अरू हुँदैन तपाईँको अब जस्तै अपरेसन गर्ने कसले त भन्दाखेरि म त्यो पनि भन्न चाहन्छु यदि 12-13 वर्षदेखि मैले बिरामीहरू देखिरहेको छु मैले जसको नसा धेरै चापेको र अपरेसन गर्नुपर्ने कन्डिसन हुनसक्छ तर म के भन्न चाहन्छु भने 12-55 वर्षसम्मको बिरामीको चाहिँ अपरेसन चाहिँ यदि सिम्टमहरू धेरै नै गाह्रो छ भने मात्र गर्नुहोस् भन्छु म किनभने जबसम्म 55 वर्षसम्म हुन्छ तपाईँको त्यो डिस्कमा चाहिँ तपाईँको न्युक्लियस पल्पुसिसहरू भयो एन्डिस फ्युरोसहरू चाहिँ त्यहाँ चाहिँ पानीहरू जुन लिक्विडहरू बन्छ नि त्यो बन्ने काम चाहिँ भइ नै रहेको हुन्छ त्यही भएर अपरेसन गरे पनि अपरेसन गर्दा के गर्छ भन्दाखेरि डिस्कको एउटा जुन नसा च्यापेको हुन्छ त्यो डिस्कलाई काटेर फाल्ने हो फेरि अरू बन्छ फेरि नसा च्याप्छ तपाईँको त्यही भएर चाहिँ यो कुरा चाहिँ अलिकति चाहिँ तपाईँहरू चाहिँ यो कुरा चाहिँ एकदमै विचार गरिदिनुहोस् है र यो चाहिँ सल्लाह दिन चाहन्छु कि अपरेसन किन नगर्ने भनेर चाहिँ म तपाईँहरूले चाहिँ भन्न चाहेको यही कुरा हो र हरेक मङ्गलबार चाहिँ 7 बजे बेलुका चाहिँ जहिले पनि प्रस्तुत हुन्छ र केही प्रश्नहरू छन् भने हजुरले चाहिँ प्रश्न चाहिँ राखिदिनु धेरै धेरै अनुरोध गर्दछु म र त्यसको चाहिँ प्रश्नको चाहिँ उत्तर दिने पनि म प्रयास गर्दछु हस् धन्यवाद
15: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
16: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
17: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
16: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 065414142 98560231128 98462014726।
18: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
9: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
19: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री,
9: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार,
19: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
20: वरिष्ठ नाक कान घाँटी र गलगाड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
19: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
19: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129, मोबाइल 98560131053।
21: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
9: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
21: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 065414233, मोबाइल 98678161887।
22: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
23: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
22: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
23: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
21: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
9: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
21: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
9: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
21: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
9: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपत्ति, फोन 065549369।
24: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
23: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
24: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
23: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
24: हजुर, विगत 13 वर्षदेखि तपाईहरुकै सेवामा समर्पित खैरिनीटार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
0: होटल फ्यामिली एन्ड लज खैरिनीटार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9855-23420, 9801-54674 र 9845-23420।
1: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825-59-1122, 9808 र 9460-69-246।
2: तपाईँ घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
24: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
2: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9855-32475 र 9801-32475।
4: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
25: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
24: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658-590-065, मोबाइल 9816-34372।
26: स्टुडियो
27: अहिले बिहानको 7 बज्यो।
2: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816-95301।
28: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
24: ढोरबाराही हाइलाइट्सको साथमा
29: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
24: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841-49304।
30: नमस्कार, बिहान 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com र त्यहाँनिर लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयमा 27 जनालाई नियुक्ति दिएको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सीता थपलियाले सोधेको लिखित प्रश्नको जवाफमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सचिवालयमा गरिएको नियुक्तिको संख्या खुलाएको हो। यसरी नियुक्ति पाएकाहरूमध्ये प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार रेन र राजनैतिक सल्लाहकार असीम शाहलाई मन्त्री सरहको सेवा सुविधा दिएको छ। अरू 2 जनाले राज्य मन्त्री सरहको सेवा सुविधा पाउने गरेका छन्। प्रधानमन्त्री सचिवालयमा 48 जनासम्म राख्न सक्ने व्यवस्था रहेको पनि कार्यालयले दावी गरेको छ। मन्त्री र राज्य मन्त्रीहरू सरह नियुक्ति पाउने सचिवालयका सदस्यहरूलाई प्रधानमन्त्री कार्यालयले गाड़ी र चालक सुविधा समेत दिने गरेको छ। सांसद थपलियाले प्रधानमन्त्री कार्यालयलाई प्रधानमन्त्रीको सचिवालयमा कतिजना र कुन तह र स्तरको सेवा सुविधा सहित कुन कानून अन्तर्गत नियुक्ति भएको छ भनी लिखित प्रश्न सोध्नु भएको थियो। जवाफमा प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको सल्लाहकारतर्फ नेपाल सरकारको मन्त्री सरहको सुविधा पाउने गरी 2 जना र नेपाल सरकारको राज्य मन्त्री सरहको सुविधा पाउने गरी 2 जनाको नियुक्ति भएको जनाएको छ। तर सचिवालयका कारण राज्यकोषमा पर्ने भार र प्रधानमन्त्री सचिवालयले कतिवटा गाड़ी प्रयोग गर्छ भन्ने जवाफ भने प्रधानमन्त्री कार्यालयले नदिएको भन्दै सांसद थपलियाले सन्तुष्टि जनाउनु भएको छ। यस्तै प्रधानमन्त्री शाहले मन्त्रीहरूलाई सल्लाहकार र सचिवालयमा 13 जनासम्म राख्न पाउने गरी दरबन्दी स्वीकृत गराउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा 27 जनालाई नियुक्ति दिएका प्रधानमन्त्री शाहले मन्त्रीहरूलाई पनि 13 जनासम्म सल्लाहकार र सचिवालय बनाउन दिनु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग व्यवसायका समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। सिंहदरबारमा हिजो निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्रीले निर्यातजन्य उद्योग व्यवसायका समस्याहरूबारे जानकारी लिँदै आफ्नो सचिवालय मार्फत सम्बन्धित निकायहरूलाई तत्काल गर्न सकिने कामहरू अघि बढ़ाउन निर्देशन दिनुभएको प्रतिनिधिहरूले बताएका छन्। छलफलमा नेपाल प्लाईवुड उत्पादक संघ, नेपाल गलैचा उत्पादक तथा निर्यातकर्ता संघ, नेपाल पश्मिना उद्योग संघ, कार्पेट तथा प्लाईवुड निर्यातकर्ता र नेपाल डगछ्यू उत्पादन संघका प्रतिनिधिहरू सहभागी रहेका थिए। गृहमन्त्री सुदन गुरूङले सीमा क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढ़ाउन बोर्डर आउट पोस्टमा पूर्वाधार निर्माण सरकारको प्राथमिकता रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा उहाँले सीमावर्ती नाकामा प्रहरी जस्ता पाताले छाएका टहरा, जीर्ण भवन र चुहिने छानामुनि बसेर रातभर ड्यूटी गर्न बाध्य रहेको भन्दै पूर्वाधार निर्माण पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ। उहाँले सीमा सुरक्षा र सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणको ड्रोन मार्फत निगरानी तथा सीमा नाकामा फेस रिकोग्निशन सहितको सीसीटीभी प्रणाली जडान गर्ने बताउनु भएको छ। उहाँले सरकारले चालू आर्थिक वर्षको बजेट विनियोजन गरेर कार्यान्वयनको चरणमा गइसकेको समेत बताउनु भएको छ। गृहमन्त्री सुदन गुरूङले सीमा स्तब्ध सुरक्षाको विषयमा समेत आफू गम्भीर रहेको बताउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ पुस्तामा वैचारिक स्कूलिङको निरन्तरता दिन नसक्दा कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको बताउनु भएको छ। पुष्पलाल स्मृति दिवसका सन्दर्भमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले कम्युनिष्ट शक्तिहरू सरकार गठन र सत्ता समीकरण मिलाउने रणनीतिमा अल्मलिँदा वैचारिक पक्ष कमजोर हुन पुगेको बताउनु भएको हो। उहाँले चिनियाँ साम्राज्यवादी शक्तिहरूले अफिमको लत मार्फत चिनियाँ नागरिकलाई कमजोर बनाएर स्रोत साधनमाथि कब्जा गरेको स्मरण गर्दै नेपालको पछिल्लो राजनीतिमा त्यही घटना दोहोरिएको जिकिर गर्नु भएको छ। वामपन्थी तथा लोकतान्त्रिक शक्तिहरूको कमजोरीमाथि टेकेर नेपाली नागरिकलाई पनि अफिम खुवाएको उहाँले टिप्पणी गर्नु भएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिले नेपाल भारत र नेपाल चीन सीमाको सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई आवश्यक कानूनी प्राविधिक तथा संरचनागत व्यवस्था गर्न निर्देशन दिएको छ। हिजो शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिने निर्णय गरेको हो। बैठकमा समिति सभापति जयन्ती देवी राईले खुला सीमाबाट हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सीमा सुरक्षालाई प्रविधि मैत्री व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक जनशक्ति स्रोत साधन आधुनिकीकरण उपकरण तथा पूर्वाधारको व्यवस्था गर्न निर्देशन दिनुभएको छ। उहाँले आवश्यक स्थानमा पर्याप्त बोर्डर आउट पोस्ट बीओपी स्थापना गरी सीमा निगरानी र सुरक्षा व्यवस्थालाई सुदृढ़ बनाउन समेत नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिनुभएको छ। उहाँले लागू औषध ओसार पोसार हात हतियार तथा विस्फोटक पदार्थको अवैध कारोबार मानव तस्करी भन्सार छली विदेशी नागरिकको अवैध प्रवेश तथा अन्य सीमा अपराध नियन्त्रणका लागि अध्यागमन भन्सार नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाल लगायत सम्बन्धित निकायबीच तथ्याङ्क र सूचना आदान प्रदान हुने एकीकृत डिजिटल बोर्डर व्यवस्थापन प्रणाली तत्काल निर्माण तथा कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरूवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू हुँदैछ। एक महिना अघि जेठ शुक्ल एकादशीमा दिनमा घर घरको तुलसी मोठमा राखिएको बिरूवा आज मोठमा सारिनेछ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। असार शुक्ल एकादशीको कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयन एकादशी भनिएको हो। भगवान विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ। हरिशयन एकादशीको अवसरमा आज बिहानैदेखि काठमाडौँको उडानी कण्ठ काठमाडौँ उपत्यकाका चार नारायण लगायत देशका नारायणी एवं विष्णु मन्दिरमा भक्तजनको भीड़ लागेको छ। वैज्ञानिक रूपमा पनि बढ़ी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ। तुलसीको मोठ भएका ठाउँमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ। तुलसी भएका ठाउँमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रूपमा पुष्टि भएको छ। चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधन एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि रहेको छ। सरकारको सक्रियताका कारण बर्ड फ्लू नियन्त्रण हुँदै गएको व्यवसायीहरूले बताएका छन्। बर्ड फ्लूको संक्रमण देखिएपछि सरकारी क्षेत्रबाट गर्नुपर्ने काम निरन्तर रूपमा गरिनुका साथै जनमानसमा सकारात्मक प्रभाव पर्ने गरी सूचना सम्प्रेषण गरेसँगै संक्रमण नियन्त्रण हुँदै गएको व्यवसायीहरूले बताएका छन्। संक्रमण नियन्त्रणका लागि सचेतनासँगै आवश्यक सावधानी अप्नाइएकाले क्षति हुन नपाएको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले बताउनु भएको छ। उहाँका अनुसार कुखुरा पालक संघ र नेपाल एसरी उद्योग संघ केन्द्रीय समितिले पशु सेवा विभागलाई लिखित रूपमा धन्यवाद ज्ञापन गरेका छन्। तनहुँ क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले सरकारले उपलब्ध गराउने स्वकीय सचिवको तलब भत्ता तथा अन्य सुविधा नलिने घोषणा गर्नुभएको छ। जनता संघको संवादका क्रममा स्वकीय सचिवका लागि सरकारले उपलब्ध गराउने सुविधा नलिन सुझाव आएको भन्दै सांसद न्यौपानेले जनभावनाको सम्मान गर्दै यस्तो निर्णय गरेको बताउनु भएको हो। हिजो जारी वक्तव्यमा उहाँले जनताको भावना नै आफ्नो मार्गदर्शन भएको उल्लेख गर्दै स्वकीय सचिवको तलब भत्ता तथा सुविधा नलिने निर्णय गरेको जानकारी दिनुभएको छ। सांसद न्यौपानेले आफू राजनैतिक व्यक्तिगत सुविधा र लाभका लागि नभई राष्ट्र सेवा र जनताको हितका लागि आएको बताउँदै राज्यबाट प्राप्त हुने सुविधा समेत सामाजिक हितमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। तनहुँको रेसिङ गाउँपालिका चार भिरकोटमा करिब 9 करोड़ रूपियाँको लागतमा निर्माण सम्पन्न भएको रेसिङ आधारभूत अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको छ। गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष गिनुमाया थापा प्रमुख प्रशासकीय अधिकृत अनिल अंगाई उडा अध्यक्षहरू कार्यपालिका सदस्य तथा गाउँपालिकाको टोलीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रनाथ पाण्डेसँग भेट गरी अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्रीको व्यवस्थापनका विषयमा छलफल गरेको थियो। भेटका क्रममा गाउँपालिकाले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण तथा सामग्री उपलब्ध गराइदिन प्रदेश सरकारको ध्यान आकर्षण गराएको थियो। त्यस लगतै गण्डकी प्रदेश सरकारले अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री सहयोग स्वरूप उपलब्ध गराइएको अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। स्याङ्जाको वालिङ नगरपालिका बाह्र गुरूङखा स्थित प्रसिद्ध अकलादेवी मन्दिरमा चोरी गर्ने दुई युवालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्। हिजो दिउँसो मन्दिरको दानपेटिका फुटाई नगद चोरी गरी भाग्न लागेका उनीहरूलाई स्थानीयले देखेपछि नियन्त्रणमा लिएका थिए। त्यसपछि स्थानीयले उनीहरूलाई प्रहरीको जिम्मा लगाएको वालिङ नगरपालिका बाह्रका वडा सदस्य धर्मागत पराजुलीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार पक्राउ पर्ने दुवैजना गल्याङ नगरपालिका छ पिढीखोला रामीडाँडा स्थायी घर भई हाल नवलपरासीको भुत्ताहामा बस्दै आएका हुन्। उनीहरूको साथबाट चोरी गरिएको 21,970 रूपियाँ नगद र हरियो गाँजा बरामद भएको जिल्ला प्रहरीले जनाएको छ। जिल्ला घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गयो राति देशका सबैजसो ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा पूर्वदेखि पश्चिमसम्मका सबै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज पनि देशभर पानी पर्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार आज बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा मधेस र कोशी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यस्तै गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्स र स्पेनमा डलेरो तीव्र रूपमा फैलिएपछि विस्थापित हुनेहरूको संख्या 1,40,000 नागेको छ। फ्रान्सका गृहमन्त्रीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने जिरोन र ल्यान्ड्स क्षेत्रमा डलेरोको अनियन्त्रित भएपछि त्यहाँ मात्र 1,10,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै सीमाना जोड़िएको छिमेकी देश स्पेनको राजधानी म्याड्रिडको पश्चिमी क्षेत्रमा लागेको डलेरोका कारण थप 30,000 सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको बीबीसीले जनाएको छ। त्यस्तै 20,000 भन्दा धेरै मानिसलाई घरभित्र बस्ने निर्देशन दिएको छ। म्याड्रिडमा लागेको डडेरो नियन्त्रणका लागि अग्नि नियन्त्रकहरूलाई कठिनाई भइरहेको छ। डडेरो निकै भयानक बनेपछि स्पेन सरकारले राष्ट्रिय संकटकाल घोषणा गरिसकेको छ। अन्तिममा खेल समाचार। काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ। हिजो आयोजक टोली पाकिस्तानसँग नेपाल 3-0 सोझो सेटमा पराजित भएको हो। पाकिस्तानले नेपाललाई 25-14, 25-18 र 25-10 हराएको हो। पाकिस्तानले अघि पनि आफ्नो दुई खेल 3-0 सोझो सेटमा नै जितेको थियो। नेपाल भने श्रीलंका र काजाकिस्तानसँग पराजित भएको थियो। अब नेपालले बंगलादेश र उज्बेकिस्तानसँग खेल्नेछ। शीर्ष चारमा रहँदै सेमिफाइनल पुग्न नेपालले बाँकी दुई खेलमा जित निकाल्नुपर्ने हुन्छ। प्रतियोगितामा नेपाल सहित आयोजक पाकिस्तान, काजाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली रहेका छन्। सबैले एक अर्कासँग खेलेपछि शीर्ष चारमा रहने टोलीले सेमिफाइनल खेल्नेछन्। अवस्था यिनै खबरहरूसँगै बिहान 7 बजेको ढोरबारे हाइलाइट्स अहिलेको लागि सकिएको छ। 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि बिदा हुन्छु। नमस्कार।
5: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
6: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
7: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
8: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
7: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
8: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
7: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
10: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटनापछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
29: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
10: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
29: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
10: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्ला गण्डकी 4, दुलेगौडा,
11: व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
12: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, भित्री बजार।
13: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार,
11: मोबाइल 9805535537।
14: मम्मी भोक लाग्यो, खाजा खाम न।
15: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
14: हस् मम्मी।
23: मैले सुने छोरी, ल जाम हिँड।
15: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
29: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
15: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
29: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
16: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
15: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको सुनि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
16: ए हो र, ल त ल।
13: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछेपानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9855216692।
17: सडक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सुस्वीकृत अस्पताल।
18: यस सडक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
17: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
18: सेवा लिने क्रममा चाहिने जानकारी,
17: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
18: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
17: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
18: विस्तृत जानकारीका लागि सडक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165524995 5524995 8278।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क

0: बजार सिद्धार्थ बैंक र फैमिली मेडिकल को बीच में दुलेगौड़ा
1: प्रोपाइटर सुबील श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9849699 छ कति राम्री देखिए कि क्रिस्मी में किनेको कुर्ता लगायो कि क्या हो
2: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुंगी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
1: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिंग कलेक्शन
3: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी कुर्ता सुरुवाल यूके स्वेटर आउटर लुंगी टी शर्ट लगायत महिला का लागि आवश्यक कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन्छ
2: क्रिस्मी क्लोथिंग कलेक्शन सुप्ला गण्डकी 4 दुलेगौड़ा मुक्तिनाथ विकास बैंक बाट 4 घर माथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9856057731 9806057731
4: सुवर्ण अवसर
0: अब दुलेगौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
4: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
0: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
4: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
0: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
4: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
0: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
4: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
0: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
4: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दात जस्ता दीर्घ रोगको सफल उपचार
0: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौड़ा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौड़ा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
5: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
6: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
5: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेतको चिन्ता लिनु भएको छ यो दिदीले
7: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौड़ा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
7: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
8: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
0: ओके ल डन
8: हजुर सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी 4 दुलेगौड़ा गणपति लघुवित्त रहेको भवनमा
0: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
8: प्रोपाइटर गोविन्द सिग्देल फोन 9856028543 र 9847700787
9: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो?
10: साँच्ची के मोहनी नै लगाए कि बुढा? मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
9: कहाँ बनाए चन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
10: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
11: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
12: सूचना इस पनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोक मा
13: यही साउन 9 गते शनिवार
12: पश्चिमांचल क्षेत्रीय अस्पताल पोखरा मा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
14: वरिष्ठ हाड़ जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
12: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
14: एनोमली स्क्यान र थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
13: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
12: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
13: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
16: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
11: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0625414377, मोबाइल 9856044343।
17: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
18: म्याडम, धुम्रपान भनेको के हो?
17: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
18: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
17: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
18: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
17: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
18: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
19: १०३.८ अन्तर्मनको आवाज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस।
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
0: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
1: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
0: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ। फोन 0635712040।
2: सिधै मयम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसा पानी,
3: अनि बीचमा नझर्ने।
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
3: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोलफिर्दी छाबदी देउराली साखी हुँदै मग्याम चिस्ता पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825552663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
0: बालरोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
0: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
0: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू। फोन 0165901625901163।
6: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
7: कान्छे भोलि घर पूजा गर्नुपर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
8: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
7: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
8: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
9: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
10: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
9: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848383522।
11: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
12: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
13: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
11: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
12: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल, जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
11: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोपाइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9241484664 र 9811453305।
14: एक सय तीन थोप्लो आठ, अन्तर्मनको आवाज।
15: स्टुडियो अहिले बिहानको 8 बज्यो।
16: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस्ट चोक, अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साटफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
17: कहिले ढरियाको शुष्क रावण छ, कहिले गाइने दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँ घर उकाली ओह्राली भन्ज्याङ चौतारी हुँदै गुन्जिन्छ वन पाखा।
18: कार्यक्रम लोक भाका
17: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक न्यानो लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकफाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म तपाई यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं शनिबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले मौलिक भाका ठाडो भाका सलैजो भाका कौडा भाकालाई कार्यक्रममा स्थान दिनेछौ हामीलाई समय अवधिभर सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको शुरूआतमा राख्दैछु निकै नै रमाइलो सलैजो भाका रहेको छ जसमा आवाज रहेको छ पुष्कल शर्मा अनि देवी खर्ती मगरको अहिलेको लागि भने यो पुरानो अनि एकदम रमाइलो सलैजो भाका राख्दैछु स्वीकार्नुहोला है त

0: Gemini Omni Flash is now on Envato, your one place to get the latest AI models for video, images, and audio.
1: हजुर निकै नै रमाइलो सबै जो भाका रहेको थियो कार्यक्रम स्थान दिइसकेकी छु पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला भन्ने आशा छँदैछ र अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला फेरि पनि ढिला नगरिकन चाहिँ अर्को मौलिक ठाडो भाकालाई कार्यक्रममा स्थान दिँदैछु जसमा आवाज रहेको छ प्रसाद खप्तरी मगर अनि देवी खर्ती मगरको नै अहिलेको लागि भने निकै नै रमाइलो ठाडो भाका राख्दैछु स्वीकार्नुहोला है त

हजुर, निकै नै रमाइलो मौलिक ठाडो भाका रहेको थियो, जसमा आवाज रहेको थियो प्रसाद खप्तरी मगर अनि देवी खर्ती मगरको। एकदमै मिठो भाकालाई चाहिँ कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला। र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तरमनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको साथै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी शनिबारको श्रृंखलामा रहेर चाहिँ यस्तै मिठा मिठा रमाइला रमाइला मौलिक फाका ठाडो फाका सालैजो फाकालाई कार्यक्रममा स्थान दिइरहेका छौं र कौडा फाकालाई पनि कार्यक्रममा स्थान दिनेछौ। र अन्तिमसम्म सुनेर साथ दिँदै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन अर्को कौडा फाकालाई कार्यक्रममा स्थान दिँदैछु। पान फुले माया बोलको चाहिँ

16 वर्षीय उमेरमा कौडा भाका रहेको छ, जसमा आवाज रहेको छ राजु परियार, रामजी खाँड, दुर्गा गुरुङ अनि चन्द्र प्रसाद गुरुङको। अहिलेको लागि भने यो भाका राख्दैछु र यो भाका सँगसँगै चाहिँ हामी छोटो व्यावसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि उपस्थित हुने नै छौ। यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबारा 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलगौडा पोलिक्लिनिकमा यही साउन 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जयबहादुर खत्री
0: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर विद्याभूषण ताम्राकार
2: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की
3: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे
2: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य
1: साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा
2: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
0: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 मोबाइल 9856031053
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौदामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 065414233 मोबाइल 9868168787
6: लौ आयो खुसीको खबर होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर
7: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस् सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस् बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ
6: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ
7: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 9806681115
8: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
9: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाऊ
7: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर

0: 14234 र 98 1 71 656 6।
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560 33 398 र 98465 10 950। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461 96769 र 98461 15 644।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
5: सधैँ झैं यही आउँदो साउन 9 गते दोस्रो शनिबार
6: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एसओडी वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आनन्द नेपाल आउनुहुने हुँदा सम्बन्धित रोगका समस्या भएका बिरामीहरूले स्वास्थ्य लाभ लिई मौकाको फाइदा लिनुहोला।
5: उपचार हुने रोगहरू,
6: नयाँ पुराना नङ तथा छालाको दाजको उपचार,
5: अनुहारमा देखिने चाया, पोटो र डन्डीफोरको उपचार,
6: पाल झर्ने समस्या,
5: छालाका संक्रमित रोगहरू जस्तै लुतो, घाउ, खटिरा,
6: टाउको तथा शरीरको चाया,
5: बुढेसकालमा छाला चिलाउने रोग,
6: विभिन्न छालाका पुराना तथा नयाँ एलर्जी,
5: छाला तथा यौनाङ्गमा आउने मुसा,
6: कुष्ठ रोग तथा छालाका अन्य रोगसँगै यौन रोगसँग सम्बन्धित सम्पूर्ण उपचार, परामर्श र पोतोको पिलिङ पनि गरिन्छ।
5: साथै दुलेगौडामा नै पहिलो पटक रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा र दैनिक इसिजी गुणस्तरीय ल्याब र फार्मेसी सेवा लिन सक्नुहुनेछ।
6: विस्तृत जानकारीका लागि सम्पर्क 0564142333 र 98678 68787।
5: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा।

0: 103.8 अंतर्मन को आवाज।
1: हजुर, केही दिनको छोटो व्यावसायिक विश्राम लगत्तै फेरि पनि पुनः उपस्थित भइसकेकी छु म। कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com र टेनपी लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीले एकै साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक वार अनि फरक श्रृंखला साथमा भने आज चाहिँ हामी शनिबारको श्रृंखलामा रहेर चाहिँ यस्तै एकदमै रमाइला रमाइला अनि मीठा मीठा भाकाहरूलाई कार्यक्रममा स्थान दिइरहेका छौं र रहन्छौ अबको 9 बजेसम्म। आज चाहिँ हामीले सालैजो भाका, ठाडो भाका, मौलिक भाका, कौडा भाकालाई कार्यक्रममा स्थान दिइरहेका छौं। सुनेर साथ दिँदै गर्नुहोला भन्दै फेरि पनि ढिला नगरिकन चाहिँ अर्को सालैजो भाकालाई कार्यक्रममा स्थान दिँदैछु। जुग जाने माया बोलको सालैजो भाका रहेको छ, जसमा आवाज रहेको छ दिपेश लामा अनि पार्वती थापाको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, जोगजाने माया बुल्कुनीको नि रमाइलो सालाइजो भाका रहेको थियो, जसमा आवाज रहेको थियो दिपेश लामा अनि पार्वती थापाको। र यो भाका सँगसँगै चाहिँ हामी कार्यक्रमको अन्तिम आइसकेका छौं। छुटिएर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीले तीनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अन्तिममा चाहिँ अर्को एकदमै रमाइलो कौडा भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज रहेको छ श्रीराम थापा मगरको। भने बोल रहेको छ लाइ दिन क्या हो रुने मोहनी बोलको कौडा भाका रहेको छ। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज सुन्दै गर्नुहोला है त।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
2: कता हिँड्नु नि, मिल्कु जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
1: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
2: त्यसो भए कहाँ जाने त कान्छा?
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
2: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
3: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मरमत पनि गरिन्छ।
2: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 9816634372।
8: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्बिसौनीको ठिक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
13: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: अविरल वर्षाका कारण देशका 11 राजमार्ग पूर्ण रूपमा अवरूद्ध, विभिन्न ठाउँमा वैकल्पिक बाटोको प्रयोग, आज पनि केही प्रदेशमा भारी वर्षा हुने।
0: कैलालीको धनगढ़ीमा अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै सरकारले थाल्यो वार्ताको पहल, शिक्षा मन्त्री आफै समन्वयमा।
1: नेपाल स्काउटका देशैभरिका सबै समिति विघटन, संगठन सुदृढीकरणका लागि यस्तो कदम चालिएको सरकारको दावी।
0: पाकिस्तानमा सुरक्षाकर्मीमाथि चरमपन्थी समूहको आत्मघाती आक्रमण, 15 जनाको मृत्यु, टाँक जिल्लामा कर्फ्यू।
1: र केप बर्डेका चर्चित गोलकिपर भेजिनहा चिलीको प्रतिष्ठित क्लबमा आबद्ध।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। अविरल वर्षा र बाढ़ी पहिरोका कारण देशका 11 राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार अविरल वर्षाले इलामको राजदुवारी क्षेत्रमा मेची राजमार्ग अवरूद्ध हुँदा झापादेखि ताप्लेजुङ जाने आउने सवारी साधन पूर्ण रूपमा अवरूद्ध भएका छन्। यस्तै सम्भावित बाढ़ी र पहिरोका कारण बीपी राजमार्गको खुर्कोट नेपाल थोक कटुञ्जे बेसी चल्ने सवारी साधन पूर्ण रूपमा अवरूद्ध भएका छन्। यसै गरी कान्ति लोकपथ अन्तर्गत हिटौडा ठिंगन बागमती ललितपुर सड़क खण्ड अवरूद्ध भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार सिन्धुपाल्चोकको भोटेकोशी 40 किलोमा पहिरो जाँदा अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध बनेको छ। त्यही गाउँपालिकाको वडा नम्बर 2 पनि पहिरो जाँदा सड़क अवरूद्ध बनेको छ। यस्तै गरी दोलखाको तामाकोशी गाउँपालिका 5 किर्ने टारमा बाढ़ीका कारण लामासाङ्गु रामेछाप राजमार्ग पूर्ण रूपमा अवरूद्ध बनेको छ भने यस क्षेत्रमा वैकल्पिक बाटो खुलाएर सवारी साधन ओहोरदोहोर गराइएको छ। उता रसुवाको कोसाईकुण्ड 3 कुलुङमा पहिरो जाँदा पासाङ लामो सड़क अवरूद्ध भएको छ भने उत्तर गया 5 खाल्टेमा बाढ़ीका कारण त्रिशुली मैलुङ साफ्रू बेसी सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। पहिरोका कारण बागलुङको जैमिनी गाउँपालिका 8 स्थित कालीगण्डकी करिडोर सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। यस्तै पहिरोले रोल्पा स्थित घोराई थवाङ सहित राजमार्ग र रूकुम पश्चिमको 8 फिसकोटमा भेरी करिडोर जाजरकोट डोल्पा सड़क खण्ड अवरूद्ध भएको छ।
1: देशभर सक्रिय मनसुनी वायुको प्रभावले आज पनि केही प्रदेशमा भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षा सम्भावना छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मध्य प्रदेश र कोशी प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। पछिल्लो 12 घण्टामा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र सहित कालीकोट, बागलुङ लगायतका क्षेत्रमा मध्यमसम्मको वर्षा भएको छ।
0: नेपाल स्काउटका देशभर रहेका सबै तहका परिषद तथा कार्यकारी समितिहरू विघटन गरिएको छ। नेपाल स्काउटका संरक्षक एवं प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा प्रमुख स्काउट एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्णय अनुसार यी समितिहरू खारेज गरिएको हो। नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले एक सूचना जारी गर्दै मिति 2083 साल साउन 5 गतिको निर्णय अनुसार राष्ट्रिय परिषद, प्रदेश परिषद र स्थानीय परिषदका साथै सबै तहका कार्यकारी समितिहरू विघटन गरिएको जानकारी दिएको छ। नेपाल स्काउटको संरचनालाई नयाँ ढंगले बढ़ाउन र संगठनलाई थप सुदृढ़ बनाउन यो कदम चालिएको बताइएको छ।
1: कैलालीको धनगढ़ीमा 24 सत्याग्रहमा बस्नुभएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था तेस्रो दिनमै कमजोर बन्दै गएको छ। अनशनरत डाक्टर केसीको ब्लड सुगर बढ़दै गएको छ। रक्तचापमा समेत तीव्र उतार चढ़ाव देखिएको छ। मांसपेशी बाउडिने तथा बोल्न गाह्रो हुने जस्ता स्वास्थ्य समस्या थपिएका छन्। अनशन बस्नुअघि मात्र खुट्टाको शल्यक्रिया गराएकाले उहाँलाई हिडुल गर्न र बाथरूम जान समेत निकै कठिन भइरहेको छ। उहाँको स्वास्थ्यको निरन्तर अनुगमन तथा थप चेक जाँचका लागि सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर जगेन्द्र दुवालको नेतृत्वमा गठित मेडिकल टीम खटिएको गरिएको छ। यसैबीच सरकारले डाक्टर केसीसँग संवादको पहल पनि थालेको छ। विगतमा केसीको पक्षमा रहँदै आउनुभएका शिक्षा मन्त्री सस्मित पोखरेलले हिजो साँझ केसीका स्वकीय डाक्टर अमृत जैसी र राति 11 बजे डाक्टर केसीसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ। संवादका क्रममा डाक्टर केसीले शहीद दशरथ चन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गर्न र गेटामा तत्काल 300 शैयाको पूर्णकालीन अस्पताल सञ्चालन गर्न लगायतका माग राख्नु भएको छ। उहाँले यी मागहरूलाई सम्बोधन गर्ने गरी आवश्यक गृह कार्य सहित वार्तामा आउन सरकारलाई आग्रह गर्नुभएको छ।
0: आज हरिशयनी एकादशी, घर घरमा तुलसीका विरूवा सारी 4 महिनासम्म गरिने विशेष पूजा आराधना आज शुरू हुँदैछ। आषाढ शुक्ल एकादशीका दिन आज 1 महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको तलको विरूवा मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्। हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बुढा नीलकण्ठ उपत्यका 4 नारायण लगायत त्यसप्रकार नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड़ लाग्छ। एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने, रोटी ढिँडो लगायत फलाहार गर्ने गरिन्छ। वैज्ञानिक रूपमा पनि बढ़ी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ। तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ। वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत छ। तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथा तथ्य समेत वैज्ञानिक रूपमा पुष्टि भएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: भाइ भाइ भाइ सामान पुर्याउने अनि आइहाले अरू सामान पुर्याउँछ।
4: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
4: थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्द नाम
3: मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
4: सुरक्षा घरको
3: जीवन घरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका 2082 15 संशोधन गरेको छ। भुक्तानी सेवा प्रदायक संस्थाहरूले वालेट खोल्ने तथा प्रयोगकर्ताको विवरण अध्यावधि गर्ने प्रक्रियामा राष्ट्रिय परिचय पत्र सम्बन्धी व्यवस्था समेट्दै संशोधन गरिएको हो। भुक्तानी प्रणाली विभागले हिजो गरेको परिपत्र अनुसार अब भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसारको विवरण समेत यकिन गरी वालेट खोल्नुपर्नेछ। यस्तै अनुमति प्राप्त संस्थाले 2083 मशान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्रको विवरण भयो वा नभएको सो घोषणा लिनुपर्ने व्यवस्था गरिएको छ। राष्ट्रिय परिचय पत्र लिएका नेपाली नागरिकले 2083 असोज मशान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचय पत्र नम्बर अध्यावधि गर्नुपर्नेछ। राष्ट्रिय परिचय पत्र नलिएका प्रयोगकर्तालाई भने परिचय पत्र लिएपछि विवरण अध्यावधि गर्न प्रत्येक महिना समेत जानकारी गराउने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ। विदेशमा रहेका नेपालीहरूले भने तत्काल आफू रहेकै ठाउँबाट अध्यावधि गर्नुपर्ने तथा नेपाल फर्किएको 6 महिनामा विवरण अध्यावधि गराउनुपर्ने उल्लेख गरिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानमा चरमपन्थी समूहले गरेको आत्मघाती आक्रमणमा 15 सुरक्षाकर्मीको मृत्यु भएको छ। खैबर पख्तूनख्वा प्रान्तको टाङ जिल्लामा सेना र प्रहरीको संयुक्त चौकीमा चरमपन्थीहरूले गरेको आक्रमणमा 12 सैनिक सहित 15 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा 2 जना प्रहरी र वन विभागका 1 जना अधिकारी पनि छन्। सुरक्षा बलले गरेको जवाफी कार्यवाहीमा 12 जना चरमपन्थी मारिएका छन्। पाकिस्तानी सेनाको संचार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्सका अनुसार शुरूमा आक्रमणकारीले चौकीको सुरक्षा घेरा तोड्ने प्रयास गरेका थिए, तर सुरक्षा बलले उनीहरूको प्रयास विफल पारे। त्यसपछि भागिरहेका चरमपन्थीहरूको पीछा गरी कार्यवाही गर्दा 12 जना आक्रमणकारी मारिएका हुन्। पीएसपीआरका अनुसार प्रारम्भिक प्रयास असफल भएपछि आक्रमणकारीहरूले विस्फोटक पदार्थले भरिएको एउटा सवारी साधन चौकीको पर्खालमा ठोकिआएका थिए। त्यसपछि भएको शक्तिशाली विस्फोटले चौकी पूर्ण रूपमा ध्वस्त भएको र 15 जनाको ज्यान गएको बताइएको छ। घटनापछि सुरक्षा व्यवस्था कड़ा बनाइएको छ। जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण टाङ जिल्लामा कर्फ्यू लागू गरेको छ।
1: अब खेल समाचार। के बर्डेका अनुभवी गोलरक्षक भोजिना चिलीको प्रतिष्ठित क्लब कोलो कोलोमा आबद्ध हुने भएका छन्। क्लबका अध्यक्ष अभिवाल मोसाले भोजिनासँग सम्झौता भएको पुष्टि गरेका छन्। 40 वर्षीय भोजिना केही दिनभित्र चिली पुगेर नियमित स्वास्थ्य परीक्षण पूरा गर्नेछन्। त्यसपछि उनलाई कोलो कोलोको घरेलु मैदान स्टाडियो मेनुमेन्टलममा औपचारिक रूपमा सार्वजनिक गरिने अध्यक्ष मोसाले जानकारी दिएका छन्। विश्वकपमा भोजिनाले गरेको उत्कृष्ट प्रदर्शनका कारण उनी यो अवसरका पूर्ण हकदार बनेका हुन्। साथै उनको आगमनले क्लबको व्यावसायिक तथा प्रचार प्रसार पक्षमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। भोजिनाले विश्वकप अघि पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेस छाडेका थिए। विश्वकप प्रतियोगितामा पहिलो पटक सहभागी बनेको केप बर्डेलाई उत्कृष्ट प्रदर्शन गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: अविरल वर्षाका कारण देशका 11 राजमार्ग पूर्ण रूपमा अवरूद्ध। विभिन्न ठाउँमा वैकल्पिक बाटोको प्रयोग। आज पनि केही प्रदेशमा भारी वर्षा हुने।
0: कैलालीको धनगढ़ीमा अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै सरकारले थाल्यो वार्ताको पहल। शिक्षा मन्त्री आफै समन्वयमा।
1: नेपाल स्काउटका देशैभरिका सबै समिति विघटन। संगठन सुदृढीकरणका लागि यस्तो कदम चालिएको सरकारको दावी।
0: पाकिस्तानमा सुरक्षाकर्मीमाथि चरमपन्थी समूहको आत्मघाती आक्रमण। 15 जनाको मृत्यु। टाङ जिल्लामा कर्फ्यू।
1: र केप बर्डेका चर्चित गोलकिपर भोजिनाथ चिलीको प्रतिष्ठित क्लबमा आबद्ध।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
7: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
8: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू:
7: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 GPA वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
7: र 2.5 GPA वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 98560620265 र 98468164145।
9: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी।
10: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
9: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510888461 र सिजन गुरुङ 97045940900।
11: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
12: कि? बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
11: नरिसौ न त, लो बरु हिँड, कहाँबाट ल्याउने हो?
12: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो, त्यही जाने हो।
13: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
14: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
15: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
16: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
15: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
16: हुन्छ नि, हो पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
13: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
17: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
18: ल नौ छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाईको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0658414008।
19: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
20: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ, विश्वासिलो सुनचारी पसल खोजौला नि।
19: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
21: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
22: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
21: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9811716069, राजु विश्वकर्मा 9807169।
3: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-78-61-87।
5: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
23: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
5: कहाँ?
23: गण्डकी मेडिकल हल।
4: हो, गण्डकी मेडिकल हल अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
4: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिद्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
5: गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी, सम्पर्क 06-5590-369, मोबाइल 98-40-82-69-26।
24: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9864023420।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाए चन्द्रो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
4: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा, हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको, यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो, आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
5: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
0: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9808828810, 9808828811 र 9808828816।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त, यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको

0: साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनसादी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
1: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
2: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
2: सेवा लिने क्रममा चाहिने जानकारी
1: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
2: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7778।
3: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
4: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
3: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
3: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
3: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
4: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846065996 छ।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
7: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846061220।
7: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
11: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860 73 73 10 र 9261 53 507।
12: सुन, शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
13: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
12: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
14: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिँदै आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार।
15: मोबाइल 9800558537 र 9800615899।
16: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyan Marga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
17: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
17: ओके, ल डन।
18: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
17: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9840000787।
19: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
7: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 065414236, मोबाइल 9560878302 र 9460878302।
20: एक्सप्रेस 3 थोपलो 8, अन्तर्मनको आवाज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 देखि 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
2: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
4: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
5: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
2: ए हो र हस् दाई म आजै जान्छु
1: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
6: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856268091
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
1: अब दुले गौड़ा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
7: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
1: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
7: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
1: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
7: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
1: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
7: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
1: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
7: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
0: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोप्राइटर मीन बहादुर सुनार 9853519122 9808 र 9460769246
8: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
9: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी दुई काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9850-32475 र 9801-32475।
10: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
11: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9850-66136 र 9151-66136।
1: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
12: यही साउन 9 गते शनिबार
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
13: वरिष्ठ हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
1: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
13: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
14: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
16: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म।
17: स्टुडियो
18: अहिले बिहानको 10 बज्यो।
8: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
19: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
20: ढोरबाराही हाइलाइट्सको साथमा
21: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841-49304।
22: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सचिवालयमा 27 जनालाई नियुक्ति दिएको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद सीता थपलिया उर्मिलाले सोधेको लिखित प्रश्नको जवाफमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले सचिवालयमा गरिएको नियुक्तिको संख्या खुलाएको हो। यसरी नियुक्ति पाएकाहरूमध्ये प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असीम शाहलाई मन्त्री सरहको सेवा सुविधा दिएको छ। अरू दुईजनाले राज्य मन्त्री सरहको सेवा सुविधा पाउने गरेका छन्। प्रधानमन्त्री सचिवालयमा 48 जना सम्म राख्न सक्ने व्यवस्था रहेको पनि कार्यालयले दावी गरेको छ। मन्त्री र राज्य मन्त्री सरह नियुक्ति पाउने सचिवालयका सदस्यहरूलाई प्रधानमन्त्री कार्यालयले गाड़ी र चालक सुविधा समेत दिने गरेको छ। सांसद थपलियाले प्रधानमन्त्री कार्यालयलाई प्रधानमन्त्रीको सचिवालयमा कतिजना कुन तह र स्तरको सेवा सुविधा सहित कुन कानून अन्तर्गत नियुक्ति हुनुभएको छ भनी लिखित प्रश्न सोध्नु भएको थियो। जवाफमा प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्रीको सल्लाहकारतर्फ नेपाल सरकारको मन्त्री सरहको सुविधा पाउने गरी दुईजना मुख्य सल्लाहकार र राजनैतिक सल्लाहकार र नेपाल सरकारको राज्य मन्त्री सरहको सुविधा पाउने गरी दुईजना नीति प्रशासन तथा सुशासन सल्लाहकार र सूचना तथा संचार प्रविधि सल्लाहकारको नियुक्ति भएको जनाएको छ। तर सचिवालयका कारण राज्य कोषमा पर्ने भार र प्रधानमन्त्री सचिवालयले कतिवटा गाड़ी प्रयोग गर्छ भन्ने जवाफ पनि प्रधानमन्त्री कार्यालयले नदिएको भन्दै सांसद थपलियाले असन्तुष्टि जनाउनु भएको छ। यसै प्रधानमन्त्री शाहले मन्त्रीहरूलाई सल्लाहकार र सचिवालयमा 13 जनासम्म राख्न पाउने गरी दरबन्दी स्वीकृत गराउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा 27 जनालाई नियुक्ति दिएका प्रधानमन्त्री शाहले मन्त्रीहरूलाई पनि 13 जनासम्म सल्लाहकार र सचिवालय बनाउन दिनुभएको हो। गृहमन्त्री सुदन गुरूङले सीमा क्षेत्रमा कार्यरत प्रहरीको मनोबल बढ़ाउन बोर्डर आउट पोस्ट बीओपीमा पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठकमा वहाँले सीमावर्ती नाकामा प्रहरी जस्ता पाताले छाएका चहरा जीर्ण भवन र चुइने छानामुनि बसेर रातभर ड्यूटी गर्न बाध्य रहेको भन्दै पूर्वाधार निर्माण पहिलो प्राथमिकतामा रहेको बताउनु भएको हो। वहाँले सीमा सुरक्षा तथा सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणको लागि ड्रोन मार्फत निगरानी तथा सीमा नाकामा फेस रिकन्सन सहितको सीसीटीभी प्रणाली जडान गर्ने बताउनु भएको हो। वहाँले सरकारले चालू आर्थिक वर्षको बजेट विनियोजन गरेर कार्यान्वयनको चरणमा गइसकेको समेत बताउनु भएको छ। गृहमन्त्री गुरूङले सीमा स्तम्भ सुरक्षाको विषयमा समेत आफू गम्भीर रहेको बताउनु भएको हो। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले वालेट खोल्ने तथा प्रयोगकर्ताको विवरण अद्यावधिक गर्ने प्रक्रियामा राष्ट्रिय परिचय पत्र सम्बन्धी व्यवस्था समेट्दै भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका 2082 15 संशोधन गरेको छ। भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको परिपत्र अनुसार संशोधित व्यवस्था बमोजिम अब भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त संस्थाले नेपाली नागरिकमा हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसारको विवरण समेत यकिन गरी वालेट खोल्नुपर्नेछ। त्यस्तै अनुमति प्राप्त संस्थाले 2083 असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्रको विवरण भए वा नभएको सो घोषणा लिनुपर्ने व्यवस्था गरिएको छ। निर्देशिका अनुसार राष्ट्रिय परिचय पत्र लिएका नेपाली नागरिकले 2083 असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचय पत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ। राष्ट्रिय परिचय पत्र नलिएका प्रयोगकर्तालाई भने परिचय पत्र लिएपछि विवरण अद्यावधिक गर्न प्रत्येक महिना समेत जानकारी गराउने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ। हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरूवा सारी 4 महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू हुँदैछ। एक महिना अघि जेठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको बिरूवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिने गरिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुने गर्दछ। आज जुलाई 25 तारीक संयुक्त राष्ट्र संघको आह्वानमा पानीमा डुबेर हुने घटना रोकथाम दिवस अर्थात वर्ल्ड ड्राउनिङ प्रिभेन्सन डे मनाइँदैछ। दिवसको अवसरमा नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम भइरहेका छन्। खोला पोखरी कुलो पानीले भरिएका खाल्डाखुल्डी तथा इनारमा डुबेर ज्यान गुमाउने घटना बढ्दै गएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले डुबेर ज्यान गुमाउने घटनालाई सरकारले जनस्वास्थ्यको महत्वपूर्ण चुनौतीका रूपमा लिएको छ। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष 3 लाख भन्दा धेरै मानिसले डुबेर ज्यान गुमाउने गरेका छन्। संगठनले नेपालमा पनि डुबेर हुने घटनाको विषयलाई सार्वजनिक स्वास्थ्यको गम्भीर समस्याका रूपमा रहेको जनाएको छ। समुदाय स्तरमा जनचेतना अभिवृद्धि गर्नुपर्ने, विद्यालय स्तरमा पनि जनचेतनामूलक कार्यक्रम आयोजना गरिनुपर्ने, नदी तथा खोलामा डुबेर ज्यान गुमाउने घटनामा कमी ल्याउन पालिकाले आफ्ना वार्षिक कार्यक्रममा समेटेर आवश्यक काम गर्नुपर्ने विज्ञको सुझाव रहेको छ। नेपालमा कानून विपरीतका गतिविधिमा संलग्न 47 जना विदेशी महिलालाई डिपोर्ट अर्थात देश निकाला गरिएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँले पत्रकार सम्मेलन गरी डिपोर्ट हुनेहरू युगान्डा, भियतनाम, थाइल्याण्ड, बैंकक, बंगलादेश, केन्या र इण्डोनेसियाका महिला रहेको जानकारी दिएको छ। पत्रकार सम्मेलनमा परिषदका एसपी पवन कुमार भट्टराईले काठमाडौँका थमेल, दरबार मार्ग लगायत पर्यटकीय क्षेत्रमा कानून विपरीतका कार्यमा संलग्न 57 विदेशी महिलाहरूलाई विशेष अपरेशन गरी पक्राउ गरिएकोमा 47 जनालाई अध्यागमन विभाग मार्फत देश निकाला गरिएको जानकारी दिनुभएको हो। भाग अनुसार अन्य 10 जनामाथि अनुसन्धान भइरहेको छ। एसपी भट्टराईले अनलाइन बेचिङलाई संस्थागत रूपमा सञ्चालन गरी नेपालीको ठूलो रकम हुडी र क्रिप्टो मार्फत विदेश पठाउने कार्यमा संगठित नेटवर्क सक्रिय रहेको समेत जानकारी दिनुभएको छ। उहाँले यस्ता कार्यमा संलग्न व्यक्ति तथा समूहको पहिचान तथा बेजिङ वेबसाइटको निगरानी र आर्थिक कारोबारको अनुसन्धानलाई तीव्र बनाएको बताउनु भएको छ। देशका विभिन्न 11 जिल्लामा देखिएको बर्ड फ्लूको संक्रमण नियन्त्रण उन्मुख भएको छ। गएको साउन 1 गते यता बर्ड फ्लूको संक्रमण देखिएको छैन। संक्रमण रोकथाम र नियन्त्रणका लागि सचेतनासँगै आवश्यक सावधानी अपनाएका कारण संक्रमण थप बढ्न नपाएको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले बताउनु भएको हो। नेपाल फ्याक्ट्री उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले पनि रोग नियन्त्रण उन्मुख रहेको र यसअघि प्रभावित किसानलाई सरकारले आवश्यक सहयोग गर्नेमा आफूहरू विश्वस्त रहेको बताउनु भएको छ। नेपालको पोल्ट्री व्यवसाय क्षेत्रमा झण्डै 160 अर्ब लगानी रहेको भन्दै उहाँले यसको संरक्षण राज्य तर्फबाट हुनुपर्नेमा जोड़ दिनुभएको हो। तनहुँ जिल्लाभित्र सञ्चालित सम्पूर्ण विकास आयोजनाले चालू आर्थिक वर्ष 2083-84 गर्नुपर्ने मुआवजा वितरण सहजीकरण तथा समन्वय सम्बन्धी विवरणको खाका 1 महिनाभित्र पेश गर्नुपर्ने भएको छ। विकास निर्माणका कामलाई तीव्रता दिन तथा मुआवजा सम्बन्धी समस्या समाधान गर्न आयोजनाहरूलाई उक्त विवरण पेश गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभएको हो। प्रजय तिवारीका अनुसार जिल्लामा सञ्चालित विकास आयोजनालाई व्यवस्थित बनाउन पूँजीगत खर्च वृद्धि गर्न तथा नागरिकलाई प्रवाह गरिने सेवा प्रभावकारी बनाउन प्रशासनिक सक्रियता बढ़ाएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँमा बसेको कार्यालय प्रमुखहरूको बैठकले यस्तो निर्देशन दिएको हो। तनहुँमा राष्ट्रिय तथा प्रादेशिक स्तरका विभिन्न विकास आयोजना जस्तै राजमार्ग विस्तार, जलविद्युत आयोजना, भानुभक्त प्रणाली, प्राणी उत्थान, एमसीसी परियोजना र विद्युत प्रसारण लाइन लगायतका आयोजना सञ्चालनमा रहेका छन्। स्याङ्जाको वालिङ नगरपालिका 12 प्रसिद्ध अकलादेवी मन्दिरमा चोरी गर्ने 2 युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीले जिम्मा लगाएका छन्। हिजो दिउँसो मन्दिरको दानपेटीका फुटाई नगद चोरी गरी भाग्न लागेका उनीहरूलाई स्थानीयले देखेपछि नियन्त्रणमा लिएका थिए। त्यसपछि स्थानीयले उनीहरूलाई प्रहरीको जिम्मा लगाएको वालिङ नगरपालिका 12 का वडा सदस्य धर्मागत पराजुलीले जानकारी दिनुभएको हो। प्रहरीका अनुसार पक्राउ गर्ने दुवैजना कल्याण नगरपालिका 6 पीरी खोला रामीटाड़ा स्थायी घर भई हाल नवलपरासी को भोताखामा बस्दै आएका हुन्। उनीहरूको साथबाट चोरी गरिएको 21,970 रूपियाँ नगद र हरियो गाँजा बरामद भएको जिल्ला प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गैराती देशका सबैजसो ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा पूर्वदेखि पश्चिमसम्मका सबै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज पनि देशभर पानी पर्ने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा मधेस र कोशी प्रदेशको तराईका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। यसै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको राजधानी किव नजिक आयोजित ड्रोन प्रविधि प्रदर्शनीलाई लक्षित गर्दै रूसले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा कम्तीमा 15 जनाको मृत्यु भएको छ भने करिब 100 जना घाइते भएका छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रक्षा क्षेत्रका उच्च अधिकारी तथा ड्रोन प्रविधि सम्बन्धी विशेषज्ञहरूको सहभागिता रहेको प्रदर्शनीमा दिउँसो भएको आक्रमणमा सबैभन्दा ठूलो क्षति भएको हो। यस आक्रमणमा मात्रै 10 जनाको ज्यान गएको बताएको छ। यसैबीच पूर्वी युक्रेनको स्लोभेकियन शहरमा रूसी ग्लाइड बम आक्रमणमा थप 5 जनाको मृत्यु भएको छ। उत्तरी सुमी शहरमा पनि शनिबार बिहान 2 जनाको मृत्यु भएको युक्रेनी सैन्य अधिकारीहरूले पुष्टि गरेका छन्। अब अन्त्यमा खेल समाचार। काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ। हिजो आयोजक टोली पाकिस्तानसँग नेपाल 3-0 सो सेटमा पराजित भएको हो। पाकिस्तानले नेपाललाई 25-18 र 25-10 हराएको हो। पाकिस्तानले यसअघि पनि आफ्नो दुई खेल 3-0 सोझो सेटमा नै जितेको थियो। नेपाल भने श्रीलंका र कजाकिस्तानसँग पराजित भएको थियो। अब नेपालले बंगलादेश र उज्बेकिस्तानसँग खेल्नेछ। शीर्ष चारमा रहँदै सेमी फाइनल पुग्न नेपालले बाँकी दुई खेलमा जित निकाल्नु पर्नेछ। प्रतियोगितामा नेपाल सहित आयोजक पाकिस्तान, कजाकिस्तान, श्रीलंका, बंगलादेश र उज्बेकिस्तान गरी 6 टोली रहेका छन्। सबैले एकअर्कासँग खेलेपछि शीर्ष चारमा रहने टोलीले सेमी फाइनलमा खेल्नेछ। हस्त बिहान 10 बजेको ढोरबरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
3: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
5: ल नौ छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो। फेरि पोखरा पुग्नु छ।
17: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
5: यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
17: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो। यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
5: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ। एकचोटि गएर त हेर्नुहोस्।
17: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0564140008।
21: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
21: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
6: छुटका दायराहरू:
21: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
6: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
21: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
6: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9856062265 र 9848064145।
7: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अरमान भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
23: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
24: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856020279।

0: दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैलाई कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: निसन्तान पन्ध्र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0625414233, मोबाइल 9968861887।
6: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
7: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
6: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
7: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
6: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
7: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9860623420।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
5: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
5: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
5: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
5: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाग जस्ता दीर्घ रोगको सफल उपचार,
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
10: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
9: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
10: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
5: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
9: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
5: प्रोपाइटर समीक्षा गुरुङ। सम्पर्क 9461633101 र 9468683522।
6: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
5: म्याडम, धूम्रपान भनेको के हो?
6: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
6: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
5: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
6: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
11: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नै हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
12: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
6: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0564141042, 98560231128, 98462014726।
12: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
5: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
13: यस दुलेगौडा पोलिक्लिनिकमा यही साउन 9 गते दोस्रो शनिबार वरिष्ठ स्नायु तथा मनोरोग विशेषज्ञ प्राध्यापक डाक्टर जय बहादुर खत्री,
5: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर विद्या भूषण ताम्राकार,
13: वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुशील कार्की,
14: वरिष्ठ नाक कान घाँटी र गलगाँड रोग विशेषज्ञ डाक्टर आशिष घिमिरे,
13: वरिष्ठ भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य, साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा, बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउँदै हुनुहुन्छ। समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
13: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीका लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129, मोबाइल 9856031053। ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू,
13: ज्ञान प्रसाद भण्डारी दुलेगौडा रु 1 लाख,
5: किसान खत्री ढोरफिर्दी हिमाली टोल रु 51,000,
13: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी रु 10,511,
5: परशुराम शर्मा भण्डारी कवासी रु 31,005,
13: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल रु 10,100,
5: बाराही सामुदायिक सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौड़ा रूट 51111
15: अम्बिका प्रसाद लामिछाने दुलेगौड़ा रूट 10511
5: तुलसी शाह दुलेगौड़ा रूट 10505
15: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रूट 10155
5: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 रूट 15005
15: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रु 50231
5: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रु 21151
12: होइन है आरोसी आर्यालाई लिएर कता हिँड्यौ
11: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
16: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
12: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरी पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
11: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरी सिङ्गल
16: सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
12: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म

0: लगायत परम्परागत जातीय गरगहनाहरू शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिंगापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौड़ा, प्रोपाइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811453305।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz,
2: 103.8 MHz प्रेजेंट एवरीडे 10:30 AM to 12 PM।
3: इट्स टाइम फॉर कॉलिंग टाइम
2: ओनली ऑन रेडियो ढोरबाराही।
4: That's beyond cool.

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा। म कार्यक्रम प्रस्तुता अनु मल्ल श्रोता चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु भने रेडियो धुरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज रेडियो ट्युन अन गरेर पक्कै पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा, सँगसँगै इन्टरनेट अनलाइन मार्फत पनि हामीलाई www.radiodhurbarahi.com.np लगइन गरेर पनि व्यस्त भएको साथ सुनेर साथ दिन सक्नुहुनेछ भन्दै पक्कै पनि सम्पूर्ण श्रोता साथीहरू सन्चारमा हुनुहुन्छ होला, आफ्नो दैनिकी काम कार्यमा नै व्यस्त व्यस्त चाहिँ हुनुहुन्छ होला अनि व्यस्तताको बावजुद पनि हामीसँग जोडिँदै हुनुहुन्छ भन्ने आशा अपेक्षा छँदैछ। अबको 12 बजेको समयसम्म यो 1.5 घण्टाको समय हामी तपाईँको साथमा रहन्छौँ। फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा समय अवधिभर यहाँले आज स्याटरडेको एपिसोडमा रहेर चाहिँ गाउँ खाने कथाको साथमा हामीसँग रहन सक्नुहुन्छ। साथमा मिठा मिठा गीत सङ्गीतको साथमा रहेर चाहिँ हाम्रो श्रोता साथीलाई भरपूर मनोरञ्जन गराउने कोसिस त हाम्रो रहने नै छ भने 0965 4140 00 00 को बाटो भएर गाउँ खाने कथा खेल्नको लागि चाहिँ एकदमै रेडी भएर बस्नुहोला। अहिलेको लागि चाहिँ एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु। लहनाले जुरायो कि बहानाले भेटायो, यो सुमधुर गीतमा आवाज रहेको छ सदना सरगमको अनि तुलसी घिमिरेको लिरिक्समा रहेको यो गीतमा म्युजिक रहेको छ रञ्जित गजमेरको भने सुमधुर गीत राख्दैछु, स्वीकार्नुहोला है तपाईँ।

0: हजुर, जिन्दा गानी दर्पण छाया यो मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु र अब भने पालो तपाईँको हो 0625402000 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ। आज शनिबारको एपिसोडमा रहेर चाहिँ गाउँ खाने कथा चाहिँ खेल्छौ, जहाँ चाहिँ मैले तपाईँको लागि 10 गाउँ खाने कथा लिएर आइसकेको छु भने आफूलाई मन परेको लकी नम्बर चुज गरेर चाहिँ हामीसँग गाउँ खाने कथा खेल्न सक्नुहुन्छ। अनि यहाँले चाहिँ गाउँ खाने कथाको नाउँ दिन सक्नुभयो भने ठिकै छ, नभए तपाईँको प्यारो प्यारो गाउँ चाहिँ हामीलाई छोडेर जानुपर्ने हुन्छ है। सहभागी त जनाउनको लागि टेलिफोन लाइन खुल्ला गरे सँगसँगै कार्यक्रम सम्बन्धी जानकारी पनि गराइहालौ, जहाँ चाहिँ हाम्रो प्रोग्रामका स्पोन्सर गरिदिएको छ ओमे माभूषण सुन जाति पसल दुलेगौडाले, प्रोप्राइटर हुनुहुन्छ मिन बहादुर सुनार भने अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेट गरिनुका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ, गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ भने हप्ताको सातै दिन हामी आउँदै गर्दा चाहिँ बारी पिछे एकजना साथीलाई विजय गराउँछौ र विजयी साथी मध्ये पनि अन्तिम बार शनिबार जुन चाहिँ आज रहेको छ एकजना साथीले चाहिँ लकी ड्र मार्फत पाउन सक्नुहुन्छ र 100 रिचार्ज, जहाँ चाहिँ प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपले प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भन्दै अहिलेको लागि साथीहरू चाहिँ लाइनमा ढिला नगरी स्वागत गरौं। हेलो, नमस्ते हजुर।
1: नमस्कार
0: हजुर, राजु काब्राजीलाई रेडियो प्रोग्राममा धेरै धेरै स्वागत छ है। अनि राजुजी सन्चारमै हुनुहुन्छ? अनि आज हामीलाई चाहिँ सुनेर साथ दिनु भएको छ कि छैन त? रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छैन है? हजुर हजुर, गर्मी चाहिँ कतिको छ तपाईँको विराटनगरतिर? गर्मी चाहिँ बढेको छ है, र एकदमै एकदमै आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला यो गर्मीको समयमा। अनि आज पहिलो सहभागी साथी पनि हुनुहुन्छ राजुजी, 1-10 चुज गर्नुहोस्, कति नम्बरको राखिदिने होला गाउँ खाने कथा? आठ नम्बरको भन्नुहुन्छ? चार नम्बरको ट्याक्कै 8 आधा है, 4 गाउँ खाने कथा तपाईँको लागि छोटो मिठो परेको छ, ध्यान दिएर सुन्नु होला। मुन्टामा छ ज्वाला, पुच्छारमा छ आहारा के होला? फेरि पनि सुन्नुहोस् है, मुन्टामा ज्वाला छ अरे, मुन्टामा छ ज्वाला, पुच्छारमा छ आहारा के होला? जानिदिनुहोस् उसको नाउनु, जानिदिनुहोस् तपाईँको प्यारो प्यारो गाउँ। ल राजुजी, के होला त्यस्तो? जी चाउकोमा चाहिँ अब ज्वाला हुन्छ अरे, बुच्छरमा चाहिँ आहारा हुन्छ अरे के? के भन्नुहुन्छ अरे? जुनकिरी भन्नुभएको? त्यो रातको समयमा बोल्ने जुनकिरी भन्नुभएको? ल समय ए बत्ती बालेको दियो भन्नुहुन्छ? ल समय ट्याक्कै सकियो, ल अन्तिम चोटि एकचोटि चाहिँ अब कुन चाहिँमा लग गरौँ? टिको टुकी बत्ती भन्नुभएको, टुकी बत्ती दियो। ल तपाईँको जवाफ चाहिँ के भयो त म चाहिँ गरिहाल्छु है, त अब टुकी बत्ती भन्नुभएको छ, दियो भन्नुभएको छ, धेरै धेरै बधाई छ हाम्रो राजुजीलाई है। अघि सुरुवातीमा नै जुनगिरी भनेको भए चाहिँ के हुन्थ्यो होला? ओके, ल अनि हामी चाहिँ छुट्नु पर्ने हुन्छ अहिले भने छुट्टिन्छौँ है राजुजी। हाम्रो राजुजी हुनुहुन्थ्यो विराटनगरदेखि, छोटो मिठो कुराकानीको साथमा जोडिनुहुन्छ विराटनगरदेखि है। अनि सुन्दै हुनुहुन्छ भने सहभागी त जनाउन सक्नुहुन्छ है, टुकी बत्ती दियो भनेर मिलाइसक्नु भएको छ है। अनि कोही साथीले चाहिँ अब मिलाउनु भयो भने आफ्नो गाउँ चाहिँ आफैसँग लाने, नभए यो समयमा चाहिँ हामीलाई छोडेर जानुपर्छ है आजको एपिसोडमा 0625402000 बाटो भएर सहभागिता चाहिँ जनाउन सक्नुहुन्छ। र कोही साथी पनि हुनुहुन्छ लाइनमा फेरि पनि। हेलो, नमस्ते हजुर।
1: दर्शन
0: हजुर, दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई। अनि के छ हाम्रो जित बहादुरजीको पछिल्लो समयको हाल खबर, लामेश्वरातिरको पनि सुनाइदिनुहोस्। ठिक ठाकै छ, अहिले चाहिँ तपाईँ के गर्दै हुनुहुन्छ? महारा, घाम चाहिँ कतिको लागेको छ त नि अहिले? लागेको छ हजुर हजुर, पानी आउँछ जस्तै पनि हुन्छ। अनि छाता चाहिँ बोकेर जानु भएको छ कि छैन? छाता पनि लानु भएको छ है, नभए चाहिँ अब छारीतिर पनि बस्नुहोस् है। यो पानी पर्दा त चिसो चिसो ठिकै हुन्छ, नत्र भए अहिले यो गर्मीको घामले चाहिँ गाह्रो पर्छ कि, बिरामी पनि भइन्छ है। विशेष गरी आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला। अनि हामीलाई चाहिँ सुनेर साथ दिनु भएको छ कि छैन त, आज रेडियो प्रोग्राम सुन्नु भएको छ? सुन्दै हुनुहुन्छ भनेपछि आज 10 नम्बरको ल 10 नम्बरको हाम्रो जित बहादुर जीको लागि पनि छोटो मिठो परेको छ, ध्यान दिएर सुन्नु होला, नहतारिकन आफ्नो जवाफ चाहिँ दिनु होला। अरूले देख्ने घामले नदेख्ने के होला, फेरि पनि सुन्नुहोस् है। अरूले चाहिँ देख्छ अरे, घामले चाहिँ देख्दैन अरे कि, त्यो के चिज होला जाने दिनुहोस्, उसको नाउन जाने दिनुहोस् तपाईँको प्यारो प्यारो लामेश्वराको ठाउँ। म यता समय सुरु गर्दैछु ल, 1 2 3 go समय सुरु भयो है त। ल घामले नदेख्ने कुरा चाहिँ के होला त नि, त्यस्तो अरूले देख्ने अरे घामले चाहिँ नदेख्ने अरे के, छाया होला, घामले छाया नदेख्ला र छाया भन्नुहुन्छ। ल समय चाहिँ आधा आधी छ है, ल अब मिले मिल्छ नमिले चाहिँ गाउँ दिने हो त। ल अब समय पनि बिस्तारै सकिँदैछ, ल ट्याक्कै समय पनि सकियो तपाईँको जवाफ चाहिँ, अब छाया होला कि नहोला म चेक गरिहाल्छु है त।
1: तपाईँको जवाफ मिलेन,
0: तपाईँको जवाफ त मिलेन भन्छ त, अब लामेश्वरा गाउँ छोडिदिनु पर्यो नि त हामीलाई। ल लामेश्वराको गाउँको चाहिँ अब राम्रो राम्रो जति हाम्रो भयो, अब बिग्रेको भत्केको चाहिँ यो बर्खायामले बाटो घाटो बिगारेको छ भने पनि मिलाउँदै गर्नुहोस् है। अतिनोपति नजाने गति क्या होला त नि, क्या हो क्या हो, छाया भन्दा पनि यसको सोही जब चाहिँ अँध्यारो चाहिँ देख्दैन अरे कि घामले कहिले पनि, छाया त बरु अब घामले गर्दा नै छाया पर्ने हो नि त, उज्यालोले गर्दा नै छाया पर्ने हो, सो घामले चाहिँ कहिले पनि अँध्यारो देख्न सक्दैन अरे कि, अलिकति सोच्नु पर्ने नै थियो छोटो मिठो भए पनि। आगामी दिनमा चाहिँ अब आफ्नो गाउँ फिर्ता लिने गरेर आउनु होला अनि रेडियो प्रोग्राम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ है। नमस्कार, उहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी, हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ, अनि महारातिर सु भन्दै हुनुहुन्थ्यो। अब धेरै साथीहरू जित बहादुरजी जस्तै नै महारातिर हुनुहुन्छ होला, खेतीबारीतिर पनि व्यस्त हुनुहुन्छ होला, काम कार्यमा नै व्यस्त हुनुहुन्छ होला, अनि व्यस्तताको बावजुद पनि हामीलाई यसरी नै सुनेर साथ दिइराख्नु भएको छ भने हामीसँग जोडिन सक्नुहुन्छ, आउन सक्नुहुन्छ 0965-4142-00 बाटो भएर। अहिले भनेकै साथी हुनुहुन्छ, स्वागत गरिहालौ भन्दै थिए साथी, छुटिसक्नु भएको छ, ठिकै छ। अहिलेको लागि एउटा गीत सँगसँगै हामी चाहिँ विश्राममा गइहाल्छौँ, अनि विश्राम पछि 11 बजीको टाइम चाहिँ लगतै हाम्रो पुनः भेट हुन्छ नै, हामी सँगै रहनुहोला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम भन्दै अहिलेको लागि राख्दैछु हल्का माया के माया गाडा लगाउने अंशु पन्तको आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला है त।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
2: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
3: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
2: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पोस्टमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
3: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
4: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
5: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
4: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
2: ए सबिना, यस्तो हतारमा कता हो?
10: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भए
11: भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9800281642।
13: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
14: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
13: उपचार सेवाहरू:
14: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
13: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
14: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
13: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
14: शरीरमा जम्मा भएको पस, टिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
13: पाठेघरको मासु, युटेरिनल फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
14: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
15: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
16: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
15: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस शोरूम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
16: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
15: प्रोपाइटर थान प्रकाश नेउपाने 9856338378, प्रशान्त नेउपाने 9860-26925।
16: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
15: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
16: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
17: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
15: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9856057731, 9806657731।
18: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
19: हेर्न कान्छी, यति त पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
18: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
20: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
18: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
21: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
22: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856067136 र 9151166। निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
0: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। यही साउन 9 गते शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउनुहुने भएकाले उपचार एवं परामर्श लिई मौकाको फाइदा लिनुहोला।
22: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
1: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज। स्टुडियो तालचेर
3: अहिले बिहानको 11 बज्यो।
23: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार, मोबाइल 98-160-95-301।
24: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम कलिङ टाइममा रहेर आज चाहिँ हामी गाउँ खाने कथा खेलिरहेका छौं र अझै धेरै गाउँ खाने कथा लिन र साथीहरूसँग खेल्न चाहिँ हामी बाँकी नै छ है। सो ढिला नगरी साथी चाहिँ लाइनमा हुनुहुन्थ्यो, कता जानुभयो फेरि है, अहिलेको लाग्यो भने म उहाँलाई स्वागत गरिहाल्छु। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्ते हजुर। कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमा दिजुलाई। अनि के गर्दै हुनुहुन्छ अहिलेको समय? ओहो, अनि खाना चाहिँ मिठो भएको छ त यता कुराकानी गर्दा। ल हजुर, मिठो गरेर चाहिँ खानु होला, रेडियो प्रोग्राम पनि सुन्दै गर्नु होला। आज गाउँ खाने कथा खेल्न कतिको तयारी हुनुहुन्छ त नि? ल प्रयास चाहिँ गर्ने हो नि, प्रयास गर्ने मान्छे चाहिँ सधैँ अगाडि नै हुन्छ अरे कि।
25: कहिले नि केही नि मिलाउँदैन भयो नि, सहभागी चाहिँ जहिले नि हुने हो।
24: ल अब मिलेन भने पनि मिलाउनको लागि म छँदैछु त, त्यही भएर गाह्रो पिरो नमानिकन यसरी सम्झनुहुन्छ होइन। एकदमै खुसी लाग्छ, आज सकेसम्म ठिकै छ, आजको फाइदा छ कि, नजाने पनि पाइन्छ, आफ्नो गाउँ दियो भने त फेरि जवाफ पाइन्छ नि त। सो अब मजाले हामी गाउँ खाने कथा चाहिँ खेल्ने हो। 4 नम्बर र 10 नम्बर चाहिँ गइसक्यो, बाकी 1-9 चाहिँ कतिको राखिदिने होला?
25: 2 नम्बरको
24: म गाउँ खाने कथा राख्दैछु तपाईँको लागि पनि, एकदमै छोटो मिठो परेको छ है, ध्यान दिएर सुन्नुहोस् है। कालो ओडारमा सेतो जन्ती के होला? फेरि पनि सुन्नुहोस् है, कालो ओडारमा सेतो जन्ती के होला त? ल समय चाहिँ सुरु भयो। दाँत होला त?
25: हजुर,
24: दाँतै होला र। समय चाहिँ भर्खरै सुरु गर्दैछु है। दाँतै भन्नुहुन्छ त, त्यसो भए यसमै लक गरौ त। ल फेरबदल गर्ने भए गर्नुहोस् है, समय चाहिँ टन्नै छ। किन होला दाँतै भन्छु, दाँतै दाँत मात्र भएको है। ल ठिकै छ, अब के होला त जवाफ चाहिँ म चेक गरिहाल्छु है, त ध्यान दिएर सुन्नुहोस् है। कंग्रेचुलेसन, धेरै धेरै बधाई छ। मिलाउँदिन भनी झन् आज गाउँ लिने भनेको त, अनि आज चाहिँ मिलाइदिने हो त। ल ठिकै छ, अन्तिमसम्म सुन्दै गर्न होला है हामीलाई, अहिले भने सेटिन छौ। नमस्कार, धर्मा दिजु हुनुहुन्थ्यो फुलचोकदेखि, हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ, अनि रेडियो प्रोग्राममा सहभागिता जनाउनुहुन्छ होइन, यति धेरै माया गर्नुहुन्छ, सदैव यसरी नै हामीलाई साथ सपोर्ट अनि माया चाहिँ गरिरहनु होला। अनि यसरी नै धेरै साथीहरू हुनुहुन्छ रेडियो प्रोग्राममा सहभागिता नजाने तापनि हामीलाई सुनेर साथ दिनुहुन्छ, साथीहरूलाई पनि धेरै धेरै धन्यवाद। अनि रेडियो प्रोग्राम सुनिराख्दा यहाँलाई चाहिँ के कस्तो लाग्छ, त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रियाको साथमा पनि हामीसँग जोडिँदै गर्नु होला। अहिले भने फेरि पनि साथी हुनुहुन्छ। हेलो, नमस्ते हजुर।
26: नमस्ते,
24: नमस्कार, कहाँदेखि कसको आवाज सुन्दैछु होला?
25: अर्जुनजी
24: हुनुहुन्छ है, अनि सन्चै आरामै हुनुहुन्छ अर्जुनजी?
25: हजुर, एकदमै सन्चै आरामै छु।
24: अनि
25: तपाईँको अरू के छ?
24: हाम्रोतिर पनि एकदमै ठिकठाक छ, हामी पनि सन्चै आरामै छौँ। अनि हाम्रो अर्जुनजीसँग अहिले कुराकानी गरिरहेका छौँ है। अनि गाउँ खाने कथा चाहिँ आज सुन्नु भएको छ कि छैन अर्जुनजीले? सुनेर बस्नुहुन्छ है नि त। अनि खानपिन चाहिँ भएको छ कि छैन अर्जुनजीको? खाना खानु भयो त?
25: हजुर
24: हजुर,
25: एकादशीको व्रत छ, त्यही भएर खानपिन
24: फलफुल चाहिँ खानुभयो। त्यही त आज धेरै साथीहरू चाहिँ खोला किनारको छेउछाउमा पनि देखेको थियो होइन, तुलसीको मठ बोकेर हिँडिराख्नु भएको थियो है। अनि अब आजको दिन चाहिँ विशेष आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला है अर्जुनजी। अनि गाउँ खाने कथा खेल्दै गर्दा आज चौथो सहभागी साथी पनि हुनुहुन्छ। अहिलेसम्म तीनवटा गाउँ खाने कथा गइसक्यो है, बाँकी नम्बर चाहिँ 1, 3, 5, 6, 7, 8, 9 कतिको राखिदिने होला? सात नम्बरको ल छौँ मिठो। आज साथीहरूलाई चाहिँ छौँ मिठो गाउँ खाने कथाहरू परिरहेको छ अहिलेसम्म आउने साथीलाई है, ध्यान दिएर सुन्नु होला। म तपाईँको लागि राखिहाल्छु र गाउँ खाने कथा रहेको छ यस्तो, इनारको पानी भलभली आउने चाहिँ के होला? फेरि पनि सुन्नुहोस् है, अब इनार भन्ने बित्तिकै चाहिँ गहिरोमा हुनुपर्ने पानी होइन, तर इनारको पानी भलभली आउने के होला? जाने दिनुहोस्, उसको नाउन जाने दिनुहोस्, तपाईँको प्यारो गाउँ सही जवाफ दिँदै गर्नु होला। समय सुरु भयो है त। इनारको पानी अरे भलभली आउँछ अरे कि, अब यो जुन पायो त्यही बेलामा त आउँदैन होइन, अब कहिले काहीँ दुःखमा आउन सक्छ, कहिले काहीँ अब मान्छेलाई चाहिँ खुसी हुँदा आउन सक्छ। आँसु भन्नुहुन्छ? ल आँसु नै होला त, समय त छ है, फेरि अब आँसु नहुन पनि सक्छ। झटारो हान्नु भएको? ल अब झटारो हान्नु भएको छ, अब झटारोले चाहिँ झटारो हानेको चिजमा चाहिँ लाग्यो कि लागेन म सुनिहाल्छु है त। कंग्रेचुलेसन हाम्रो अर्जुनजीलाई, धेरै धेरै बधाई छ। रेडियो प्रोग्राम अन्तिमसम्म सुन्दै गर्नु होला, अहिले भने छुट्टिनु पर्छ है त।
25: नमस्कार,
24: शुभ दिन। उहाँ हुनुहुन्थ्यो अर्जुन थापाजी, हाम्रो श्रोता साथी होइन, उहाँले चाहिँ मजाले सुनेर साथ दिनुहुन्छ। अनि अहिले पनि सही जवाफ मिलाएर गइसक्नु भएको छ भने आउन सक्नुहुन्छ, टेलिफोन लाइन खुल्ला रहेको छ। गाउँ खाने कथाको साथमा हामी त यहाँहरू मात्रै रहेका छौँ, साथमा हामी त मिठा आधुनिक गीत सङ्गीतहरूलाई पनि कार्यक्रममा स्थान दिइरहेको छु र फेरि पनि साथीलाई सहभागी गराइहाल्छु। हेलो, नमस्ते हजुर।
25: नमस्ते
24: हजुर, नमस्ते। आज भने सुन्न एकदमै सजिलो भयो है, हाम्रो श्रीरामजीलाई रेडियो प्रोग्राममा धेरै धेरै स्वागत छ है।
25: धन्यवाद हजुर, अनि स्वागत गर्नुभएकोमा।
24: अनि आज श्रीरामजीलाई चाहिँ कसरी चिन्न सफल भएको भन्दाखेरि, भर्खरै हाम्रो अर्जुनजी छुट्टिनु भयो कि, त्यही भएर नत्र चाहिँ हामी चिन्न सक्दैनौ कि। बोली भन्दा नि कस्तो भन्दा, तपाईँहरूको चाहिँ त्यो बोल्ने टोन हुन्छ नि, बोल्ने शैली चाहिँ उस्तै उस्तै हुन्छ कि, लाग्छ कि अब काठमाडौँ र भक्तपुर चाहिँ आसपासको सँगै सँगै ठाउँ भएर पनि होला होइन, अब ठाउँ अनुसारको देश अनुसारको भेष भन्छ कि के भन्छ, अब ठाउँ अनुसारको चाहिँ जस्तो ठाउँमा बस्नु भएको छ त्यस्तै बोली कि तपाईँहरूको बोल्ने लयले गर्दा। हजुर हजुर,
25: अब काठमाडौँ भक्तपुर भने त एउटै भयो
24: हजुर।
25: अनि जस्तो आउँछ नि, अब हजुर यता आउनु त कोही इलामका मान्छे झापाका मान्छे आयो भने उहाँहरूलाई उहाँहरू त त्यो आवाजले नै थाहा हुन्छ क्या, पूर्व
24: त्यही त तपाईँ।
25: अब हजुर के त पोखरा बाहुनतिरको आवाज आयो भने
24: भनेपछि बोलीले पनि कति धेरै प्रभाव पर्छ, अथवा हामी जुन ठाउँमा छौँ अब त्यसै त्यही अनुसारको पनि हाम्रो अब रहन सहन पनि हुने हो होइन, त्यही अनुसारको तपाईँ दुईजनाको चाहिँ आवाज सेम सेम छ, आज चाहिँ चिन्न सकियो। धन्न बल्ल
25: सजिलो भयो।
24: हजुर हजुर, अस्ति नै चाहिँ गाह्रो परेको थियो, आज चाहिँ अनि अर्जुनजी पहिला आउनुभयो, अनि हाम्रो श्रीरामजीलाई चिन्न चाहिँ सजिलो भयो। यो सहजता सँगसँगै सँगै अब गाउँ खाने कथा त खेलिरहेको छौ। अर्जुनजीले चाहिँ अब सही जवाफ मिलाएर गइसकेको छ, अब भक्तपुर चाहिँ के गर्नुहुन्छ होला?
4: हेरौँ हेरौँ, उहाँलाई बधाई छ मिलाउनु भएको है होइन?
24: हजुर ल, अब चाहिँ हामीसँग 1, 3, 5, 6, 8 र 9 नम्बरको छ, कतिको राखिदिने होला?
4: 1, 3, 5, 6, 8, 9
24: हजुर।
4: अब जे लिने अब हजुरलाई प्रश्न सोध्न सजिलो हुन्छ।
24: हजुर हजुर हजुर,
4: उत्तर पनि तपाईँसितै छ, सजिलो हुन्छ।
24: हजुर
4: ठिक छ, अब भनेपछि 3 लिउँ न त, मिले
24: ल मिले नि नमिले पनि 3 नम्बरको गाउँ खाने कथा रमाइलो छ, म तपाईँको लागि राखिहाल्छु, ध्यान दिएर सुन्नुहोला। काठाको ठिनी मिनी काठाको सोइला रे, अघि लागे राम लक्ष्मण पछि लागे पाइला, के होला त? फेरि पनि सुन्नुहोस् है, काठको ठिनी मिनी काठको सोइला, अघि लागे राम लक्ष्मण पछि लाग्यो पाइला, के होला? जाने दिनुहोस् उसको नाउ न, जाने
4: दिनुहोस्।
24: तपाईँको प्यारो गाउँ भन्दै थिए, लट्ठी भन्नुहुन्छ, लट्ठी होला कि ल है, समय भर्खर सुरु गरेको छु, अझै सोच्ने भए पनि सोच्नुहोस् है।
4: झ्याप्पै भन्ने मिले नमिले मेरो आइडिया
24: ल, झ्याप्पै भन्नुभएको हो
4: हजुर,
24: ल झ्याप्पै तपाईँले दिनुभएको जवाफलाई चाहिँ चेक गराउँ त,
4: नमिल्न सक्छ किन तपाईँले राम्रो लक्ष्मण दुईटा भन्नुभएको छ
24: होइन? हजुर अब कन्फ्युजन हुनुहुन्छ भने चाहिँ अब यहाँले फेरबदल पनि गर्न सक्नुहुन्छ है?
4: होइन गर्दिन, रमाइलो गेम हो।
24: ल ठिकै छ, रमाइलो गेममा चाहिँ अब के भएर म तपाईँको जवाफ चाहिँ गरिहाल्छु, ध्यान दिएर सुन्नुहोस् है त।
5: तपाईँको जवाफ मिलेन,
24: ल अब तपाईँको जवाफ मिलेन, अब लट्ठी सम्म आएको थियो कि राम लक्ष्मण पके पनि चाहियो अरे कि यहाँ, ल त्यसको लागि चाहिँ अब भक्तपुर दिनुहोस् न त। अब अघिको साथीले पनि आफै लानु भयो, आज गाउँ चाहिँ अलिक कम कम छ क्या हामीसँग।
4: पाउने ढिला भएर त म दिन्छु नि, भक्तपुरको मेरै गाउँ लैजानु होला।
24: हजुर तपाईँको गाउँ, ल अब तपाईँको भक्तपुरतिर चाहिँ हामी आउँदै गर्छौँ, अलिकति अब एकदमै आफै पनि राम्रो ठाउँ त छँदैछ होइन, अझै हामीलाई आउन सहजता चाहिँ बनाउँदै गर्नु होला, अर्को हप्ता फिर्ता लाने गरेर पनि आउनु होला, अहिलेको लागि भने अस्तिपट्टि काठको ठिनी मिनी काठको सोइला पनि हुन्छ अरे कि त्यहाँ, काठको चाहिँ अब धेरै काठहरू भनौँ न, ठिनी मिनी अब त्यो ठुन्का ठुन्का जोडिएको हुन्छ नि, काठको ठिनी मिनी काठको सोइला हुन्छ अरे, अघि चाहिँ राम लक्ष्मण लाग्छ अरे, पछि पछि पाइला पनि हुन्छ अरे कि, ल यसको सही जवाफ दिनुभन्दा पहिला चाहिँ अतिनपत्ति नचाहने गति चाहिँ क्या होला त नि, यसको सही जवाफ रहेको छ गोरु जोतेको अरे कि, राम लक्ष्मण हुन्छ नि त, राम लक्ष्मण सँगसँगै अब पाइला पनि हुन्छ नि त, पछि पछि पाइला अनि त्यो जुवाहरू नारा के भन्छ, नारा जोता र जुवा जति
4: चाहिँ
24: त्यही त, त्यही भएर राम्रोसँग सुन्नुहोस् भन्दै थिए, समय दिँदै थिए अनि अर्को पालि थिए त, आज भक्त पनि लिन पाइयो नि त,
4: राम्रोसित सुने आइडिया
24: हजुर, ल एकदमै आज भक्तपुर लिन पाइयो, एकदमै खुसी लाग्यो है, अर्को पालि पनि आउँदै गर्नु होला है त। नमस्ते, नमस्कार, उहाँ हुनुहुन्थ्यो श्रीरामजी है, अनि हामीलाई भक्तपुरदेखि सम्झनु भएको थियो, अब चाहिँ 1, 5, 6, 8 र 9 अझै हामीसँग पाँचवटा चाहिँ बाँकी छ, साथीलाई एकजना साथीलाई चाहिँ लिऊ। हेलो नमस्ते हजुर, हेलो
6: नमस्ते,
24: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो उपासनाजीलाई। अनि के छ उपासनाजीको नयाँ नौला हालखबर पछिल्लो समयको? अनि के छ आज रेडियो प्रोग्राम सुन्न पाउनु भएको छ कि छैन? सुन्नु भएको छैन है हाम्रो उपासनाजी चाहिँ आज छैटौं सहभागी साथी पनि हुनुहुन्छ है, अनि आज हामी गाउँ खाने कथा खेलिरहँदा अब पाँचवटा बाँकी छ है, त्यसमा पनि 1 नम्बरको 5 नम्बरको 6 नम्बरको अनि 8 र 9 बाँकी छ, कति नम्बरको राखिदिने होला? ल 5 नम्बरको भन्नुहुन्छ,
2: पाँच नम्बरको हाम्रो उपासनाजीको लागि चाहिँ आज एकदमै रमाइलो गाउँ खाने कथा परेको छ, ध्यान दिएर सुन्नु होला। आमाको नि मामा, मामाको नि मामा, अनि मेरो पनि मामा के होला त? फेरि पनि सुन्नुहोस् है एकचोटि, आमाको पनि मामा अरे, मामाको नि मामा, अनि मेरो पनि मामा, सबैको मामा चाहिँ के होला? अब जानिदिनुहोस् यसको नाउँ, न जानिदिनुहोस् तपाईँको प्यारो प्यारो सरलाईको ठाउँ। यहाँले देखिराख्नु भएको छ, अहिले अब उज्यालोमा त देख्न सकिँदैन है। ल के होला त्यस्तो, सबैको मामा अरे कि, आमाको पनि मामा अरे, मामाको पनि मामा, अनि मेरो पनि मामा। के भन्नुभयो, पुलिस भन्नुभएको? ल पुलिस भन्नुभएको छ, समय चाहिँ अलिअलि ठिकठाकै छ है, फेरबदल गर्ने भए गर्नुहोस्। ल कस्तो रमाइलो गाउँ खाने कथाको हाम्रो उपासनाजीबाट चाहिँ अब रमाइलो जवाफ आएको छ, यो रमाइलो जवाफ चाहिँ मिल्ला कि नमिल्ला म चेक गरिहाल्छ है त।
6: तपाईँको जवाफ मिलेन।
2: ल तपाईँको जवाफ चाहिँ मिलेन भन्छ, किन होला? पुलिस भन्नु मन लागेको, मलाई एकदम सोध्नु मन लाग्यो कि। हजुर ए ल सरलाई चाहिँ लान्छौ कि, मलाई चाहिँ हाम्रो उपासनाजीलाई सोध्नु मन लागेको कि, यसको जवाफ पुलिसलाई किन भन्नु मन लागेको होला? ल मामा आयो मामा भन्छ नि त है, त्यही भएर चाहिँ पुलिस भन्नु मन लागेको। हजुर यसको सही जवाफ भनिरहेको छ चन्द्रमा, जुनलाई चाहिँ अब जुन मामा भनेर सानोमा दर्शन नमस्ते गर्नु भएन आकाशतिर फर्किएर। ओके हाम्रो उपासनाजी हुनुहुन्थ्यो सरलाहीदेखि है, यो गाउँ खाने कथा लिएर आउँदा नै मलाई चाहिँ एकदमै गजबको लागिरहेको थियो, त्यसमा उपासनाजीको जवाफ चाहिँ मलाई एकदमै रमाइलो पनि लाग्यो क्या है, अनि यसको सही जवाफ चन्द्रमा रहेको थियो। यो सँगसँगै अब भने हामी विश्वमा जानुपर्ने बेला पनि भइसकेको छ, साथीलाई चाहिँ केही दिनपछि सहभागी गराउँछौ, त्यो भन्दा अगाडि एउटा मिठो गीत पनि हाम्रो साथीहरूलाई चाहिँ सुनाउँदैछु, तपाईँ माझ राख्दैछु आँखा लोभी मन पापी टाइटलमा रहेको शर्मिला बरदेवाको आवाजमा युग सजिएको युगी सँगसँगै विश्राममा जान्छौँ हामी, सँगै रहनु होला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिधे मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98461168 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98235526363।
4: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वास र सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा, 98171669, राजु विश्वकर्मा, 98087162।
8: मम्मी भोक लाग्यो, खाजा खाम न।
9: नानु बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँडा।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
11: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028828144, प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
11: बिजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
12: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
11: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
11: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
13: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
11: हुजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
13: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
11: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
13: दुखाइबाट मुक्ति सक्रिय जीवनको शुरूवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
11: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
13: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर सुक्लागण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
14: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
15: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
14: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
15: त्यसो भए कहाँ जाने त कान्छा?
14: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
15: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
16: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
11: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
17: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
18: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
19: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
20: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
11: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
21: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
21: छुटका दायराहरू:
11: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
21: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
11: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
21: थप जानकारीका लागि सम्पर्क 0625174479, मोबाइल 9560602065 र 9468064145।
0: This is Radio Dhorbarahi, 103.8 MHz.
22: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, अनि प्रोग्राम कलिङ टाइममा चाहिँ आज हामी साथीहरूसँगको रमाइलो कुराकानी सँगसँगै आज गाउँ खाने कथा पनि खेलिरहेका छौं। अनि अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौं भने अझै आधी घण्टाको समय चाहिँ हामीसँग बाँकी छँदैछ। आउन सक्नुहुन्छ, टेलिफोन लाइन मार्फत कुराकानी गर्दै हामीसँग जोडिन सक्नुहुन्छ भन्दै अब चाहिँ हामीसँग 4 गाउँ खाने कथा बाँकी छ। यसकर्थ हामी चारजना साथीलाई सहभागी चाहिँ गराउन सक्छौ। र कोही सहभागी साथी हुनुहुन्छ, ढिला नगरी स्वागत गरिहालौ। हेलो, नमस्ते हजुर।
1: हेलो
22: नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जेनिसाजी हुनुहुन्छ हो। अनि जेनिसाजी सन्चारैमा हुनुहुन्छ? म पनि एकदमै सन्चै हारेमै ठिक ठाकै छु। अनि तपाईँको मिलन टोलतिरको हाल खबर के छ त? अनि यो घाम लागेको समयमा हाम्रो जेनिसाजीले चाहिँ आज शनिबारको छुट्टी कसरी बिताउँदै हुनुहुन्छ, कसरी बिताउनुहुन्छ? भनेपछि आज चाहिँ भजन कीर्तनमा पनि जाने, तपाईँलाई भजन गीतहरू सुन्दा चाहिँ कस्तो लाग्छ नि? रमाइलो लाग्छ है। ठिकै छ, यो मिठो रमाइलो कुराकानी सँगसँगै आज रेडियो प्रोग्राम चाहिँ सुन्न पाउनु भएको छ कि छैन, सुन्नु भएको छ कि छैन? सुन्दै हुनुहुन्छ है। अनि आज गाउँ खाने कथा खेल्न कतिको रेडी हुनुहुन्छ त? भनेपछि आज चाहिँ भजन कीर्तनमा पनि जाने, तपाईँलाई

0: छ नम्बर आठ नम्बर अनि नौ नम्बर कतिको राखिदिने होला? छ नम्बरको भन्नुहुन्छ। ल, छ नम्बरको गाउँ खाने कथा म तपाईँको लागि राख्दैछु, ध्यान दिएर सुन्नुहोला। आउनेले थाहा पनि दिन्न, आयो भने नली पनि जान्न अरे के होला त्यस्तो चिज, ध्यान दिएर सुन्नुहोला। आउनेले थाहा पनि दिन्न, आउनलाई आउँछ अरे तर थाहा दिन्न अरे, आयो भने नली पनि जान्न अरे कि, लिएर जान्छ अरे के होला त्यस्तो? यो चाहिँ अब जति पनि जीवित छौँ नि, अब हामी अब मान्छे सँगसँगै अब जनावर होला, किरा फटेङ्ग्रा जे पनि हुन सक्छ नि, जति पनि जीवित प्राणीहरू छ अब त्योसँग सम्बन्धित छ है। अब रुख बिरुवाहरू पनि हुन सक्छ होइन, अब जन्म पछिको कुराहरू पनि हो, यो चाहिँ जन्मिसकेपछिको कुराहरू हो कि। लिन चाहिँ आउँछ अरे हामीलाई, अनि नलिकिन जान्न अरे कि फेरि। हजुर, हामीलाई लिन आउँछ अरे अनि नलिकिन फेरि जाँदैन अरे। ल, के होला त त्यस्तो चिज, के भन्नुभयो अरे? काल भन्नुभएको कि कान भन्नुभएको? काल भन्नुभएको। ल, अब काल पनि भन्नुभएको छ, समय त सकियो है, तपाईँको लागि भएको समय पनि सकिसक्यो, अब जवाब चाहिँ मैले यसमै लक गर्नुपर्ने हुन्छ, ध्यान दिएर सुन्नुहोस् है त। कंग्रेचुलेसन, अन्तत हाम्रो जेनिसाजीले चाहिँ मिलाउनु भयो। अब काल भन्ने कुरा चाहिँ थाहा नदिइकन आउँछ अरे, आएपछि हामीलाई चाहिँ तपक्क टिपेर लान्छ भन्छ नि। धेरै धेरै बधाईको साथमा रेडियो प्रोग्राम सुन्दै गर्नु होला अहिले भने सुटिन्छौँ है जेन्साजी। बाई बाई, नमस्ते, शुभ दिन। सानी ज्ञानी हुनुहुन्छ है हाम्रो जेनिसाजी हुनुहुन्थ्यो, अनि उहाँले पनि सही जवाफ मिलाएर गइसक्नु भएको छ। अब चाहिँ एक नम्बरको, आठ र नौ नम्बरको बाँकी छ जी, तीनजना साथीलाई चाहिँ हामी सहभागी गराउन सक्छौँ। अनि फटाफट टेलिफोन लाइन मार्फत कुराकानीको साथमा हामीसँग जोडिनको लागि टेलिफोन लाइन पनि खुल्ला छ, 0 45 4 14 2 0 0 टेलिफोन लाइन खुल्ला रहेको छ। र अहिले फेरि पनि साथी हुनुहुन्छ। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर।
1: नमस्कार,
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो प्रेमजी हुनुहुन्छ है। अनि प्रेमजी, पछिल्लो समय के कता व्यस्त हुनुहुन्छ, कस्तो हुँदैछ यहाँको दिनहरू पछिल्लो समयको? किन होला, फोनै नलागेको हो कि कस्तो होला? ठिकै छ, अन्त त हाम्रो प्रेमजीसँग कुराकानी पनि गर्न पाइयो, एकदमै खुसी लाग्यो है। अनि प्रेमजी सन्चै आरामै हुनुहुन्छ त? म पनि एकदमै सन्चै आरामै छु। अनि कास्कीतिर चाहिँ गर्मी कतिको छ, पानी कतिको परेको छ पछिल्लो समय? भनेपछि गर्मी चाहिँ छ हो तपाईँको ठाउँतिर? ल, एकदमै यो समयमा चाहिँ शीतलो भएर बस्नु होला, आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला, मिलेसम्म हामीलाई पनि सुनेर साथ दिनु होला। अब भने हामीसँग आज तीनवटा गाउँ खाने कथा मात्र बाँकी छ, एक आठ र नौ मध्ये चाहिँ कतिको राखिदिने होला प्रेमजीको लागि? आठ नम्बरको छो त मिठो परेको छ, ध्यान दिएर सुन्नु होला। एक सिङ्गे गोरु सिङ समाय कराउँछ के होला, फेरि पनि सुन्नुहोस् है। एक सिङ्गे गोरु, अब गोरुको त खास दुईटा सिङ हुनुपर्ने, तर यसको चाहिँ एक सिङ रहेछ अरे, समाय भन्ने चाहिँ आवाज आउँछ अरे कि, त्यो सिङ समाएपछि चाहिँ आवाज आउँछ अरे कि। एक सिङ्गे गोरु सिङ समाय कराउँछ, शङ्ख भन्नुहुन्छ। ल है, समय धेरै नै छ, अब शङ्ख नहुन पनि सक्छ है, नमिले पनि यसमै लक गर्ने हो। नमिल्यो भने चाहिँ तपाईँले कास्की दिनुहुन्छ। ल, त्यसो भए समयलाई चाहिँ यही राख्दै तपाईँको जवाफ के भयो त म चेक गरिहाल्छु है त।
2: तपाईँको जवाफ मिलेन।
0: ल, शङ्ख त रहेन छ अरे के, शङ्खको सिङ हुन्छ र। ल, ठिकै छ, अब शङ्ख चाहिँ होइन भनेको छ तपाईँको, कास्की दिनुहोस्। अनि शङ्ख रहेनछ के रहेछ भनेर म सही जवाफ दिन्छु है।

0: ल धेरै धेरै धन्यवाद. आफ्नो गाउँठाउँ राम्रोसँग राम्रो चिटिक्क पारेर राख्दै गर्नु होला भन्दै यसको सही जवाफ भन्ने रहेको छ. त्यो घुमाउने झाँतो देख्नु भएको छ? झाँतो झाँतो चाहिँ अब घुमाउँदा फेरि आवाज आउँछ नि, त्यो एक सिङ्गे गोरुको सिङ समाएपछि चाहिँ कराउँछ अरे कि. ल यसको सही जवाब सँगसँगै तपाईँको अब लेखनाथ लिनको लागि अर्को हप्ता आउनु होला, अहिले भने छुटिनुपर्छ है. नमस्कार. अब चाहिँ हामीसँग बाँकी रहेको छ दुईवटा र दुईजना साथीलाई चाहिँ हामी फटाफट सहभागी पनि गराइहाल्छौँ. अनि कोही साथी भने हामीसँग लाइनमा हुनुहुन्छ है, कहाँदेखिको हुनुहुन्छ? हेलो नमस्ते हजुर.
1: नमस्ते.
0: हाम्रो जगदीशजीलाई रेडियो प्रोग्राममा धेरै धेरै स्वागत छ है.
1: धन्यवाद.
0: अनि जगदीशजीको नयाँ नोला हालखबर के छ पछिल्लो समयको? ठिक छ हो? कति छिटो ठिक छ भन्नुभएको, एकदमै फिट एन्ड फाइन हुनुहुन्छ हो? एकदमै फिट एन्ड फाइन हुनुहुन्छ, कति छिटो ठिक छ भन्नुभएको कि. अनि ढोर फिर्दी ढोर बाराईतिरको हालखबर चाहिँ के छ? ठिक ठाकै छ. ए अनि आज जगदीशजीले रेडियो प्रोग्राम सुन्नु भएको छ त? सुन्दै हुनुहुन्छ है. अनि जगदीशजीसँग चाहिँ अब दुईवटा नम्बर चाहिँ यहाँले चुज गर्न पाउनुहुन्छ है. रेडी हुनुहुन्छ आज गाउँ खाने कथा खेल्न? ल रेडी हुनुहुन्छ भने एक नम्बर र नौ नम्बर मध्ये वान र नाइनमा कुन चाहिँ राखिदिने होला? वान र नाइन है. वान र नाइन, हजुर वान र नाइन मात्रै छ नि त, अरू त साथीहरूले खेलिसक्नु भयो नि त. वान नम्बर, वान नम्बर चाहिँ तपाईँको लक्की नम्बर हो कि होइन? हो. ल वान नम्बरको गाउँ खाने कथा म राखिहाल्छु, ध्यान दिएर सुन्नुहोस् है. काँचो छौन्जेल हरियो पाकेपछि रातो, होस गरी खानु है उडाउला नि सातो, के होला यसको सही जवाफ दिनु पूर्व फेरि पनि एकचोटि राख्दैछु. काँचो छौन्जेल हरियो पाकेपछि रातो, होस गरी खानु है उडाउला नि सातो, के होला. ल काँचो हुँदा हरियो हुन्छ अरे, पाकेपछि रातो हुन्छ अरे, होस गरी खानु है अब सातो उडाउला है भनेको छ, के होला. तपाईँ जवाफ सोच्दै गर्नुहोस्, यतातिर म चाहिँ समय सेट गर्दैछु है. ल समय सुरु भयो जगदीशजीको. के भन्नुभयो जगदीशजी? ए बुझ्नु भएन. काँचो छौन्जेल हरियो हुन्छ अरे, पाकेपछि रातो, होस गरी खानु है उडाउला नि सातो, के होला. बुझ्नु भयो त? ल काँचो छौन्जेल चाहिँ हरियो हुन्छ अरे, पाकेपछि रातो हुन्छ अरे, होस गरी खानु है सातो उडाउला नि भनेको छ कि. ल फेरि समय त्यहीबाट कन्टिन्यू भएको छ है. ल के होला जगदीशजी, यस्तो सोच्नुहोस् त, हरियो हुन्छ पाकेपछि रातो हुने चिज, अब होस्तै उडाउने त के होला. हामीले अब तरकारीमा पनि हालिन्छ है, यहाँको घरमा पनि छ होला, गुलियो चाहिँ हुँदैन, डल्ले खुर्सानी, डल्ले खुर्सानी भन्नुभएको. ल अब समय त ट्याक्कै सकियो है, म तपाईँको जवाफ चाहिँ चेक गर्दैछु है त. ल धेरै धेरै बधाई छ. डल्ले खुर्सानी सँगसँगै यसको सही जवाफ अब खुर्सानी नै रहेको छ है जगदीशजी. अब ढिलै भए पनि मिलाउनु भयो, यहाँलाई चाहिँ धेरै धेरै बधाई सँगसँगै रेडियो प्रोग्राम अन्तिमसम्म सुन्दै गर्नु होला, अहिले भने छुटिन्छौँ है. नमस्कार जगदीश खत्रीजी, सानो मान्छे हुनुहुन्छ अनि अक्सर हामीलाई छुट्टीको समयमा चाहिँ जोडिनुहुन्छ. अनि जगदीशजी चाहिँ एकदमै रमाइलो मान्छे पनि हुनुहुन्छ, रमाइलो कुराकानी पनि गर्नुहुन्छ. उहाँले चाहिँ अब आइतबारको एपिसोडहरूमा हामीसँग अन्ताक्षरीको साथमा पनि जोडिनुहुन्छ है, गीतहरू पनि गुनगुनाउनुहुन्छ, एकदमै एक्टिभ पनि हुनुहुन्छ है. यसरी नै साना साना बाबु नानीहरू हुनुहुन्छ भने पनि, गाउँ खाने गर्दा खेल्न इन्ट्रेस्टेड हुनुहुन्छ भने आउन सक्नुहुन्छ है, सँगसँगै सुनेर बस्ने साथीहरू. तर अब चाहिँ हामीसँग एउटा मात्र बाँकी छ, अब को हुनुहुन्छ त अन्तिम साथी, स्वागत गरौं. हेलो नमस्ते हजुर. हेलो हेलो
2: हजुर नमस्ते.
0: नमस्ते, कहाँदेखि कसको आवाज सुन्दैछु होला? ल हाम्रो ऋषिरामजी हुनुहुन्छ हो? प्युठान देखि प्युठान देखि हुनुहुन्छ हैन त त्यही त अनि हातै हेराउनु पर्यो नि त अब हामीसँग यसरी जोडिराख्ने साथीहरूको चाहिँ कहिले काहीँ हेराउने काम गर्छौँ कि ल हाम्रो ऋषि रामजीलाई चाहिँ रेडियो प्रोग्राममा धेरै धेरै स्वागत छ है अनि प्युठानतिरको हालखबर के छ ऋषि रामजीको नयाँ नौलो के छ सुनाइदिनुहोस् न त हाम्रो साथीहरूलाई
2: नयाँ नौलो सबै ठिकै छ पुरानै छ त्यति नयाँ भएको छ नयाँ के भएको छ भने हरियाली बढेको छ त घाँस पलाएको छ बिरुवाहरू त्यही नै छ अरू नयाँ छैन
0: अरू नयाँ चाहिँ छैन है ल ठिकै छ यहाँको दिनहरू चाहिँ शुभ सफल बनाउनु होला दिनहरू पुरानै जस्तै भए पनि हरेक दिन नयाँ चाहिँ बनाउँदै गर्नु होला अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन
2: सुन्न त सुनेको विज्ञापनहरू छ कार्यक्रमहरू छ कि भने
0: हजुर
2: ए
0: ल हाम्रो ऋषि रामजी चाहिँ अन्तिम सहभागी साथी हुनुहुन्छ अब एउटा मात्र गाउँ खाने कथा बाँकी छ अनि त्यही गाउँ खाने कथा मात्रै खेल्न पाउनुहुन्छ है यहाँ ल अब तपाईँको लागि गाउँ खाने कथा राखिहाल्छु ध्यान दिएर सुन्नुहोला जति पटक काटे पनि मर्ने कहिले होइन काटे पनि मानिसलाई नभए पनि हुन्न के होला त्यस्तो चिज ल फेरि पनि कपाल भन्नुहुन्छ ल है समय तन्नै छ अब कपाल भन्नुहुन्छ कि के होला ल अब यसमै लक गरौँ कि के गरौँ समय चाहिँ हामीसँग छ है कपाल नै भन्नुहुन्छ है ल अब तपाईँको जवाफ चाहिँ के भयो त म चाहिँ गरिहाल्छु है त धेरै धेरै बधाई छ कपाल सँगसँगै यसको सही जवाफमा चाहिँ नङहरू पनि हुन्छ है अहिले भने रेडियो प्रोग्राम सुन्दै गर्नु होला अन्तिमसम्म हामी छुटिनुपर्छ है त नमस्ते शुभ दिन ऋषि रामजी हुनुहुन्थ्यो प्युठानदेखि उहाँ सँगसँगै आज रेडियो प्रोग्राममा सहभागिता जनाउनु भएको थियो डरबा राईदेखि हुनुहुन्थ्यो जगदीश खत्रीजी अनि कास्कीदेखि हुनुहुन्थ्यो प्रेमजी मिलनटोलदेखि हुनुहुन्थ्यो जेनिसा थापाजी सरलाईदेखि उपसेना घिसिङजी भक्तपुरदेखि श्रीराम दाहालजी अनि काठमाडौँदेखि हुनुहुन्थ्यो अर्जुन थापाजी भने पुल्चोकदेखि हुनुहुन्थ्यो दलमा थापा देजु अनि लामेश्वरादेखि हुनुहुन्थ्यो जितबहादुर थापाजी विराटनगरदेखि हुनुहुन्थ्यो राजु काब्राजी र सबै साथीमध्ये हामी एकजना साथीलाई विजय लिएर चाहिँ आउँछौ अनि आजको सँगसँगै हप्ताभरिको विजय साथीहरू हुनुहुन्छ मसँग छजना है छजना साथी मध्ये एकजना साथीले चाहिँ आज पाउनुहुन्छ रुसैको रिच चार्ज लक्की ड्र मार्फत जहाँ चाहिँ हाम्रो प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप्ले प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भनेदेखि छिनमा विश्राम पश्चात आजको विजय साथी लिएर आउँछौ हामी सँगै रहनु होला है त
1: This is Radio Dhorbarahi 103.8 MHz.
3: भर्ना खुल्यो
4: गन्दकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240
5: हुनुहुन्न
6: किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
5: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
6: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
7: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
7: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुको लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153868
9: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
10: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
9: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
10: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
4: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
4: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9465610950
12: ए सम्झी यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो आयु पनि 45 वर्ष नै पो हुने हो कि चिन्ता लाग्छ हो सम्झी
13: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्रणाली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्झी खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ
14: हजुर स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी प्रबन्ध निर्देशक हरि खड्का सम्पर्क 9008828810 9008828811 र 9008828816
1: This is Radio Dhor Barahi, 103.8 MHz.
0: हजुर कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा पूर्ण स्वागत गर्दै आजको विजयी साथी चाहिँ लिएर आइसकेको छु जहाँ आज शनिबारको विजयी साथी मात्र हुनुहुन्छ एकदमै छिटो जवाफ चाहिँ दुईजना साथीले दिनु भएको थियो छिटो र त्यसमा पनि हामी चाहिँ आजको छिटो जवाफ दिने आधारमा चाहिँ विजयी साथी गराउँदैछौ पुलचोकदेखि हुनुहुन्छ दलमाया थापा दिजु है सुन्दै हुनुहुन्छ भने उहाँलाई धेरै बधाई सँगसँगै उहाँ सँगसँगै मसँग यो हप्ताभरिको विजयी साथी चाहिँ हुनुहुन्छ रोशिका लम्सालजी हुनुहुन्छ भीमादेखि अनि साथमा चाहिँ लजरस थापाजी हुनुहुन्छ भीमादेखि नै आफू कसरीदेखि हुनुहुन्छ ऋषिराम शाहजी भने पिरुङदेखि हुनुहुन्छ खगीमा थापाजी दुई दिनको चाहिँ बिहिबारको पनि शुक्रबारको पनि यसरी मसँग छजना विजय साथी चाहिँ हुनुहुन्छ भने सबै साथी मध्ये हामी विजय गराउने चाहिँ एकजना साथीलाई हो त्यो पनि अब हामी लक्की ड्र मार्फतको आधारमा चाहिँ गर्छौँ 1, 2, 3, 4, 5, 6 मध्ये चाहिँ अब को साथी पढ्नुहुन्छ उहाँले चाहिँ पाउन सक्नुहुन्छ रुसाइको रिचार्ज है त

हजुर, लकी नम्बर सिक्समा चाहिँ आजको विजयी साथी हुनुहुन्छ दलमाया थापा पुलसुकदेखि, र उहाँले चाहिँ रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने हाम्रो अफिसको नम्बर 0765414100 चाहिँ आफ्नो नम्बर चाहिँ यो एक हप्ताभरिमा चाहिँ टिपाई सक्नुपर्नेछ भन्दै प्रोग्रामको स्पोन्सर गरिदिएकोमा ओमे माभूषण सुनसादी पोस्ट दुलीगौडालाई थ्याङ्क यू सो मच. प्रोपाइटर हुनुहुन्छ मीन बहादुर सुनार भने प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएकोमा योर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सपलाई पनि थ्याङ्क यू सो मच. प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ, र यतिजनसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई धेरै धेरै धन्यवाद भन्दै सालको पात ढोजका आवाजमा सजेको यो गीत यहाँले चाहिँ ब्याकग्राउण्डमा सुनिराख्नु भएको छ. म्युजिक भिडियो पनि राम्रो छ है, गएर यहाँले चाहिँ हेर्न पनि सक्नुहुन्छ. यो गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत अनुमला पनि बिदा हुन्छु. नमस्कार, शुभ दिन.

0: This is Radio Dhor Barahi, 102.8 MHz.
1: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
2: कि बुढा कुरै नबुझिक नै त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो
1: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
2: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुलैगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
3: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिस होम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
4: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
5: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
4: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
5: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
3: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोप्राइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
6: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
7: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
6: अनि बन्छ त दाई
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
9: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसेसरी सामानहरू उपलब्ध छन्
8: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
9: प्रोप्राइटर राजन पौडेल मोबाइल 9856062029
4: होइन आरोसी आर्यालाई लिएर कता हिँड्यौ
5: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
4: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
5: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
3: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ ब्याङ्कको एक घर माथि दुलेगौडा प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 9821484664 र 9811435
0: This is Radio Dhor Barahi 102.8 MHz.
11: Station 1. स्टूडियो टाइम
12: अहिले मध्याह्नको 12 बज्यो
13: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठ फेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: डाक्टर गोविन्द केसीको अनसन विरूद्ध धनगढ़ीमा प्रदर्शन। केसीको स्वास्थ्य जटिल बन्दै सरकार सम्वादको पहलमा।
0: देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको नेकपा संयोजक प्रचण्डको दावी। कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक रहेको जिकिर।
1: ढुङ्गा सहितको पहिरो खस्दा मुगुमा एक बालकको मृत्यु। अविरल वर्षाका कारण देशका 11 राजमार्ग पूर्ण रूपमा अवरूद्ध।
0: पाकिस्तानमा सुरक्षाकर्मीमाथि चरमपन्थी समूहको आत्मघाती आक्रमण। 15 जनाको मृत्यु। टाङ जिल्लामा कर्फ्यू।
1: र के बर्डेका चर्चित गोलकिपर भोजिनाथ चिलीको प्रतिष्ठित क्लबमा आबद्ध।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: नमस्कार।
2: अनि घरसर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: जीवन।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। डाक्टर गोविन्द केसी अनसनरत कैलालीको धनगढ़ी स्थित कृष्ण मन्दिर बाहिर प्रदर्शन भइरहेको छ। केसीले अनसन फिर्ता लिनुपर्ने माग गर्दै मन्दिर बाहिर प्रदर्शन शुरू भएको हो। दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय वर्षौंपछि शुरू हुन लागेको अवस्थामा केसी भाँड धनगढ़ी पुगेको उनीहरूको बुझाइ छ। मन्दिर धर्मशालाको 211 नम्बर कोठामा अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। शनिबार आज बिहान सेती प्रादेशिक अस्पतालका चिकित्सक डाक्टर गजेन्द्र दुवालले उहाँको स्वास्थ्य परीक्षण गर्नुभएको थियो। सुगरको मात्रा अत्यन्त न्यून भएकाले स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकले बताएका छन्। चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका छन्। तर डाक्टर केसीले उक्त सुझावबारे आफू विचार गर्ने प्रतिक्रिया दिनुभएको छ। यसैबीच सरकारले डाक्टर केसीसँग सम्वादको पहल थालेको छ। विगतमा केसीको पक्षमा रहँदै आएका शिक्षा मन्त्री सस्मित पोखरेलले हिजो साँझ केसीका स्वकीय डाक्टर अमृत जैसी र राति 11 बजे डाक्टर केसीसँग टेलिफोनमा कुराकानी गर्नुभएको थियो। सम्वादका क्रममा डाक्टर केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने र गेटामा तत्काल 300 शैयाको पूर्णकालीन अस्पताल सञ्चालन हुनुपर्ने लगायतका मुख्य माग राख्नु भएको छ। उहाँले यी मागहरूलाई सम्बोधन गर्ने गरी आवश्यक गृह कार्यसहित वार्तामा आउन सरकारलाई आग्रह गर्नुभएको छ।
1: नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताउनु भएको छ। आज बिहान नरबहादुर कर्मचारीको 13 स्मृति दिवसमा पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उहाँले अहिले कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्न आवश्यक रहेको बताउनुभयो। कम्युनिष्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने संकल्प गर्नुपर्ने समय आएको उहाँको भनाई छ। संयोजक दाहालले देशमा निरंकुश प्रवृत्ति देखा परेको र त्यसका विरूद्धमा एकपटक पुनः संघर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गर्नुभएको छ। सोही कार्यक्रममा नेकपाका सहसंयोजक माधव कुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलन नयाँ ऊर्जाका साथ अघि बढ़नुपर्ने बताउनुभयो। कम्युनिष्ट आन्दोलनमा उतार चढ़ाव आउनु स्वाभाविक भए पनि नयाँ उत्साहका साथ अघि बढ़न सक्नुपर्ने बताउनुभयो।
0: मुगुको मुगुम कर्मारोङ गाउँपालिका 5 पुलु बजारमा घरमाथि ढुङ्गासहितको पहिरो खस्दा 3 वर्षीय बालकको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। आज बिहान करिब 4 बजे मुगुम कर्मारोङ गाउँपालिका 5 पुलु बजारमा पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका छायानाथ रारा नगरपालिका 13 तिर्पका 32 वर्षीय जगन्नाथ बडुवाल, उनकी 27 वर्षीय श्रीमती सृजना बडुवाल र 3 वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुङ्गासहितको पहिरो घरमा खसेको थियो। पहिरोले च्यापिएका 3 वर्षीय रमेश बडुवाललाई प्रहरीले चौकी डोल्फु पुलबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट उद्धार गरेका थिए। उनलाई पुलु स्वास्थ्य चौकी पुर्याइए पनि उपचारकै क्रममा बिहान चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनामा जगन्नाथ र सृजना सामान्य घाइते भएका छन् भने उनीहरूको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ।
1: अविरल वर्षा र बाढ़ी पहिरोका कारण देशका 11 राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार अविरल वर्षाले इलामको राजदुवाली क्षेत्रमा मेची राजमार्ग अवरूद्ध हुँदा झापादेखि ताप्लेजुङ जाने आउने सवारी साधन पूर्ण रूपमा अवरूद्ध भएका छन्। यस्तै सम्भावित बाढ़ी र पहिरोका कारण बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे बेसी चल्ने सवारी साधन पूर्ण रूपमा अवरूद्ध भएका छन्। यस्तै कान्ति लोकपथ अन्तर्गत हेटौडा ठिंगन बागमती ललितपुर सड़क खण्ड पनि अवरूद्ध भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार सिन्धुपाल्चोकको भोटेकोशी 4.0 किलोमा पहिरो जाँदा अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध बनेको छ भने त्यही गाउँपालिकाको ओडा नम्बर 2 पनि पहिरो जाँदा अवरूद्ध बनेको छ। यसै गरी दोलखाको तामाकोशी गाउँपालिका 5 किर्ने टारमा बाढ़ीका कारण लामा सागु रामेछाप राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ भने यस क्षेत्रमा वैकल्पिक बाटो खुलाएर सवारी साधन ओहोरदोहोर गराइएको छ। उता रसुवाको गोसाई कुण्ड 3 कुलुङमा पहिरो जाँदा पासाङ लामो सड़क अवरूद्ध भएको छ। उत्तर गया 5 खाल्टेमा बाढ़ीका कारण त्रिशुली मैलुङ स्याप्रोवेशी सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। पहिरोका कारण बागलुङको जैमिनी गाउँपालिका 8 स्थित कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध छ। यस्तै पहिरोले रोल्पा स्थित घोराई थवाङ शहीद राजमार्ग र रूकुम पश्चिमको 820 कोटमा भेरी करिडोर जाजरकोट डोल्पा सड़क खण्ड अवरूद्ध भएको छ।
0: आज हरिशनि एकादशी घर घरमा तुलसीका बिरूवा सारी 4 महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू हुँदैछ। आषाढ शुक्ल एकादशीका दिन आज 1 महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरको घरघरको तुलसी मोठमा राखिएको दलको बिरूवा मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्। हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बुढानीलकण्ठ उपत्यका 4 नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड़ लाग्छ। एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी ढिँडो लगायत फलाहार गर्ने गरिन्छ। वैज्ञानिक रूपमा पनि बढ़ी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर ट्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। सर्लाहीको भूमिगत जलस्रोत तथा सिंचाई विभाग डिभिजन कार्यालय कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी 8,21,000 रूपियाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिवासको टोलीले हिजो साँझ बागमती नगरपालिका बार स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको डिभिजन प्रमुखको क्वार्टरमा छापा मार्दा ढकाल बसेको सोफामै सेवाग्राहीबाट लिएको 7,50,000 रूपियाँ फेला परेको थियो। खानतलासीका क्रममा स्रोत नखुलेको थप 71,115 रूपियाँ पनि बरामद गरिएको अख्तियार कार्यालय बर्दिवासका सूचना अधिकारी प्रकाश पोखरेलले बताउनुभयो। उहाँका अनुसार पल्स कार्यक्रम अन्तर्गत विभिन्न जल उपभोक्ता समितिसँग बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानी माग्दा डिभिजन प्रमुख ढकालले अधिकृत मार्फत घुस माग्ने गरेका थिए। सो क्रममा मेकानिकल अधिकृत तुलाकान्त चौधरीले डिभिजन प्रमुख ढकालको निर्देशनमा सेवाग्राहीबाट 7,50,000 रूपियाँ बुझी उक्त रकम डिभिजन प्रमुखको सरकारी क्वार्टरमा पुर्याउने गरेका थिए।
0: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानमा चरमपन्थी समूहले गरेको आत्मघाती आक्रमणमा 15 सुरक्षाकर्मी मारिएका छन्। खैबर पख्तूनख्वा प्रान्तको टाङ्क जिल्लामा सेना र प्रहरीको संयुक्त चौकीमा चरमपन्थीहरूले गरेको आक्रमणमा 12 सैनिक सहित 15 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा 2 जना प्रहरी र वन विभागका 1 जना अधिकारी पनि रहेका छन्। सुरक्षा बलले गरेको जवाफी कार्यवाहीमा 12 जना चरमपन्थी मारिएका छन्। पाकिस्तानी सेनाको संचार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेशन्सका अनुसार सुरुमा आक्रमणकारीले चौकीको सुरक्षा घेरा तोड्ने प्रयास गरेका थिए तर सुरक्षा बलले उनीहरूको प्रयास विफल पारे। त्यसपछि भागिरहेका चरमपन्थीहरूको पिछा गरी कार्यवाही गर्दा 12 जना आक्रमणकारी मारिएका हुन्। आईएसपीआरका अनुसार प्रारम्भिक प्रयास असफल भएपछि आक्रमणकारीले विस्फोट पदार्थले भरिएको एउटा सवारी साधन चौकीको पर्खालमा ठोक्याएका थिए। त्यसपछि भएको शक्तिशाली विस्फोटले चौकी पूर्णरूपमा ध्वस्त भएको र 15 जनाको ज्यान गएको बताइएको छ। घटनापछि सुरक्षा व्यवस्था कड़ा बनाइएको छ। जिल्ला प्रशासनले सम्पूर्ण टाङ जिल्लामा कर्फ्यू लगाएको छ।
1: अब खेल समाचार। के बर्डेका अनुभवी गोलरक्षक भोजीनाथ चिलीको प्रतिष्ठित क्लब कोलो कोलोमा आबद्ध हुने भएका छन्। क्लबका अध्यक्ष अनिबाल मोसाले भोजीनाथसँग सम्झौता गरेको पुष्टि गरेका छन्। 40 वर्षीय भोजीनाथ केही दिनभित्र चिली पुगेर नियमित स्वास्थ्य परीक्षण पूरा गर्नेछन्। त्यसपछि उनलाई कोलो कोलोको घरेलु मैदान स्टाडियो मोनुमेन्टलमा औपचारिक रूपमा सार्वजनिक गरिने अध्यक्ष मोसाले बताएका छन्। विश्वकपमा भेजिनाले गरेको उत्कृष्ट प्रदर्शनका कारण उनी यो अवसरका पूर्ण हकदार बनेका हुन्। साथै उनको आगमनले क्लबको व्यावसायिक तथा प्रचार प्रसार क्षमतामा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। भोजिनाले विश्वकप अघि पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेस छाडेका थिए। विश्वकप प्रतियोगितामा पहिलो पटक सहभागी बनेको केप भर्डेलाई उत्कृष्ट प्रदर्शन गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: डाक्टर गोविन्द केसीको अनशन विरूद्ध धनगढ़ीमा प्रदर्शन। केसीको स्वास्थ्य जटिल बन्दै सरकार संवादको पहलमा।
0: देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको नेकपा संयोजक प्रचण्डको दावी। कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक रहेको जिक्र।
1: ढुङ्गा सहितको पहिरो खस्दा मुकुमा एक बालकको मृत्यु। अविरल वर्षाका कारण देशका 11 राजमार्ग पूर्ण रूपमा अवरूद्ध।
0: पाकिस्तानमा सुरक्षाकर्मीमाथि चरमपन्थी समूहको आत्मघाती आक्रमण। 15 जनाको मृत्यु। टाङ जिल्लामा कर्फ्यू।
1: र के बर्डेका चर्चित गोलकिपर भोजीनाथ चिलीको प्रतिष्ठित क्लबमा आबद्ध।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
2: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै रहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
3: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
4: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
3: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9807169142।
5: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
6: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
6: छुटका दायराहरू,
5: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
6: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
5: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
6: थप जानकारीका लागि सम्पर्क 0765174479, मोबाइल 9856062265 र 9848064145।
5: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, VP फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
5: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
5: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
5: साइटिका तथा नसा सम्बन्धी दुखाइ व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
7: VP फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अन्तर मनके आवाज।

0: अहिलेमा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिबी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन हो श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचारी पसल, दुलेगौडा भित्री बजार।
9: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासी दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुनार,
10: मोबाइल 98058535537 र 98066159।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
12: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656।
13: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
14: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
13: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै थाना मुनि पाइन्छ।
15: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
16: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ।
15: थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 98560 78302 र 98460 78302।
17: फुक्कै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
18: यो हो बोनस चाउचाउ।

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98416-96769 र 98416-15644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको? यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि? चिन्ता लाग्छ हौ सम्धी।
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
4: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली, शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 98028-28810, 98028-28811 र 98028-28816।
5: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर।

0: प्लेटमा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9852020279।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
2: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबारसम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार सेवाहरू
2: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
1: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
2: रक्त नली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
1: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
2: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
1: पाठेघरको मासु युटेरिनल फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
2: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी 17:00 मा कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 065-571-240
5: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् हो
6: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
5: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
6: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
5: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरिनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 98560-23420 98-041-54674 र 98460-23420
7: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
8: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ त्यही जाने हो म त
9: हजुर, दशकौं देखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
12: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मंडल।

पत्तों में इल्ट बजाय जब मित्रों की सब जो

0: This is Radio Dhor Barahi, 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
3: बालरोग विशेषज्ञ डाक्टर विनोद तुनासन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
4: वार्ड आईसीयु एनआईसीयु जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163
6: तपाईं घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर टेबल भर्याङ स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
6: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
3: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई गाछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856-32475 र 9801-32475
7: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
8: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
7: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कतै पाइन्छ र
8: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
9: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखबत्ती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
10: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै
9: प्रोप्राइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9468383522
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
11: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके, लेट्स डन।
11: हजुर, सिक्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
2: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560-28543 र 9417-00787।
12: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9906613195 र 9847-15368।
13: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: लर्न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स धुलेगौडा हेल्प पोस्ट चोक प्रोपाइटर कृष्णराज पण्डित फोन 065414000

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian education and visa services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9865324093 र 9865438073।
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Enter to learn. Go forth to serve. Further details. Pokhara College of Management. PCM. Gyanmarga, Nadipur. Pokhara 3 Kaski, Nepal. Phone 061-544-761 570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
5: Everybody. तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
6: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ

0: तिमी पनि यसो बुझ्ने गर न, फूल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पहिले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर शोरूम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर शोरूम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
8: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846065999 छ।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
11: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
11: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
13: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
11: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो सन्तोष। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846061220।
15: कहाँ जाने?
16: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी।
15: अनि बीचमा नझर्ने?
16: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
15: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
17: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोर फिर्दी छाप्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
18: साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौंडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
19: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
20: ढोरबाराही हाइलाइट्सको साथमा
21: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौंडा बीपी चोक।
20: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304।

0: नमस्कार रेडियो ठोपाराही 101.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोपाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। नेपाल सरकार र संयुक्त राष्ट्रसंघले सन् 2028-2032 अवधिका लागि संयुक्त राष्ट्रसंघीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया औपचारिक रूपमा शुरू गरेका छन्। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट र नेपालका लागि संयुक्त राष्ट्रसंघ आवासीय संयोजक लीला पेटर्स याहियाको सह अध्यक्षतामा शुक्रबार बसेको संयुक्त निर्देशक बैठकको वार्षिक बैठकले हाल कार्यान्वयनमा रहेको सहकार्य रूपरेखाको प्रगति समीक्षा गर्नुको साथै आगामी 18 महिनाका प्राथमिकता तय गरेको हो। बैठकले सन् 2028-देखि 2032 नयाँ सहकार्य रूपरेखा तयार गर्ने मार्गचित्र समेत अनुमोदन गरेको छ। नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय देशीय टोलीको संयुक्त नेतृत्वमा तयार हुने नयाँ सहकार्य रूपरेखा नेपालको 16 योजना तथा अन्तिम विकसित मूलुकबाट ईश्वरोन्नति पछिको विकास यात्रासँग समन्वय हुने जनाएको छ। नयाँ रूपरेखामा आगामी जुलाईमा हस्ताक्षर गर्ने लक्ष्य राखिएको छ। बैठकमा उपाध्यक्ष डाक्टर भट्टले दिगो विकास लक्ष्य कार्यान्वयन एलडीसी ईश्वरोन्नतिको तयारी दिएको विकासका लागि वित्तीय स्रोत परिचालन जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा संस्थागत सुदृढीकरणमा संयुक्त राष्ट्रसंघले पुर्याएको सहयोगको प्रशंसा गर्नुभएको थियो। उहाँले जनसांख्यिक लाभांश तीव्र डिजिटल रूपान्तरण स्वच्छ ऊर्जाको सम्भावना तथा गैरावासीय नेपालीको विश्वव्यापी संचारलाई नेपालको दीर्घकालीन समृद्धिका रूपमा आधारका रूपमा उपयोग गर्नुपर्नेमा जोड़ दिएको हो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताउनु भएको छ। नरबहादुर कर्मचारीको 13 स्मृति दिवसमा पार्टी केन्द्रीय कार्यालय पेरिस्टाडामा आज आयोजित कार्यक्रममा बोल्दै संयोजक दाहालले अहिले कम्युनिष्ट आन्दोलनले एउटा थक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्न जरूरी रहेको उल्लेख गर्नुभएको हो। कम्युनिष्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने संकल्प गर्नुपर्ने समय आएको उहाँको भनाइ रहेको थियो। देशको स्वाधीनतामाथि आइपरेको संकट समाधान गर्न कम्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न जरूरी रहेको संयोजक दाहालको जिकिर रहेको छ। संयोजक दाहालले देशमा निरंकुश प्रवृत्ति देखा परेको र त्यसका विरूद्धमा एकपटक पुनः संघर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गर्नुभएको हो। सांसदहरूको स्वकीय सुविधा गर्ने निर्णयको निर्णय विरूद्ध माइती घर मञ्जलामा प्रदर्शन भएको छ। राष्ट्रिय जेएनजी नागरिक अभियानले जेएनजी आन्दोलनको मर्म र भावना विपरीत वर्तमान सरकारले सांसदहरूको स्वकीय सुविधा पुनर्बहाली गर्ने निर्णय गरेको भन्दै शनिबार प्रदर्शन गरेको हो। जेएनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले 12 कार्तिक 2082 संसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। त्यही सुविधालाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा राष्ट्रपाका बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले ब्युताएको हो। यससँगै प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको सचिवालयमा उपसचिव वा सो सहरको एक एकजना स्वकीय सचिवको सुविधा हुनेछ भने सांसदहरूले शाखा अधिकृत स्तरको एक एकजना कर्मचारीको सुविधा पाउनेछन्। यसरी सांसदलाई फेरि स्वकीय सचिवको सुविधा दिँदा 5 वर्षभित्र राज्य कोषमा पर्ने 2.5 अर्ब रूपियाँ भन्दा बढ़ी आर्थिक फाड्नेछ। यसैको विरोध गर्दै जेएनजीहरूले प्रदर्शन गरेका हुन्। राष्ट्रिय विभूति भीमसेन थापाको 252 जन्म जयन्तीको अवसरमा प्रधान सेनापति अशोक राज सिग्देलले सम्मान अर्पण गर्नुभएको छ। शनिबार काठमाडौँको धरहरा परिसरमा प्रधान सेनापति सिग्देलले वहाँको तस्विरमा माल्यवर्ण सहित पुष्पगुच्छ अर्पण गरी सम्मान प्रकट गर्नुभएको हो। सोही अवसरमा नेपाली सेनाको श्री रणभैरव गणबाट सम्मान सलामी अर्पण गरिएको थियो। स्मृति सभा तथा सम्मान अर्पण समारोहमा बोल्दै भीमसेन थापा स्मृति प्रतिष्ठानका अध्यक्ष प्राचा पृथ्वीश्वर प्रसाद तिमिल सेनाले भीमसेन थापाको कार्यकालमा भएका प्रशासनिक सुधार, परराष्ट्र नीति र सामाजिक गतिविधिहरूलाई अभिलेखबद्ध गर्ने उद्देश्यले पुस्तकहरू तयार पारिएको बताउनु भएको हो। प्राजतिमल सेनाले ती कृतिहरू नेपाली सेना र नीति निर्माताहरूका लागि विशेष महत्वपूर्ण हुन सक्ने उल्लेख गर्नुभएको हो। प्रतिष्ठानले हालसम्म तीनवटा भाग प्रकाशित गरिसकेको र आगामी वर्षहरूमा अन्य थप डकुमेन्टहरू पनि सार्वजनिक गर्दै जाने लक्ष्य राखेको छ। विशेष गरी युवा पुस्ता र अध्येताहरूका लागि यी सामग्रीहरू ज्ञानको महत्वपूर्ण स्रोत हुने विश्वास व्यक्त गरिएको छ। भीमसेन थापाको योगदानलाई जीवन्त राख्न र ऐतिहासिक तथ्यहरूलाई संस्थागत गर्न प्रतिष्ठान सक्रिय रूपमा लागि परेको तिमिल सेनाले स्पष्ट पार्नुभएको छ। प्राजापति बहादुर थापाले नेपालको अस्तित्व र राष्ट्रिय स्वाभिमान रक्षाका लागि भीमसेन थापा लगायत सम्पूर्ण राष्ट्रिय विभूतिहरूले पुर्याएको योगदान अतुलनीय रहेको बताउनु भएको हो। उहाँले पुर्खाहरूले देशका निम्ति बगाएको रगत र दिएको बलिदानबाट प्रेरणा लिँदै नेपालको स्वाभिमानलाई अक्षुण राख्न आगामी पुस्ता सधैँ प्रतिबद्ध हुनुपर्नेमा जोड़ दिनुभएको हो। उहाँले आपसी एकता र विकासका लागि सबैलाई हातै मालो गर्न समेत आह्वान गर्नुभएको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग राख्दै धनगढ़ी पुगेर अनसन बसेका प्राजा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ। अचानक ब्लड सुगर घट्ने, रक्तचाप पनि असन्तुलन भएपछि हाल केसीलाई अनसन बसेको स्थलबाट धनगढ़ीमा नै रहेको सेती प्रादेशिक अस्पतालको आईसीयूमा लगेर चिकित्सकको निगरानीमा राखिएको त्यहाँ रहेका केसीका सहयोगी डाक्टर अमृत जोशीले बताउनु भएको हो। अन्य स्वास्थ्य समस्या पनि डाक्टर केसीमा देखिएको छ। अहिले मांसपेशीहरू बाउडिने समस्या देखिएको छ भने बोल्न समेत असहज भइरहेको छ। साथै हिडुल गर्न र बाथरूम जान समेत कठिनाई भइरहेको छ। हाल वहाँको चेकजाँच तथा मनिटरका लागि सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर गजेन्द्र दुलालको नेतृत्वमा टोली तयार गरेर चेक जाँच भइरहेको छ। डाक्टर जयसीका अनुसार शुक्रबार साँझ 6 बजेतिर राति 11 बजे शिक्षा मन्त्री सस्मित पोखरेलले फोन गरेर डाक्टर केसीका माग पूरा गर्न पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। मुगुमा पहिरोले घर पुरिदा 3 वर्षीय बालकको ज्यान गएको छ, अरू 2 जना घाइते भएका छन्। मुगु कर्मारोङ गाउँपालिका वडा नम्बर 5 रहेको पुलो बजारमा पहिरोले घर पुरिदा रारा नगरपालिका वडा नम्बर 13 32 वर्षीय जगन्नाथ बडुवाल र वहाँकी 27 वर्षीय श्रीमती सृजना बडुवाल घाइते हुनुभएको छ। उहाँहरूको 3 वर्षीय छोरा रमेश बडुवालको ज्यान गएको हो। बडुवाल दम्पतिले स्थानीय पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गर्दै आउनु भएको थियो। प्रहरीका अनुसार प्रहरीका पहिरोका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। जोखिमका कारण अरू 8 घर परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। लमजुङमा केही दिन यता पार्कमा तोडफोड र मन्दिरमा चोरीका घटना बढ़न थालेका छन्। प्रहरीका अनुसार लमजुङको मध्य नेपाल नगरपालिका 4-2 फिप्ले स्थित भानु खाँसी सम्वाद पार्क, मर्स्याङदी गाउँपालिका 6 बाहुन डाँडाको राष्ट्रकवि माधव प्रसाद घिमिरे पार्कमा तोडफोड भएको छ। गाउँपालिका 3 उत्तरकन्यामा रहेको मन्दिरको गजुरमा चोरी भएको छ। बिहिबार राति अज्ञात समूहले लमजुङको मध्य नेपाल नगरपालिका 4-2 पिप्ले स्थित भानु खाँसी संवाद पार्कमा रहेका आदिकवि भानुभक्त आचार्य र घाँसी अर्थात खडक बहादुर ठाडा मगरको शालिक तोडफोड गरेको हो। 2 पिप्ले स्थित रिस्ती नदी दोभानमा बनाएको भानु खाँसी पार्क र त्यसमा निर्माण गरिएको आदिकवि भानुभक्त र वहाँका प्रेरणा स्रोत मानिएका घाँसीको शालिक तोडफोड भएको लमजुङ प्रहरीले जनाएको छ। यसअघि 2081 को साउन महिनामा पनि सो पार्कमा रहेका दुईवटा शालिगमा तोड़फोड़ भएको थियो। बजार क्षेत्र भन्दा केही पर रहेको पार्कमा रातिको समयमा तोड़फोड़ भएको हो। पार्कमा रहेको घाँसी अर्थात खराक बहादुरको शालिगको घाँटी छिनाएको छ भने आदिकवि भानुभक्तको शालिगको हात भाँचिएको छ। तोड़फोड़मा संलग्नको खोजी कार्य तीव्र पारिएको लमजुङ्गा प्रहरी प्रमुख न्याय उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताउनु भएको हो। स्थानीयका अनुसार पहिलो पटक भानुभक्त र घाँसी भेट भई चीनजान गरी बातचीत भएको ऐतिहासिक घटनाको स्मरण गराउन संवाद पार्कको निर्माण गरिएको हो। भानुघाँसी पार्कको निर्माणसँगै मध्य नेपालमा साहित्यिक पर्यटकीय गन्तव्यको रूपमा प्रबोधन हुँदै आएको थियो। प्रहरीका अनुसार केही दिन यता लमजुङका विभिन्न स्थानमा सांस्कृतिक सम्पदा मठ मन्दिर पार्कहरूलाई निशाना बनाएको छ। यसअघि मर्स्याङदी गाउँपालिका 6 बाहुनडाँडा स्थित राष्ट्रकवि माधव प्रसाद घिमिरेको शालिगमा ढुङ्गा प्रहार भएको थियो। खोपका लागि ग्लोबल अलायन्स गाभीले नेपालसँग 3,08,271 अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पहलपछि उक्त रकम गाभी 6.0 अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने सहयोगबाट समायोजन गरिने भएको छ। गाभीले नेपाललाई पठाएको पत्र मार्फत विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता त्यसपछिको पत्रचार तथा नेपालले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको जानकारी दिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। गाभीले आफ्नो निर्णयलाई नेपालका लागि विशेष र एक पटकका लागि गरिएको व्यवस्था भएको स्पष्ट गरेको छ। साथै भविष्यमा यस्ता विषयमा यही निर्णयलाई नजिकका रूपमा नलिए पनि पत्रमा उल्लेख गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनको राजधानी किव नजिक शुक्रबार भएको रूसी ब्यालिस्टिक क्षेपास्त्र आक्रमणमा कम्तीमा 10 जनाको मृत्यु भएको छ भने झण्डै 100 जना घाइते भएका छन्। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण किवको केन्द्रबाट करिब 20-30 किलोमिटर टाढा बुच्चा जिल्ला स्थित निजी सैन्य प्रशिक्षण केन्द्रमा भएको हो। घटनामा 27 घर र 44 सवारी साधनमा क्षति पुगेको छ। घाइतेहरूको उद्धार तथा उपचारका लागि आपतकालीन टोली परिचालन गरिएको क्षेत्रीय सैन्य प्रशासनले जनाएको छ। आक्रमण अमेरिकी रक्षा कम्पनी रेथियन प्रतिनिधिसँग युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भेटवार्ता गरेको भोलिपल्ट भएको हो। भेटका क्रममा दुवै पक्षबीच हवाई प्रतिरक्षा प्रणालीका लागि आवश्यक इन्टरसेप्टर क्षेपास्त्रको संयुक्त उत्पादनले छलफल भएको थियो। हस्त दिउँसो 2 बजेको ठोलबुढा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98-171-1669, राजु विश्वकर्मा 98-087-1742।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
6: मैडम, धूम्रपान भनेको के हो?
2: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
6: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
2: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
6: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
7: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
8: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खाइदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि।
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
13: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
14: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
14: छुटका दायराहरू:
13: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
14: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
13: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
14: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9560602065 र 9048164145।
15: ए सबिना, यस्तो हतारमा कता हो?
16: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
15: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
17: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास, मोबाइल 9864078528 र 9908216142।
18: सधैं पसलबाट बुढा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी
19: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदा रहेछन्
18: ए हो र ल त ल
20: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 98560
21: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजनमणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजनमणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउण्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमूना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्त नली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
3: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
3: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्री, फोन 065-590-369।
4: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
5: कस्तो ठ्याक्कै पारे कि, हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
6: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
5: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9856-57731, 9806-57731।
7: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
3: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
3: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
3: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
8: हजुर, हामी कहाँ।

0: खुटानी पिसानी मिल हाते ट्रैक्टर पावर टूल्स काट काटने मेसिन ड्रिल मेसिन वेल्डिंग मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटर हरू बेरिंग बेल्ट कैपसिटर मिल्का जाली हरू नट बोल्ट हरू मोबिल गेयरवेल टूटी मोबिल इंजिन ओइल तथा संपूर्ण मेसिन का पार्ट पुर्जा पाइन का साथ ही अनुभवी मेकानिक द्वारा मरमत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिन पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
2: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856011445 र 9856020445।
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0635712040।
4: मम्मी भोक लाग्यो खाजा खाम न।
5: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
6: मैले सुने छोरी ल जाम हिँड।
5: सुन्नुहोस् न खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
1: हजुर स्वदेशी उत्पादनको प्रयोग र व्यापार नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
5: हजुर हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी छोइला ड्राई सेकुवा चिकन चिकन विन्स चिकन छोइला पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ
1: बीजी मोमो हाउस दुलेगौंडा हेल्पोस्ट चोकबाट 100 मिटर भित्र मगर समाज भवन नजिकै।
7: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त झन् कहाँ होला
8: ल। हेर यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
7: हजुर दुलेगौंडाकै पुरानो 34 सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेत्र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौंडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 0654141042 9556231128 9462614624726।
8: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
9: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460 69246।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अण्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98163434।
4: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
0: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
4: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
0: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
4: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
0: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
4: पार्वती रिमाल दुलेगौडा रु 10,100,
0: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
4: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
0: ठाकुर प्रसाद भट्टराई डोर फिर्दी उत्तम टोल रु 55,555,
4: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोल फिर्दी हिमाली टोल रु 10,120,
0: हिमलाल पौडेल ढोल फिर्दी हिमाली टोल रु 10,005,
4: धनमाया भट्टराई ढोल फिर्दी हिमाली टोल रु 50,000,
0: रेशम बहादुर थापा ढोल फिर्दी हिमाली टोल रु 11,111,
4: भीम प्रसाद वागले ढोल फिर्दी हिमाली टोल रु 10,155।
5: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
6: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
5: ओके, ल डन।
1: हजुर, सिग्देल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
5: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर फमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 98560 28543 र 98417 00787।

0: 103.8 अन्तर्मन को आवाज
1: स्टूडियो तालचेर
2: अहिले दिउँसोको 3 बज्यो
1: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 93301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: अनसन थालेको तीन दिन बाद डाक्टर केसी आईसीयूमा, सांसदहरूको स्वकीय सचिव थप्ने तयारीको विरोधमा काठमाडौँमा प्रदर्शन।
0: गाभीले नेपालसँग खोपको रकम फिर्ता नलिने, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने।
1: प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत वितरण प्रणालीको अनुगमन, बागमती सफाई महाअभियान 689 हप्तामा प्रवेश।
0: भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा, दिल्लीको जन्तर मन्तरमा प्रहरी र प्रदर्शनकारी बीच दोहोरो भिडन्त।
1: र टी20 सिरिज अन्तर्गत दोस्रो खेलमा आज भारत र जिम्बाब्वे भिड्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। धनगढ़ीमा अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बढ़दै गएपछि आईसीयूमा उपचार थालिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि आज दिउँसो डाक्टर केसीलाई सेती प्रादेशिक अस्पताल लगिएको हो। केसीका सहयोगी डाक्टर अमृत जैसीका अनुसार सेती प्रादेशिक अस्पताल पुर्याएर उहाँलाई आईसीयूमा राखिएको छ। वर्तमान सरकारसँग 5 बुधे माग राख्दै डाक्टर केसीले यसपटक धनगढ़ी स्थित कृष्ण मन्दिर धर्मशालाबाट अनशन शुरू गर्नुभएको हो। आजै धनगढ़ीमा केसी विरूद्ध अनशन फिर्ता लिनुपर्ने माग गर्दै प्रदर्शन भएको थियो।
1: सांसदहरूको स्वकीय सुविधा पुनर्बहाली गर्ने सरकारको निर्णय विरूद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ। राष्ट्रिय जेएनजी नागरिक अभियानले जेएनजी आन्दोलनको मर्म र भावना विपरीत सरकारले सांसदहरूको स्वकीय सुविधा पुनर्बहाली गर्ने निर्णय गरेको भन्दै आज प्रदर्शन गरेका छन्। जेएनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले 12 कार्तिक 2082 सांसदका स्वकीय सचिवको सुविधा खारिज गरेको थियो। त्यही सुविधालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा राजपाका पालिन्द्र शाह नेतृत्वको मन्त्री परिषदले भ्युटाएको हो। यससँगै प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको सचिवालयमा उपसचिव वा सो सरहको एक एकजना स्वकीय सचिवको सुविधा हुनेछ भने सांसदहरूले शाखा अधिकृत स्तरको एक एकजना कर्मचारीको सुविधा पाउनेछन्। यसरी सांसदलाई फेरि स्वकीय सचिवको सुविधा दिइँदा 5 वर्षभित्र राज्य कोषमा भने 2.5 अर्ब रूपियाँ भन्दा बढ़ी आर्थिक भार थपिनेछ।
0: खोपका लागि ग्लोबल अलायन्स गाभीले नेपालसँग 3,08,271 अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पहलपछि उक्त रकम गाभी 6.0 अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने सहयोगबाट समायोजन गरिने भएको हो। गाभीले नेपाललाई पठाएको पत्र मार्फत विश्व स्वास्थ्य सभामा क्रममा भएको द्विपक्षीय भेटवार्ता, त्यसपछिको पत्राचार तथा नेपालले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको जानकारी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दिएको छ। गाभीले आफ्नो निर्णयलाई नेपालका लागि विशेष र एकपटकका लागि गरिएको व्यवस्था भएको स्पष्ट पारेको छ। साथै भविष्यमा यस्ता विषयमा यही निर्णयलाई नजिरका रूपमा नलिइने पनि पत्रमा उल्लेख गरिएको छ। गाभीले हालसम्म नेपाललाई 550 मिलियन अमेरिकी डलर भन्दा बढ़ी बराबरको सहयोग उपलब्ध गराइसकेको छ। उक्त सहयोगबाट नेपालमा नियमित खोप कार्यक्रम सञ्चालन, नयाँ खोपको शुरूआत तथा विस्तार, कोल्ड चेन सुदृढ़ीकरण, खोप खरिद, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, खोप आपूर्ति व्यवस्थापन तथा COVID-19 विरूद्धको खोप अभियान लगायतका कार्यक्रम सञ्चालनमा सहयोग पुगेको छ।
1: पूर्वी नेपालमा गुणस्तरीय भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन शुरू गरेको छ। विराटनगर स्थित पूर्वी क्षेत्रमा पटक पटक विद्युत अवरूद्ध हुने र झ्याप झ्याप बत्ती जाने समस्याका बारेमा जनगुनासो बढ़ेपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले तत्काल समस्या समाधानका लागि आवश्यक पहल गर्न प्राधिकरण नेतृत्वलाई निर्देशन दिनुभएको थियो। सोही निर्देशन अनुसार प्राधिकरणका कायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख समेत रहनुभएका उप कार्यकारी निर्देशक राजन ढकाल सहितको टोली अनुगमनका लागि पूर्वी क्षेत्रमा पुगेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री श्रेष्ठको निजी सचिवालयले आज जानकारी दिएको हो। प्राधिकरणको उच्च नेतृत्वले प्रादेशिक कार्यालय प्रमुख तथा मोरङ र सुनसरी लगायत जिल्लाका वितरण शाखा प्रमुखसँग विद्युत आपूर्तिको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे छलफल समेत गरेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। राष्ट्रका लागि हप्ताको 2 घण्टा स्वयंसेवा भन्ने नाराका साथ 13 वर्ष अघिदेखि शुरू भएको बागमती सफाई महाअभियान 689 हप्तामा प्रवेश गरेको छ। महाअभियानको 689 हप्तामा आज सिनामंगल क्षेत्रको बागमती नदी किनारमा सफाई गरिएको छ। सो क्षेत्रको नदी किनारबाट नकुहिने फोहोर लगभग 3 मेट्रिक टन संकलन गरिएको अभियानकर्मी किशोर सिंह साईले जानकारी दिनुभयो। उहाँका अनुसार सफाईका क्रममा संकलन गरिएको नकुहिने फोहोर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको समन्वयमा व्यवस्थापन गरिएको छ। अर्को हप्ता साउन 16 गते शनिबारको सफाई कार्यक्रम गुहेश्वरी पानी प्रशोधन केन्द्र मुनिको बागमती नदी किनारमा गरिने सफाई महाअभियानले जनाएको छ। विक्रमश 2070 जेठ 4-5 गतेदेखि बागमती सफाई अभियान शुरू भएको हो। शुरू भएदेखि प्रत्येक हप्ता शनिबार यो अभियानले सफाईको कामलाई निरन्तरता दिँदै आएको छ।
0: नेपालगंज उपमहानगरपालिकामा आज एकै दिन 6 वटा शालिग अनावरण गरिएको छ। नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रममा तोडफोड गरिएका 6 ऐतिहासिक शालिगको अनावरण गरेका हुन्। स्वर्गीय पूर्व प्रधानमन्त्री सुशील कोइरालाको शालिगसँगै स्वर्गीय गणेशमान सिंह, बीपी कोइराला, नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, तत्कालीन राजा वीरेन्द्र शाह तथा शहीद सेतु बेकका पुनर्निर्माण गरिएका शालिग नेपालगंजका अलग अलग स्थानमा पुनस्थापित भएका हुन्। अनावरण कार्यक्रममा नगर प्रमुख विष्टले इतिहासको सम्मानका साथै ऐतिहासिक व्यक्तित्वको योगदानलाई स्मरण गर्दै नयाँ पुस्तालाई इतिहासप्रति सचेत गराउने उद्देश्यले शालिग पुनर्निर्माण गरिएको बताउनुभयो।
1: झापामा पछिल्लो समय डेंगू संक्रमणको दर घट्दै गएको छ। जिल्ला स्थित स्वास्थ्य कार्यालयका अनुसार जनचेतना अभिवृद्धि, स्थानीय तहको सक्रिय सहभागिता तथा खोज तथा नष्ट गरेर अभियान प्रभावकारी बन्दै जाँदा डेंगूका बिरामीको संख्या अघिल्लो वर्षको तुलनामा कम भएको हो। स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 जिल्लामा 2000 जना डेंगू संक्रमित भेटिएका थिए भने गत आर्थिक वर्षमा भने यो संख्या घटेर 601 जनामा सीमित भएको छ। स्वास्थ्य कार्यालयका प्रमुख ब्रिज कुमार दासका अनुसार डेंगू सार्ने एडिसल जातको लामखुट्टेले सफा र जमेको पानीमा प्रजनन गर्ने भएकाले यसको नियन्त्रणका लागि जिल्लाका 15 वटै स्थानीय तहमा हरेक वर्ष लामखुट्टेको वासस्थान खोज तथा नष्ट गरेर अभियान सञ्चालन हुँदै आएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। चौतर्फी विवाद बढ़ेपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। प्रश्नपत्र चुहावटको विरोधमा रहेको कक्रोच जनता पार्टी सीजीपीको आह्वानमा भइरहेको प्रदर्शनमा विद्यार्थीहरू सहभागी हुँदै प्रदर्शन तीव्र गतिमा अगाडि बढ़दै जाँदा शिक्षा मन्त्री प्रधान राजीनामा दिन बाध्य बनेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। उहाँले सामाजिक सञ्जाल मार्फत आन्दोलन शुरू भएको 36 दिनपछि राजीनामाको घोषणा गर्नुभएको हो। दिल्लीको जन्तर मन्तरमा भने आज पनि अहिले पनि आन्दोलन जारी छ। प्रहरी र प्रदर्शनकारी बीच दोहोरो भिडन्त भएको छ भने प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ।
1: अब खेल समाचार। भारत र जिम्बाब्वे बीचको टी20 सीरिज अन्तर्गत दोस्रो खेल आज हुँदैछ। दुई टोली बीचको खेल हरारेमा नेपाली समय अनुसार आज दिउँसो 4:45 शुरू हुनेछ। तीन खेलको सीरिजमा भारत 1-0 अगाडि छ। भारतले पहिलो खेलमा जिम्बाब्वेलाई 7 विकेटले पराजित गरेको थियो। भारत आजको खेल जित्दै एक खेल अगावै सीरिज आफ्नो पक्षमा पार्ने दाउमा हुनेछ। जिम्बाब्वे भने पाहुना टोली भारतले हराउँदै सीरिजमा बराबरी गर्न चाहन्छ। अहिलेसम्म भारत र जिम्बाब्वे बीच टी20 अन्तर्राष्ट्रियमा 15 खेल खेलिसकेका छन्। यीमध्ये 12 खेल भारतीय टोलीले जितेको छ भने 3 खेल जिम्बाब्वेले जितेको छ।
0: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: अनसन थालेको 3 दिनमा डाक्टर केसी आईसीयूमा, सांसदहरूको स्वकीय सचिव थप्ने तयारीको विरोधमा काठमाडौँमा प्रदर्शन।
0: गाभीले नेपालसँग खोपको रकम फिर्ता नलिने, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने।
1: प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत वितरण प्रणालीको अनुगमन, बागमती सफाई महाअभियान 690 हप्तामा प्रवेश।
0: भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा, दिल्लीको जन्तर मन्तरमा प्रहरी र प्रदर्शनकारी बीच दोहोरो भिडन्त।
1: र टी20 सीरिज अन्तर्गत दोस्रो खेलमा आज भारत र जिम्बाब्वे भिड्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित स्ट्रिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर।
7: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
8: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
7: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
8: ए ल ल,
9: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक, प्रोपाइटर ठान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925।
10: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
11: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
12: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
11: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
13: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
14: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल। फोन 9850-32475 र 9801-32475।
15: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
16: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
15: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
17: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
15: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
18: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
17: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9850-66136 र 9151-66136।
19: आज पनि भाटो आयो, के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन
20: कि? बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
19: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
20: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
11: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
21: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9850-63507, कविता श्रेष्ठ, सम्पर्क 0564-14-055 र 9846-18-817।
19: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
20: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्, मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
3: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
21: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 98171656606।
4: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
22: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
4: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा, फिक्की बजार।
23: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार।
24: मोबाइल 9800585537 र 9800615899।
25: युहितोको थेदीमु रेडियो ढोरबाराही 103.8 MHz।
26: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा, मेलापात, उकाली ओरालीमा सुसेलिने भाकाहरू, हाम्रै मौलिकपन, बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
23: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल, दुलेगौडा 4 भित्री बजार, मोबाइल 98058535537।
21: आकर्षक सुनचाँदीको गहना, नारीको चाहना।

दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आभूषण लोकसंस्कृतिको प्रतीक्षा गरी बस्नु हुने तपाईँ सम्पूर्ण साथीहरूमा आज म कार्यक्रम प्रस्तुत क्रिया गुरुङ कार्यक्रम उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि आउँछ अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोरपाराही 103.8 MHz आवाज साथै www.radiodhorparahi.com त जानपी लगइन गरेर पनि विश्वभरिकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रश्न आभूषण सुन शान्ति पसल डेरे पसल दुलेगोडाको भित्री रहेको छ भने सुनचाँदी सम्बन्धी थप सेवाहरू चाहिएमा गरगनाहरू नयाँ नयाँ डिजाइनको गरगनाहरू खरिद बिक्री गर्नु परेमा त्यसपछि आज पनि यहाँले खरिद बिक्री गर्न सक्नुहुनेछ भने हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमा हरेक दिन उपस्थित हुने गर्दछौ। नयाँ नयाँ श्रृंखलाको साथमा यहाँहरूसँग हामी जोडिनेछौ हप्ताको सातै दिन भने आजको श्रृंखलामा रहेर शनिबारको दिनमा रहेर यहाँहरूको लागि अझ निकै नै रमाइलो श्रृंखला लिएर साथमा जोडिएको छु भने श्रोता साथी आजको श्रृंखलामा रहेर शनिबारको दिनमा रहेर हामी पुरानो पुरानो भाकाहरूलाई लोक भाकाहरूलाई कार्यक्रम स्थान दिनेछौ भने कार्यक्रमको पहिलो सांगीतिक कोशिशहरू यहाँहरूको लागि अझ निकै नै सुमधु भाका राख्नतर्फ तिर लागिरहेको छु र गीतको बोल रहेको छ डाँडै फुल के सल्लो स्वीकार होला है त

हजुर श्रोत साथी निकै नै सुमधु भाकालाई पनि कार्यक्रम स्थानदेखि सोधेको छु भनिपुग्यो भने हाम्रो सम्पूर्ण श्रोत साथीले स्वीकार्नु भयो होला भने श्रोत साथी अहिलेको लागि भने निकै मार्मिक दोहोरी गीतलाई राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ न्याउली बरु डालीमै निदा यो सुमधु भाका रहेको छ स्वीकार्नु होला है त

हजुर श्रोत साथी निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले स्वीकार्नु भयो होला र अहिलेको लागि भने कार्यक्रममा भेटौला अवश्य गीतको बोलाइ राखिरहेको छु स्वीकार्नु होला है त

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो मिठो भाकालाई स्वीकार्नु भयो होला भन्दै श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई नै राख्न तर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ सुनाइदेऊ न मोहनी बोली, स्वीकार्नु होला यो मिठो भाकालाई है त।

हजुर श्रोता साथी सुनाइदेऊ न मोहनी बोली गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु भने पके पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो मिठो भागालाई स्वीकार्नु भयो होला र श्रोता साथी अहिलेको लागि भने कार्यक्रम सम्बन्धी यहाँको लागि एउटा छोटो मिठो जानकारी दिनतर्फ लागिरहेको छु। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमाझ हरेक दिन उपस्थित हुने गर्दछौ। हप्ताको सातै दिन भने श्रोता साथी आइतबारको दिनमा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिइनेछौ। सोमबार नयाँ लोक भाकालाई भने मंगलबारको श्रृंखलामा रहेर गायन कलालाई कार्यक्रममा स्थान दिइनेछौ र त्यसै गरी बुधबारको दिनमा रहेर रोहिला कौडा एकल भाका निस्तालाई जो मौलिक भाका जस्ता सुमधुर अनि रमाइला रमाइला गीत संगीतलाई कार्यक्रममा स्थान दिइन्छौ भने श्रोता साथी बिहिबारको दिनमा रहेर अफलाइन मार्फत रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिन्छौ। लोकगीतहरूलाई कार्यक्रममा स्थान दिन्छौ भने शुक्रबारको श्रृंखलामा रहेर फेसबुक मेसेजलाई र यहाँले चाहिँ सम्झना स्वरूपी कसैलाई केही मेसेज पठाउन छ भने केही सूचना सन्देश दिन छ भने र साथसाथै छोटो मिठो केही जानकारीहरू र त्यसै गरी कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको गीत संगीतहरू लोकगीतहरू यहाँलाई सुन्न छ भने हाम्रो रेडियो थोर्पा राही 103.8 मेगाहर्जको पेजमा गई जहाँ चाहिँ हामीले पहिला नै स्टाटस राखेका हुनेछौं त्यहाँ गएर चाहिँ यहाँले कमेन्ट गर्न सक्नुहुनेछ मेसेज गर्न सक्नुहुनेछ र शुक्रबारको श्रृंखलामा फेसबुक मेसेज श्रृंखलामा यहाँहरू जोड़िन सक्नुहुनेछ भने श्रोता साथी अन्तिममा शनिबारको दिनमा रहेर पुरानो पुरानो लोक भाकालाई कार्यक्रममा स्थान दिइनेछौ र त्यसै गरी आजको श्रृंखलामा हामीहरू पुरानो पुरानो लोक भाकालाई नै स्थान दिइरहेका छौं भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorbarahi.com .jnp लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ रहेर यहाँले हामीलाई सुन्न सक्नुहुनेछ। र त्यसै गरी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुनसादी पसलले। र यो पसल दुलेकोडाको भित्री बजारमा रहेको छ। सुनसादी सम्बन्धी थप सेवाहरू चाहिएमा, कारोबारहरू गर्नु परेमा, नयाँ नयाँ गरगनाहरू किनबेच गर्नु परेमा त्यस पसलबाट पनि यहाँले किनबेच गर्न सक्नुहुनेछ, खरिद बिक्री गर्न सक्नुहुनेछ र त्यसै गरी यहाँले पसलबाट थप सेवाहरू लिन सक्नुहुनेछ भने श्रोता साथी कार्यक्रम सम्बन्धित यो छोटो मिठो जानकारी यहाँको लागि मैले प्रस्तुत गरिसकेको छु भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रमलाई भरपूर मनोरञ्जनको साथ सुनेर दिइरहनु हामीलाई साथ भने त्यसै गरी श्रोता साथी अहिलेको लागि भने चाहिँ हामी कार्यक्रमको अन्त्यन्ततर्फ पनि आइसकेका छौं र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र त्यसै गरी साथै साथै कार्यक्रममा फेरि पनि एउटा अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु भने गीतको बोल रहेको छ लालु पाते फूल छैन। यो सुमधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङहरू माझबाट भोलि फेरि पनि अझ अर्को रमाइलो श्रृंखलाको साथमा भेट हुने बाचा गर्दै अहिलेको लागि भने छुट्टिने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैता।

0: जोरे लिपी पलमा मैना तो दिल मलाई
1: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9850602065 र 9848064145।
3: मिले देखो कुर्ता सुरुवात चुरा मिलाए
4: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
5: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
6: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
5: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850657731, 9806657731।
7: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
8: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
9: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9850602079।
10: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
11: स्टुडियो टाइमचेक अहिले दिउँसोको 4 बज्यो।
12: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
5: कहाँ जाने?
6: सिधै मयम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयम चिसा पानी, अनि बीचमा नझर्ने?
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, र जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9841616878, र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9825552663।
7: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 9853519122, 9808 र 9460769246।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
9: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
9: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
9: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
9: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
9: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
9: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
10: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
11: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 061-590-162, 590-163।
12: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
13: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166034372।
14: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित

0: शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस,
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
0: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
0: 3.4 to 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
0: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0635712440।
2: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9851088461 र सिजन गुरुङ 9705440900।
4: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी,
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन 0165524 93 552 494 582 778।
6: सुवर्ण अवसर।
0: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
6: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
0: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
0: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
0: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
0: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार।
0: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
8: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
9: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
11: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9850602065 र 9840664145।
2: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
3: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
2: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
3: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घर माथि, प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9850657731, 9806657731।
5: दाई, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
6: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
5: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
7: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि
8: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
9: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9850602629।
10: बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
11: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
12: ढोरबाराही हाइलाइट्सको साथमा
0: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841349304।
13: नमस्कार, रेडियो ढोरबाराही 103.5 मेगाहर्जको साँझ 5 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका बागलुङको प्रथम जिल्ला अधिवेशन यही साउन 16 गते हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगले यसअघि बागलुङ जिल्ला अधिवेशनबाट गठन गरिएको जिल्ला कार्यसमिति बदर गर्दै पुनः अधिवेशन गराउने निर्णय गरेपछि नयाँ अधिवेशन आयोजना गर्न लागेको रासपा नेता पुनम शर्माले जानकारी दिनुभएको छ। केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला अधिवेशन सञ्चालन प्रक्रिया सम्बन्धी प्राप्त उजुरी उपलब्ध तथा तथ्य तथा प्रमाण र सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको अध्ययनपछि अधिवेशन पार्टीको जिल्ला अधिवेशन कार्यविधि अनुसार सञ्चालन नभएको निष्कर्ष निकालेको थियो। सोही आधारमा पुनः अधिवेशन गर्ने निर्णय गरिएको हो। नेपाली आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँले 32 विश्व आदिवासी दिवस 3 दिनसम्म विविध कार्यक्रम गरी मनाउने भएको छ। परिषदका अध्यक्ष सनम तामाङको अध्यक्षतामा शनिबार बसेको बैठकले दिवसलाई भव्य रूपमा मनाउने निर्णय गरेको हो। उजास अनुसार साउन 22 गते सरकारी तथा गैर सरकारी संस्था, राजनैतिक दल तथा अन्य सम्बन्धित निकायहरूसँग आदिवासी जनजातिको हक अधिकार र आईएलओ सम्बन्धी विचार गोष्ठी गरिनेछ। साउन 23 गते माध्यमिक विद्यालय स्तरीय वक्तित्व कला प्रतियोगिता र 24 गते जिल्लाका 10 वटा स्थानीय तहहरूमा सांस्कृतिक झाँकी र र्याली सहित विविध कार्यक्रम गरिने अध्यक्ष तामाङले जानकारी दिनुभएको छ। तनहुमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारी साधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढ़ाइने भएको छ। 2082 भदौ 24 गतेको आन्दोलनका क्रममा क्षति भएका सम्पत्ति जिल्ला स्तरीय समितिबाट मिनाहा भइसकेकाले सम्बन्धित कार्यालयले लिलाम प्रक्रिया अघि बढ़ाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभएको छ। तोड़फोड़ राजधानीबाट क्षतिग्रस्त बनेका 2 पाङ्री तथा 4 पाङ्री सरकारी सवारी साधन र कार्यालयका कवर सामग्री परिसरमै थन्किँदा आसपासको सौन्दर्य बिग्रिँदा गएको थियो। अधपत्र परेका ती सामग्रीको प्रशासनिक भर्चुअट र लिलाम व्यवस्थापनसँगै सरकारी कार्यालय परिसर सफा र व्यवस्थित हुने अपेक्षा गरिएको प्रजय तिवारीले बताउनुभएको छ। उक्त आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय, तनहु जिल्ला अदालत, जिल्ला समन्वय समिति, व्यास नगरपालिका मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, सरकारी वकिलको कार्यालय, जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय, तनहु कारागार र डिभिजन वन कार्यालयका भवन तथा सवारी साधनमा तोड़फोड़ र आगजनी भएको थियो। यसैबीच चालू आर्थिक वर्ष 2083-84 विनियोजित पूँजीगत बजेटको 100% खर्च गर्ने लक्ष्यका साथ जिल्लाका विकास निर्माणका कामलाई तीव्र पारिने भएको छ। गण्डकी प्रदेशले राइट सेयरिङ नियमन र व्यवस्थापन नियमावली 2082 जारी गरेको छ। लामो समयपछि त्यसलाई कार्यान्वयनमा लैजाने भएको छ। 2082 जेठ 1 गते राइट सेयरिङ नियमावली प्रदेश राजपत्रमा प्रकाशित भएपछि गण्डकीमा यसको चर्चा र विरोध भएको थियो। चर्चा र विरोधकै बीच गण्डकी प्रदेशले देशमै पहिलो पटक राइट सेयरिङ र सेल्फ ड्राइभ सेवालाई वैधानिकता दिएपछि राइट सेयरिङ कम्पनी दर्ता हुन थालेका छन्। लामो समय दर्ता बिना चलिरहेका 2 पाङ्रे 4 पाङ्रे सवारी साधनलाई नियमन गर्न र यात्रुलाई सुविधा दिन प्रदेश सरकारले कानून बनाएर आवश्यक प्रक्रिया अघि बढ़ाएको हो। प्रदेश सवारी तथा यातायात व्यवस्था एन 2076 गण्डकी प्रदेश राइड सेयरिङ नियमावली 2082 र गण्डकी प्रदेश आर्थिक एन 2083 बमोजिम राइड सेयरिङलाई नियमन गर्न लागेको कार्यालयले जनाएको छ। गोर्खा जिल्लामा पछिल्लो समयमा अकबरी खुर्सानी खेतीतर्फ कृषकहरूको आकर्षण उल्लेखनीय रूपमा बढ़दै गएको छ। राम्रो बजार, उचित मूल्य र बाँदरबाट हुने क्षति न्यून हुने भएकाले किसानहरू परम्परागत खेती छाडेर व्यावसायिक अकबरी खुर्सानी उत्पादनतर्फ आकर्षित भएका हुन्। जिल्लाको शहीद लखन गाउँपालिका 2 का कृषक खिल बहादुर श्रेष्ठले कृषि विकास कार्यालयको सहयोगमा 30 रोपनी क्षेत्रफलमा अकबरी खुर्सानी खेती शुरू गर्नुभएको छ। आधुनिक कृषि प्रविधिको प्रयोग गर्दै व्यावसायिक रूपमा उत्पादन बढ़ाउने लक्ष्यका साथ श्रेष्ठले खेती विस्तार गर्नुभएको हो। कृषक श्रेष्ठका अनुसार अकबरी खुर्सानी अन्य बालीको तुलनामा बाँदरको समस्या कम हुने, बजारमा सहज बिक्री हुने र राम्रो मूल्य प्राप्त हुने भएकाले यसबाट राम्रो आमदानी लिन सकिने सम्भावना रहेको छ। यही कारणले जिल्लाका अनेक कृषकहरू पनि अकबरी खेतीतर्फ आकर्षित हुन थालेका छन्। तनहुँ जिल्लामा पछिल्लो 24 घण्टामा भएका 3 सवारी दुर्घटनामा 10 घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साउन 8 गते बिहान 6 बजेदेखि साउन 9 गते बिहान 6 बजेसम्म मुगलिन पोखरा सड़क खण्ड अन्तर्गत पृथ्वी राजमार्गमा 2 सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा 9 घाइते भएका छन्। घाइते मध्ये 3 अवस्था मध्यम र 6 अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। हाल 3 उपचार छन् भने दुर्घटनामा एक हाइस र एक मोटरसाइकलमा क्षति पुगेको छ। यस्तै भित्री सड़क अन्तर्गत भानु नगरपालिका 5 पञ्चनगरमा भएको अर्को मोटरसाइकल दुर्घटनामा 1 घाइते भएका छन्। उहाँको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमा समेत क्षति पुगेको छ। मुगलिन पोखरा सड़क खण्डमा तीव्र गति चालकको थकान र वर्षाका कारण सड़क चिप्लो हुँदा सवारी दुर्घटना बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालय तनहुँ र ट्राफिकको प्रहरीले सड़कमा निगरानी बढ़ाएका छन्। निर्माणधीन सड़कमा विशेष गरी बिहान पख चालक निदाउने र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ़ने भएकाले प्रहरी टोली बिहान 4 बजेदेखि नै सड़कमा खटिन थालेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुर्घटनाका मुख्य कारण पहिचान गरी त्यसलाई न्यूनीकरण गर्न प्रहरी स्वयं सड़कमा खटिएर निगरानी शुरू गरिएको हो। अभियान अन्तर्गत प्रहरीले शुक्रबार बिहान 4 बजेदेखि 7 बजेसम्म 117 सवारी साधनका चालकलाई सड़कमा रोकेर सचेतना तथा परामर्श दिएको छ। तीमध्ये 63 ठूला सवारी 36 साना 4 पाङ्ग्रे र 18 2 पाङ्ग्रे सवारी साधन रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा अनलाइन स्क्याम र ठगीमा संलग्न भारतीय नागरिक सहित 2 9,65,000 रूपियाँ नगद सहित पक्राउ गरेको छ। एसिया र युरोपका विभिन्न देशमा घुम्न लैजाने भन्दै प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ गर्नेमा कञ्चनपुर नगरपालिका नम्बर 12 बस्ने 26 विवेक रेग्मी र भारतको कर्नाटक राज्यका 30 मोहम्मद यासिर रहनु भएको छ। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदमबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई 8 साउनमा पोखरा महानगरपालिका 5 प्रस्याङबाट नियन्त्रणमा लिएको हो। उनीहरूले स्थानीय पुस्ते 15 कोइरालाको घर भाडामा लिएर अवैध धन्दा चलाउँदै आएका थिए। प्रहरीका अनुसार उनीहरूले ओसिस टुरिज्म इन्टरनेशनल नामकको संस्था स्थापना गरेका थिए। सोही संस्था मार्फत 15 युवा युवतीलाई रोजगारीको प्रलोभन देखाई काममा लगाएर अनलाइन तथा फोनबाट ठगी गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ। उनीहरूले सर्वसाधारणलाई एसिया र युरोप घुमाउने प्रलोभन देखाएर 3 रात 4 दिन होलिडे भौचार भर्ना लगाउने गरेका थिए। हालसम्म 30 भन्दा बढी व्यक्तिलाई ठगी गरी 9,65,000 रूपियाँ संकलन गरिसकेको प्रहरीले जनाएको छ। अहिलेसम्म सड़क सञ्जालले नजोड़िएको उत्तरी गोर्खाको चुमनब्री गाउँपालिका 4 छाक गाउँकी एक जोखिमग्रस्त गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ। गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रेम गुरूङका अनुसार सुत्केरी वा बेथा लागेपछि ती महिलालाई घण्टौ लगाएर स्वास्थ्य चौकी पुर्याई पनि उपचार सम्भव नभएपछि सिम्डिक एयरको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। सड़क सञ्जालले नजोड़िएको चुमनब्री गाउँपालिकाका सागुरा बाटोमा स्ट्रेचर मार्फत बिरामीलाई स्वास्थ्य चौकीसम्म पुर्याउन समेत कठिन हुने गरेको गुरूङले बताउनु भएको छ। सुत्केरी व्यथाले च्यापिकी महिलालाई तत्काल गण्डकी प्रदेश सरकारको जोखिममा परेका सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्धार कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौँ लगिएको स्वास्थ्य शाखा प्रमुख गुरूङले जानकारी दिनुभएको छ। उत्तरी गोर्खाका अधिकांश बिरामी तथा सुत्केरी महिलाले स्वास्थ्य समस्या देखिएपछि महँगो शुल्क तिरेर वा सहयोग जुटाएर हेलिकप्टर मार्फत उद्धार गराउनु पर्ने बाध्यता रहेको छ। स्थानीय स्वास्थ्य कर्मी र प्रहरी र जनप्रतिनिधिको पहलमा हेलिकप्टर माग गरी उपचारका लागि काठमाडौँ पठाइएको छ। लामो समयदेखि सम्पर्क विहीन रहेका विष्णु ढकालको खोजी गर्न खोजीमा उहाँका छोराहरूले सामाजिक अभियन्ता अर्जुन भूषालसँग सहयोगको आग्रह गर्नुभएको छ। भूषालले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको भिडियोमा छोराहरूले पछिल्लो समय विष्णु ढकाल तनहुँको डमोले आसपासमा देखिएको सूचना प्राप्त भएपछि खोजीको लागि सहयोग माग गर्नुभएको हो। भिडियोमा उल्लेख गरे अनुसार छोराहरू सूचना पाए लगतै डमोले आएर करिब 4-5 दिनसम्म विभिन्न स्थानमा खोजी गरेका थिए। रातको समयमा समेत सड़क आसपास बसेर सम्भावित स्थानमा खोजी गरिए पनि हालसम्म विष्णु ढकालको अवस्था र ठेगाना खुल्न सकेको छैन। परिवारका अनुसार विष्णु ढकालको देब्रे खुट्टा राम्रोसँग चल्दैन। उहाँ लौरीको सहारामा हिँड्ने, मागेर जीवनयापन गर्ने र कहिलेकाहीँ मदिरा सेवन गर्ने गरेको बताएको छ। त्यसैले उहाँलाई भेट्न सहज हुने विश्वासका साथ सर्वसाधारणसँग सहयोगको अपील गरिएको छ। सामाजिक अभियन्ता अर्जुन भूषालले भिडियो मार्फत दमोली तथा आसपासका बासिन्दालाई विष्णु ढकाल कतै देखेमा तत्काल परिवार वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिन अनुरोध गर्नुभएको छ। उहाँका अनुसार परिवारलाई पुनर्मिलन गराउनु नै अभियानको मुख्य उद्देश्य रहेको छ। स्याङ्जाको वालिङ नगरपालिका 12 गुरुङखा स्थित प्रसिद्ध अक्काली देवी मन्दिरमा चोरी गर्ने दुई युवालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लिएका छन्। शुक्रबार दिउँसो मन्दिरको दान पोटीका फुटाई नगद चोरी गरी भाग्न लागेका उनीहरूलाई स्थानीयले देखेपछि नियन्त्रणमा लिएका थिए। त्यसपछि स्थानीयले उनीहरूलाई प्रहरीको जिम्मा लगाएको वालिङ नगरपालिका 12 वडा सदस्य धर्मगत पराजुलीले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार पक्राउ पर्ने दुवैजना गलेङ नगरपालिका 6 पीडी खोला रमी डाँडा स्थायी घर भई आल नम्बर परसीको भूताहाममा बस्दै आएका हुन्। उनीहरूको 7 चोरी गरिएको 21,970 रूपियाँ नगद र हरियो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पाँच बजेको ढोरबाराई हाइलाइट सकिएको छ। 7 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुनेछ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
14: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654-14-100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
15: अफिसबाट अमित सरको फोन।
16: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9850202779।
17: ए सबिना, यसको हतारमा कता हो?
18: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो। गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
17: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
19: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9864-78528 र 9008-16142।

0: अनुश्रिया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै।
1: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
2: कहाँ?
1: गण्डकी मेडिकल हल।
3: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
3: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0635903969, मोबाइल 9840826926।
4: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
4: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
4: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै प्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
4: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
7: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3 Kasi, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
8: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
9: कता हिँड्नु नि, मिल्को जालेर फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
8: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
9: त्यसो भए कहाँ जाने त कान्छा?
8: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
9: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
10: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध
9: रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
2: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
11: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
12: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
11: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
12: हुन्छ नि हो, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
13: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर
12: पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
13: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको

0: पाइरहेको छ।
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: खुजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्य कर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
6: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to start. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
7: चश्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चश्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चश्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चश्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153368।
8: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
9: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा, कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
10: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ, जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: ओली प्रचण्डबीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीन बुधे सहमति। कर्णालीका मुख्यमन्त्री कणेलद्वारा पदबाट राजीनामा।
0: शिक्षा मन्त्रीको निर्देशनमा डाक्टर गोविन्द केसीसँग वार्ताका लागि शिक्षा सचिव धनगढ़ीमा। उपचार व्यवस्थापनमा स्वास्थ्य मन्त्री मेहताको चासो।
1: पछिल्लो एक वर्षमा नेपाल घुम्न आउने पर्यटकको संख्या 12 लाख नाघ्यो, सबैभन्दा बढ़ी भारतबाट।
0: प्रदर्शन रोक्ने कक्रोच जनता पार्टीको घोषणा, बाँकी माग पूरा गर्ने सहमतिपछि प्रदर्शनकारी घर फर्किँदै।
1: र दोस्रो T20मा भारत जिम्बाब्वे विरूद्ध टस हारेर ब्याटिङ गर्दै।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
0: समाचार अब विस्तारमा। नेकपा एमाले नेपाली कम्युनिष्ट पार्टी नेकपा संघ प्रदेश सरकार गठन र सहकार्यका विषयमा तीन बुधे सहमति गरेको छ। आज भएको सहमति पत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका हुन्। पछिल्लो समय प्रदेश सभामा बजेट निर्माणका क्रममा देखिएको असमझदारी, बजेट विहीनताको अवस्था तथा अस्वस्थ राजनैतिक प्रतिस्पर्धालाई समाधान गर्दै राजनैतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिने उद्देश्यले दुई दलबीच सहमति भएको जनाइएको छ। सहमति अनुसार प्रदेश सभाहरूमा सहकार्य गर्दै संयुक्त सरकार गठन गरिनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले गर्नेछ भने कर्णाली सुदूरपश्चिम प्रदेशको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ। त्यसै गरी मधेस र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनैतिक दलसँग परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख गरिएको छ।
1: यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कणेलले आफूविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि पदबाट राजीनामा दिनुभएको छ। मुख्यमन्त्री कणेलले आज बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिनुभएको हो। गत असार 32 गते कंग्रेस र नेकपाका 16 सांसदले मुख्यमन्त्री कणेल विरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएका थिए। आज दिउँसो 3 बजे मुख्यमन्त्रीले प्रदेश सभामा अविश्वास प्रस्तावमाथि छलफल गर्ने प्रयोजनका लागि बैठक आह्वान गर्नुभएको थियो। सोही बैठकमा उहाँले राजीनामा दिनुभएको हो। गत असार 31 गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल कंग्रेसका 4 मन्त्रीहरूले सामूहिक राजीनामा दिएका थिए। कडेल 2080 साल चैत 27 गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।
0: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्देशनमा डाक्टर गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चुडामणि पौडेल धनगढ़ी पुग्नु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले हिजो साँझ डाक्टर केसीसँग टेलिफोन सम्वाद गर्नुभएको थियो। त्यस लगत्तै वार्ता मार्फत अनसनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढ़ी पठाइएको हो। यसैबीच प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि भोलि धनगढ़ी पुगेर डाक्टर केसीसँग सम्वाद गर्नुहुनेछ। सरकारले वार्ता मार्फत डाक्टर केसीको अनसनको सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई तीव्र बनाएको छ। यसका लागि शिक्षा मन्त्री पोखरेलले अग्रसरता लिइरहनु भएको छ। केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा चासो राख्नु भएको छ। आज मन्त्री मेहताले डाक्टर केसीको स्वास्थ्य अवस्थालाई लिएर सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डाक्टर हेमराज पाण्डेसँग सम्वाद गर्नुभएको थियो। उहाँले डाक्टर केसीको स्वास्थ्य उपचारको प्रभावकारी व्यवस्थापन र आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ। वर्तमान सरकारसँग 5 बुधे माग राख्दै डाक्टर केसीले यसपटक धनगढ़ी स्थित कृष्ण मन्दिर धर्मशालाबाट अनसन शुरू गर्नुभएको हो। स्वास्थ्य अवस्था बिग्रिएपछि डाक्टर केसीको सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ। उहाँको आईसीयूमा राखेर उपचार भइरहेको छ। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष र गेटा मेडिक मेडिकल कलेज दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा गरिएका नियुक्ति खारेज गर्ने लगायत माग राखेर डाक्टर केसी धनगढ़ीमा अनशन बस्नु भएको हो।
1: गण्डकी प्रदेश प्रमुख दिल्लीराज भट्टले गाँझा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा फिर्ता पठाउनु भएको छ। प्रदेश प्रमुखबाट पुनर्विचारका लागि सन्देशसहित हिजो विधेयक प्रदेशसभामा फिर्ता पठाइएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले आज जानकारी दिनुभयो। गत असार 25 गते प्रदेशसभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका लागि प्रदेशसभा सचिवालयले असार 30 गते प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। तर सभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक नेपालको संविधान र संघीय कानूनसँग बाँझिएको भन्दै प्रदेश प्रमुखले फिर्ता गर्ने निर्णय गर्नुभएको हो। प्रदेशसभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बनाएको थियो।
0: नेपाल घुम्न आउने पर्यटकको संख्या पछिल्लो एक वर्षमा 12 लाख नागेको छ। नेपाल पर्यटन बोर्डका अनुसार आर्थिक वर्ष 82-83 12,09,357 विदेशी पर्यटक नेपाल आएका छन्। सबैभन्दा धेरै 3,11,531 पर्यटक भारतबाट आएका हुन्। यस्तै अमेरिकाबाट 1,11,325 पर्यटक आएका छन्। तेस्रोमा चीन रहेको छ। चीनबाट 1,09,892 पर्यटक नेपाल आएको बोर्डले जनाएको छ। बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आवागमनको तथ्याङ्क अनुसार भारत नेपालको सबैभन्दा ठूलो स्रोत बजार बनेको छ। कुल आवागमन मध्ये भारतको हिस्सा करिब 25.76% रहेको छ। भारतपछि अमेरिका दोस्रो र चीन तेस्रो प्रमुख बजार स्रोत बजारका रूपमा रहेका छन्। गत आर्थिक वर्षमा सबैभन्दा बढ़ी कार्तिक महिनामा 1,24,829 विदेशी पर्यटक नेपाल आएका थिए। त्यसपछि चैतमा 1,19,390, फागुनमा 1,14,152 र असोजमा 1,11,780 पर्यटकको आवागमन भएको तथ्याङ्कले देखाएको छ। बोर्डले सबैभन्दा नजिकका स्रोत बजार भारत र चीनमा प्रवर्धनात्मक कार्यक्रमलाई तीव्रता दिएको छ। गत आर्थिक वर्षमा भारतका पुणे, हैदराबाद, चेन्नई, मुम्बई, नयाँ दिल्ली लगायतका विभिन्न शहरमा 12 भन्दा बढ़ी प्रवर्धनात्मक कार्यक्रम गरिएको बोर्डले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको प्रवर्धनमा
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको
6: जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाङ लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाङ ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक ब्रेड बोतलहरूमा उपलब्ध छ। जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर ट्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो समाचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलो पटक विदेशी विद्यार्थी भर्ना लिने भएको छ। पहिलो वर्ष 4 कार्यक्रममा 10 विद्यार्थी भर्ना गर्न लागेको हो। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर ऋषिराम कटेलका अनुसार विश्वविद्यालयले स्नातक तहको कृषि संकायमा 3, वन विज्ञानमा 3, पशु चिकित्सामा 3 र मत्स्य विज्ञानमा 1 विदेशी विद्यार्थी भर्ना गर्न लागेको हो। ती विद्यार्थी भर्नाका लागि कार्यविधि बनाइँदैछ। पशु चिकित्सकका विदेशी विद्यार्थीसँग 10,000 अमेरिकी डलर शुल्क लिने निर्णय गरिएको छ भने अन्य संकायसँग 4,000 डलर लिइने उहाँले बताउनुभयो। विश्वविद्यालयले अहिले खोल्न लागेको प्रवेश परीक्षामा भने विदेशी विद्यार्थी सहभागी हुनु नपर्ने जनाइएको छ। भर्नाका लागि कस्ता विदेशी विद्यार्थी योग्य हुने भन्ने विषय कार्यविधिमा समावेश हुने उपकुलपति कटेलले बताउनुभयो। यसअघि मुलुकमा अन्य विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना लिए पनि कृषि विश्वविद्यालयले पहिलो पटक भर्ना लिन लागेको हो।
0: बाँकेको राप्ते सोनारी गाउँपालिका आठ शमशेरगंज स्थित मत्स्य विकास केन्द्रले माछाका भूरा तथा खाने माछा बिक्रीबाट राजस्वमा वृद्धि गरेको छ। आर्थिक वर्ष 2082-83 53% बढ़ी राजस्व संकलन भएको मत्स्य विकास केन्द्रका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत रिम बहादुर थापाले जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक वर्ष 2081-82 33,14,400 रूपियाँ राजस्व संकलन भएकोमा गत आर्थिक वर्षमा 17,74,242 वृद्धि भई 50,88,642 रूपियाँ पुगेको हो।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारतमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएसँगै कक्रोच जनता पार्टी सीजेपीले प्रदर्शन रोक्ने भएको छ। शिक्षा मन्त्रीको राजीनामापछि सीजेपीले सबै तीनवटा माग पूरा गर्न सरकार सहमत भएको सीजेपीले जनाएको छ। शिक्षा मन्त्रीको राजीनामासँगै प्रश्नपत्र लीक भएपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई जनही 1-1 करोड़ दिनुपर्ने माग राखेको थियो। यस्तै प्रदर्शनकै क्रममा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थीहरू आन्दोलनकारी विरूद्ध दर्ता गरिएका सबै जाहेरी र मुद्दा फिर्ता गर्नुपर्ने माग राखेको थियो। यी मागहरू पूरा गर्न सरकार सहमत भएको सीजेपीले जनाएको छ। देशव्यापी रूपमा फैलिएको आन्दोलन र चौतर्फी दबावपछि शिक्षा मन्त्री प्रधानले आजै राजीनामा दिनुभएको थियो। शिक्षा मन्त्रीको राजीनामासँगै सड़कमै युवाहरूले खुशियाली मनाएका छन्। प्रश्नपत्र चुहाउ विरूद्ध अनसनमा बसेका सामाजिक अभियन्ता सोनाम आङचुकले शिक्षा मन्त्रीको राजीनामालाई लोकतन्त्रको विजय भन्नुभएको छ। माग पूरा गर्ने सहमतिपछि प्रदर्शनकारी घर फर्कन थालेका छन्।
0: अब खेल समाचार। टी20 सीरिज अन्तर्गत दोस्रो खेलमा अहिले भारत र जिम्बाब्वे बीच प्रतिस्पर्धा भइरहेको छ। जिम्बाब्वेका कप्तान सिकन्दर रजाले टस जितेर पहिले बोलिङ गर्ने निर्णय गरेपछि भारतले ब्याटिङको निम्तो पाएको छ। ताजा अवस्थामा भारतले 18 ओभरको खेल सकिँदा 4 विकेट गुमाएर 196 रन बनाएर खेलिरहेको छ। 3 खेलको सिरिजमा भारत 1-0 अगाडि छ। भारतले पहिलो खेलमा जिम्बाब्वेलाई 7 विकेटले हराएको थियो। भारत आजको खेल जित्दै 1 खेल अगावै सिरिजमाथि कब्जा गर्न चाहन्छ। जिम्बाब्वे भने पाहुना टोली भारतलाई हराउँदै सिरिज बराबरी गर्न चाहन्छ। अहिलेसम्म भारत र जिम्बाब्वे बीच टी20 अन्तर्राष्ट्रियमा 15 खेल भएका छन्। यी खेलमध्ये 12 खेल भारतीय टोलीले जित्दा 3 खेलमा जिम्बाब्वे विजयी भएको छ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: ओली प्रचण्ड बीच प्रदेश सरकार गठन र सहकार्यका विषयमा 3 बुँदे सहमति। कर्णालीका मुख्यमन्त्री कणेलद्वारा पदबाट राजीनामा।
0: शिक्षा मन्त्रीको निर्देशनमा डाक्टर गोविन्द केसीसँग वार्ताका लागि शिक्षा सचिव धनगढ़ीमा। उपचार व्यवस्थापनमा स्वास्थ्य मन्त्री मेहताको चासो।
1: पछिल्लो 1 वर्षमा नेपाल घुम्न आउने पर्यटकको संख्या 12 लाख नाग्यो, सबैभन्दा बढी भारतबाट।
0: शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै प्रदर्शन रोक्ने कक्रोच जनता पार्टीको घोषणा। बाँकी माग पूरा गर्ने सहमतिपछि प्रदर्शनकारी घर फर्कदै।
1: र दोस्रो टी20मा भारत जिम्बाब्वे विरूद्ध टस हारेर ब्याटिङ गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णु माया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
7: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
8: छुटका दायराहरू:
5: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
8: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
5: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
8: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 98562625 र 98468064145।

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4 Tuligaura Watin Department Bhavan Sangai Mobile 9856-32493 ra 9856-38073
2: भोलि घर पूजा गर्नुपर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है हस् मम्मी फुल रोप्नु पाएसम्म माटोकै गफ्ता राम्रो भन्छ
3: कति पाइन्छ र
2: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
4: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नवग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
4: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9841633101 र 9868383522
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
7: हेर्न कान्छे यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
6: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भयो खेको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
2: प्रोपाइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856-66136 र 9151-66136
4: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
2: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
2: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644
2: डिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
2: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जी जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
4: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
2: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
4: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0 65 5 71 240।
3: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।
8: नमस्ते अनि स्वागत छ कार्यक्रम स्कूल कलेजमा। तपाई हामीलाई रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। कार्यक्रम स्कूल कलेजमा यहाँले हरेक हप्ताको शनिबार बेलुकी यसै समय 6 बजेको थाहा खबरपछि 7 बजेसम्म सुन्न सक्नुहुन्छ भने, यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनी भित्र लुकेर रहेको प्रतिभा, उनीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो कुराकानी प्रस्तुत गर्छौ। आज यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि भने म कार्यक्रम प्रस्तुत अनुमला रहेको छु यो क्षेत्रकै नमूना विद्यालय पञ्चमनी माध्यमिक विद्यालयमा। उनीहरूसँगको रमाइलो कुराकानी प्रस्तुत गर्न जाँदैछौ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले भने भाइ बहिनीसँगको कुराकानी तर्फ लागौं है त। नमस्कार अनि स्वागत छ प्रोग्राम स्कूल कलेजमा। र स्कूल कलेज प्रोग्राममा आज मसँग धेरैजना भाइ बहिनीहरू हुनुहुन्छ र सुरुवातीमा चाहिँ मसँग एकजना बहिनी हुनुहुन्छ, उहाँबाट म सुरु गर्दैछु। नमस्कार, स्वागत छ यहाँलाई प्रोग्राम स्कूल कलेजमा।
9: नमस्कार, धन्यवाद।
8: अनि हजुरको शुभ नाम चाहिँ के हो नि?
9: मेरो नाम शीतल लम्साल हो।
8: शीतल लम्सालजी सन्चै आरामै हुनुहुन्छ?
9: हजुर, सन्चै छु।
8: अनि हजुरको घर चाहिँ कहाँ हो त?
9: मेरो घर सुनापा 3 पौवा डाँडा।
8: पौवा डाँडा भनेको यही माथि हजुरको चाहिँ?
9: हजुर।
8: अनि तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ?
9: राम्रो हुँदैछ।
8: राम्रो हुँदैछ। तपाईँ कति कक्षाबाट?
9: म 7-6 बाट।
8: 7-6 बाट। अनि यहाँ आज सहभागी हुने साथीहरू चाहिँ सबै 7 बाट नै हुनुहुन्छ?
9: हजुर।
8: ल, अब भने हामी जिल्ला नगरी तपाईँको प्रतिभा पनि सुन्छौँ। आज हाम्रो श्रोता साथीलाई चाहिँ शीतलजीले के सुनाउँदै हुनुहुन्छ?
9: स्वस्थ जीवनका लागि योग।
8: स्वास्थ्य जीवनको लागि योग। आज चाहिँ हामी बहिनी शीतलजीबाट चाहिँ योग पनि सिक्दैछौँ हो। रेडी हुनुहुन्छ?
9: हजुर।
8: ल, 1, 2, 3 को सुरु गरिदिनुहोस्।
9: हामी स्वस्थ हुन चाहन्छौँ, निरोगी हुन चाहन्छौँ भनिन्छ। स्वास्थ्य नै धन हो। निरोगी रहनका लागि हामी धेरै प्रयत्न गर्छौँ। व्यायामशाला जान्छौँ, बिहानै उठेर हिँड्छौँ, कुद्छौँ। स्वस्थ रहनकै लागि हामी खेलकुद मा सहभागी हुन्छौ। यी सबै हाम्रा राम्रा बानी हुन्। नियमित योग गर्नु पनि राम्रो बानी मध्ये एक हो। यसबाट अझै स्वस्थ हुन सकिन्छ। शरीर र मनको विकार हटाई तिनीहरूको मिलन गराउनु नै योग हो। योगको प्रतिपादन महर्षि पतञ्जलीले गरेका हुन्। उनले आफ्नो योग दर्शनमा योगका 8 अङ्गको उल्लेख गरेका छन्। यसमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि पर्छन्। यम भन्नाले अनुशासन बुझिन्छ भने, यस अन्तर्गत अहिंसा, सत्य, अस्त्य, ब्रह्मचार्य र अपरिग्रह पर्छन्। अहिंसा भन्नाले मन, वचन र कर्मले कसैको पनि अहित नगर्नु हो। अस्त्यको अर्थ नचोर्नु हो, अर्थात् कसैको धन वा वस्तुमा लोभ नगर्नु भन्ने बुझिन्छ। ब्रह्मचार्य भनेको आफ्नो इन्द्रियलाई वशमा राखी जीवनमा अघि बढ्नु हो। अपरिग्रह भन्नाले आवश्यक भन्दा बढी वस्तुको संग्रह नगर्नु भन्ने बुझिन्छ। योगमा लाग्ने सबै यम अन्तर्गत यी शारीरिक र मानसिक अनुशासनको पालना गर्नु आवश्यक हुन्छ। धन्यवाद।
8: हजुर, स्वास्थ्य जीवनको लागि योग भनेर चाहिँ शीतलजीले कस्तो राम्रो ज्ञान गुणको कुराहरू चाहिँ हामीलाई सुनाइसक्नु भएको छ भने, तपाईँले चाहिँ योग कतिको गर्नुहुन्छ अथवा आफू हेल्दी हुनको लागि चाहिँ तपाईँको हेल्दी हेबिट्सहरू चाहिँ के छ, साथीहरूलाई सुनाइदिनुहोस् न त।
9: बिहान सबेरै उठ्ने, योग व्यायाम गर्ने, समयमा गृह कार्य गर्छु अनि मर्निङ वाकहरू जान्छु, पर्याप्त मात्रामा पानी पिउँछु, हेल्दी फुडहरू खान्छु।
10: हजुर, कस्तो राम्रो है। अनि यो सँगसँगै तपाईँलाई चाहिँ फुर्सदको समयमा, खालीको समयमा चाहिँ के गर्नु मनपर्छ नि?
9: मलाई वाकहरूमा जान मनपर्छ,
10: वाक नै गर्नु मन लाग्छ है। अनि त्यो बाहेक अरू के के कुरामा इन्ट्रेस्टेड हुनुहुन्छ हजुर?
9: त्यो बाहेक यस्तो कथाहरू लेख्ने, यस्तो कथा कविताहरू सृजना गर्नु मनपर्छ।
10: वाह, कस्तो राम्रो। अनि नेक्स्ट टाइम चाहिँ तपाईँले यसरी नै रेडियो प्रोग्राममा सहभागिता जनाउनु भयो भने, आफ्नो सिर्जना मिल्यो भने हामीलाई सुनाउनुहुन्छ?
9: हजुर, सुनाउँछु।
10: ल, हामी चाहिँ एकदमै रेडी भएर बस्छौँ है तपाईँको नेक्स्ट प्रतिभाको लागि, नेक्स्ट टाइम चाहिँ। अहिले भने जाँदा जाँदै श्रोता साथीलाई के सन्देश दिन चाहनुहुन्छ? राख्नुहोस् अनि हामी साथीलाई पालो दिन्छौँ।
9: सबैजनाले सधैँ योग व्यायाम गर्नुपर्छ, आफू हेल्दी हुनुपर्छ। थ्याङ्क यू।
11: नमस्कार, मेरो नाम आप्ती पौडेल हो। म सुनापा 5 सेरा टोलमा बस्छु। म चाहिँ कक्षा 7 खमा अध्ययनरत छु। मैले चाहिँ आज रेडियो प्रोग्राममा भानुभक्त आचार्यको जीवनी भन्दैछु। ध्यान दिएर सुन्नु होला है। भानुभक्त आचार्य तनहुँ जिल्लाको रम्खा गाउँमा जन्मिएका थिए। उनको जन्म विक्रम सम्बत 1871 भएको थियो। उनले नेपाली भाषामा रामायण अनुवाद गरेका थिए। रामायणलाई नेपालीहरूले घर घरमा भाका हालेर गाउन थालेपछि तत्कालीन नेपाली समाजलाई भाषिक एकताको सूत्रमा गाँसिन सहज भएको थियो। उनी नेपाली भाषाका आदि कवि पनि हुन्। उनकै योगदानले गर्दा खस भाषा नेपालको राष्ट्रभाषा बन्न सफल भएको थियो। उनले रामायण बाहेक बधु शिक्षा, भक्तमाला, प्रश्नोत्तर लगायतका पुस्तकहरू पनि नेपाली भाषामा लेखेका छन्। उनका कृतिमा तत्कालीन समाजमा प्रचलित विभिन्न दृष्टान्तलाई झल्काइएको छ। साहित्य र देशको भाषा भाषिक एकतामा नेपाली भाषालाई महत्वपूर्ण योगदान दिएका भानुभक्त नेपाली साहित्यका अमूल्य निधि थिए। धन्यवाद।
10: हजुर, आप्तीजीले चाहिँ हामीलाई राष्ट्रिय व्यक्तित्व मध्ये पनि भानुभक्त आचार्यको जीवनी चाहिँ सुनाउनु भएको छ भने, यो सँगसँगै हजुरले चाहिँ अरू कसलाई चिन्नुहुन्छ राष्ट्रिय व्यक्तित्वको रूपमा?
11: मैले योग माया, कवि विद्यापति, योगी नरहरिनाथ, महागुरु फाल्गुनन्द लिङदेन र शङ्कर धर सखवालाई चिन्छु।
10: राष्ट्रिय व्यक्तित्वहरू पनि चिनाइसक्नु भएको छ। यो सँगसँगै तपाईँको पछिल्लो दिनहरू चाहिँ कस्तो हुँदैछ?
11: राम्रो
10: राम्रो। अनि तपाईँको पढाइ त
11: राम्रै छ?
10: पढाइ पनि राम्रै। अनि तपाईँलाई सोध्नु मन लागिहाल्यो, तपाईँको फेभरेट सब्जेक्ट चाहिँ कुन हो नि?
11: मेरो फेभरेट सब्जेक्ट म्याथ।
10: म्याथ म्याथ चाहिँ कसले पढाउनुहुन्छ?
11: ज्यास्मिन मिसले पढाउनुहुन्छ।
10: अनि तपाईँलाई चाहिँ अरू खाली समयमा के के गर्नु मनपर्छ?
11: मलाई टिभी हेर्न, बहिनीसित खेल्न, साइकल चलाउनु।
10: ओ माय गॉड। अनि यहाँबाट बहिनीलाई चाहिँ के भन्नु मन लागेको छ?
11: राम्रोसित पढ मेहनत गर।
10: यो कुराकानी सँगसँगै अब भने जाँदा जाँदै श्रोता साथीलाई चाहिँ के भन्नु मन लागेको छ नि?
11: अहिले गर्मीको मौसम छ, पानी प्रशस्त पिउनु पर्छ। हस्, धन्यवाद।
10: हजुर, अहिले भने कुराकानीको साथमा अघिबाट आफ्नो पालो कहिले आउला भनेर कुरेर बस्नु भएको एकजना भाइ हुनुहुन्छ मसँग। कुराकानीबाट हामी अगाडि बढ्दैछौँ। नमस्कार, स्वागत छ यहाँलाई प्रोग्राम स्कुल कलेजमा।
12: नमस्कार, धन्यवाद।
10: हजुरको शुभ नाम चाहिँ के हो नि?
12: मेरो शुभ नाम चाहिँ आरोग्य पौडेल।
10: आरोग्य पौडेलजी, तपाईँको घर चाहिँ कता हो?
12: मेरो घर चाहिँ स्कलन्डकी 2 गाछे पानी सिमल चौतारा टोलमा हो।
10: सिमल चौतारा टोल। अनि बिहानको समयमा चाहिँ स्कुल आउन कतिको हतार हुन्छ तपाईँलाई?
12: हतारै हुन्छ।
10: हतारै हुन्छ है। कहिले काहीँ चाहिँ अब स्कुल आउँछु भन्दा कहिले काहीँ चाहिँ समय ढिलो भएर छोडिदिनु भएको वा अथवा स्कुल आउन ढिलो भएको छ कि छैन तपाईँलाई? छ है। आज चाहिँ त्यस्तो भयो कि भएन?
12: भएन,
10: आज चाहिँ भएन है। अनि तपाईँको पढाइ कस्तो हुँदैछ?
12: मेरो पढाइ राम्रो हुँदैछ।
10: राम्रो हुँदैछ। अनि आज हामीलाई के सुनाउँदै हुनुहुन्छ त नि?
12: माई होलिडे प्लान।
10: होलिडेको प्लान, अब छुट्टीको समयलाई चाहिँ अब के गर्ने भनेर आज हामीलाई सुनाउने हो।
12: हजुर,
10: ल सुरु गरिदिनुहोस्।
12: All these years I have spent my summer holiday going out on trips. This year I have planned to make it a productive holiday time. I am going to focus on 2 things during my summer holiday this year. One is yoga and another is my favorite hobby, gardening. My father always tells me that yoga is a great art. One who practices yoga will be able to increase his construction's power in order to improve my focus on studies. I have decided to go to yoga classes this year during the holiday. The local yoga for youth organizations conducts free sessions for school students every year, especially during summer holiday. I have

0: After school, I could not do any gardening, so I have planned to design and garden myself and give all my time during the summer holiday. Within a month or two, I am sure that the garden will be ready so that I can spend a little time to preserve all plants and trees. Once the school reopens, I am looking for rare plants that are good for the environment. Once my garden work is done, I am planning to build a fence around it. Thank you.
1: My holiday plan भनेर चाहिँ हामीलाई सुनाइ रोक्दा तपाईलाई चाहिँ गार्डनिङ र योगाको कुरा चाहिँ आयो हैन अनि यो सँगसँगै तपाईले शनिबार र आइतबारको छुट्टी छ नि त अहिलेको समय त्यो समयहरुलाई चाहिँ योगा र गार्डनिङ बाहेक अरु के गरेर चाहिँ त्यो समयको सदुपयोग गर्नुहुन्छ नि
0: फुटबल खेलेर अनि होमवर्क लेखेर अनि पढेर त्यसरी नै जान्छ
1: दिनहरू चाहिँ त्यसरी नै जान्छ अनि के छ साथीहरूलाई चाहिँ यहाँबाट के भन्नु मन लागेको छ तपाईँको बेस्ट फ्रेन्डहरू साथीहरूलाई के सम्झिनु पर्ने छ
0: अहिले त छैन
1: अहिले त छैन है ल सुनेर बस्नुहुने श्रोता साथीलाई चाहिँ के म्यासेज दिन चाहनुहुन्छ नि
0: योगा गरौँ अनि ट्रीहरू नकाटेर अझै बढी रुखहरू गाडौँ भन्ने सन्देश दिन चाहन्छु थ्याङ्क यू
2: नमस्कार मेरो नाम सगुन कार्की
3: नमस्कार मेरो नाम समीर बानिया
4: नमस्कार मेरो नाम पूजन परियार
5: हामी सात गाउँबाट हो आज हामी श्रोता साथीलाई एउटा मिठो गीत सुनाउँदैछौ र गीतको बोल रहेको छ आमा र पक्कै पनि हजुर साथीहरूले सुनिसक्नु भएको छ होला
2: र अब हामी गुनगुनाउन गइरहेको छौ
4: कृपया ध्यान दिएर सुनिदिनु होला
5: कस्तो लाग्छ
2: जस्तो भए पनि सुनिदिनु होला है त

0: धन्यवाद साथीहरू पनि हाम्रो गीतमा धेरै साथ दिनुभएको धेरै धेरै धन्यवाद.
1: आफ्नो बुवाले भनेको चाहिँ मान्नु होला, राम्रोसँग पढ्नु होला र ज्ञानी बन्नु होला.
0: सँगसँगै केही टिचरले भनेको पनि मान्नु होला, आफ्नो आमा बुबालाई सम्मान गर्नु होला. साथीहरूले पनि रेडियो प्रोग्राममा सहभागिता जनाउनु होला, आफ्नो प्रस्तुति खुलै राख्नु.
2: थ्याङ्क यू.
3: नमस्ते, मेरो नाम परिसा भट्टराई, म कक्षा 7 खमा अध्ययनरत छात्रा हुँ. मेरो घर क्लाण्डकी नगरपालिका वडा नम्बर 8 ढोरफिर्दीमा पर्दछ र आज रेडियो प्रोग्राममा म हजुरहरूलाई मेरो जीवनको एकदम इन्ट्रेस्टिङ इभेन्ट चाहिँ सुनाउन गइरहेको छु. त्यो चाहिँ म इङ्ग्लिसमा भन्छु, ध्यान दिएर सुनिदिनु होला. आई हेभ फेस्ड डिफरेन्ट काइन्ड अफ इभेन्ट एन्ड एक्सपिरियन्स इन माई लाइफ. एमङ देम वान अफ द मोस्ट इन्ट्रेस्टिङ इभेन्ट इन माई लाइफ ह्यापन वेन आई ओन अ प्राइज एट माई स्कुल. आवर स्कुल अर्गनाइज्ड अ स्पिच कम्पिटिसन वेन आई वाज ग्रेट 5. First, I was very nervous because many of students were participating in the competition. When it was my turn, I spoke confidently in front of all. When the judge announced the result, I was very happy to hear my name as a winner. All the teachers, friends and my parents also praised me hearing it, so that day was my interesting day in my life.
4: मैले चाहिँ यो केही समय अगाडि यसमा भाग लिएको थिएँ. जब मेरो नाम आउँछ नि म विनर हो भनेर मलाई चाहिँ एकदमै खुसी लागिरहेको थियो कि मैले यो जितेँ. तब मलाई आफूमा बिलिभै भएको थिएन कि मैले यसरी यो जित्न सक्छु भनेर. त्यसैले तपाईँहरू पनि जहिले प्रोग्रामहरूमा चाहिँ भाग लिइराख्नु भन्न चाहन्छु र रेडियो एफएमलाई चाहिँ जहिले साथ दिनुहोला.
2: हजुर, ढिलै भए पनि बहिनी परिसाजीलाई चाहिँ हाम्रो तर्फबाट पनि धेरै धेरै बधाई छ होइन. अनि कस्तो राम्रो आफ्नो अनुभवहरू पनि सेयर गरिसक्नु भए सँगसँगै, अनि कोही साथी हुनुहुन्छ कि अब आफ्नो कुराहरू चाहिँ मनमा धेरै ट्यालेन्ट छ, आफूभित्र लुकेर रहेको ट्यालेन्टहरू धेरै हुन्छ तर बाहिर पोख्न सक्नुहुन्न, बाहिर चाहिँ देखाउन सक्नुहुन्न, त्यो साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
4: हामी चाहिँ कहिले डराएर मात्र हुँदैन कि, हामीले अरूको अगाडि पनि आफ्नो क्रिएटिभिटी देखाउनु पर्छ. म पनि पहिला डराउँछु तर मैले भाग लिएँ, मैले जितेँ. हामी कुनै प्रोग्राममा गएर जित्नै पर्छ भन्ने हुँदैन. हामी हारे पनि हामीले त्यस प्रोग्राममा भाग लिएको हुनाले हामी माथि नै हामी म जितेको भन्ने महसुस गर्नुपर्छ.
2: अनि यो आफ्नो राम्रो मिठो छोटो मिठो एक्सपिरियन्स सँगसँगै हाम्रो अनुभव सुनाए सँगसँगै जाँदा जाँदै हाम्रो श्रोता साथीलाई चाहिँ के भन्न चाहनुहुन्छ?
4: अहिले चाहिँ गर्मीको मौसम छ, प्रशस्त मात्रामा पानी पिउनु होला, अनावश्यक काम बाहेक अरू बेला बाहिर चाहिँ ननिस्किनु होला है. थ्याङ्क यू.
5: मेरो नाम छालुङ चुवेदी हो, म कक्षा 7 घमा पढ्छु. मेरो घर चाहिँ सुगावर्णकी नगरपालिका 8 लालिममा पर्छ. आज म रेडियो

0: मा सहभागी हुन पाउँदा निकै खुसी छु र हाम्रो सुनेर बस्नुहुने श्रोता साथीहरूलाई आज म हाम्रा प्रेरणादायी राष्ट्रिय व्यक्तित्वको बारेमा भन्न गइरहेको छु र त्यसमा पनि म योगमायाको जीवनी सुनाउन गइरहेको छु। कृपया ध्यान दिएर सुनिदिनु होला। योगमायाको जन्म नेपालको कोशी प्रदेशको भोजपुर जिल्लाको सडान्द नगरपालिका नेपाली डाँडामा विक्रम सम्वत 1924 भएको थियो। धार्मिक स्वभावकी उनले तत्कालीन समाजमा हुने महिला विभेद र कुरीति विरुद्ध संघर्ष गरेकी थिइन्। उनी स्वअध्ययनबाट नै आध्यात्मिक, सामाजिक र सांस्कृतिक पक्षहरूको ज्ञान पाउन सफल भएकी थिइन्। उनले महिलाहरूको सामाजिक अस्तित्व, इज्जत र सम्मानका लागि राणाकालमा आफ्नो बलिदानी दिएकी थिइन्। उनको कविता पुस्तक स्वार्थ योग बढी पनि प्रकाशन भएको थियो। उनले आफ्नो नेतृत्वमा विक्रम सम्वत 1974 नारी समिति गठन गरेकी थिइन्। उनले तत्कालीन समाजमा महिला विरुद्धको सती प्रथा, बाल विवाह र लैङ्गिक विभेद विरुद्धमा जोरदार आवाज उठाएकी थिइन्। सती प्रथा जस्तो गलत प्रथालाई हटाउन उनले राणा शासक सक्षम माग राखेकी थिइन्। उनका कुरालाई शासकले महत्व दिएनन्। तत्कालीन शासकहरूले उनको मागलाई व्यवस्था गरेपछि उनले अधर्म अन्त्यको कामना गर्दै 68 अनुयायी सहित अरू नदीमा विक्रम सम्वत 1998 जल समाधि लिएकी थिइन्। हाम्रो देशमा विभिन्न प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ, उहाँहरूलाई हामीले माया गर्नुपर्छ। साथै उहाँहरूको योगदानलाई पनि हामीले महत्व दिएर अरूलाई पनि यस्ता प्रेरणादायी व्यक्तित्वको बारेमा जानकारी गराउनुपर्छ र सँगसँगै हामीले आफ्नो राष्ट्रलाई माया गर्नुपर्छ भन्ने सन्देश दिन चाहन्छु। नेपाली समाजलाई प्रेरणादायी राष्ट्रिय व्यक्तित्वहरूले असल, इमान्दार र सुसंस्कृत बन्नका लागि योगदान दिए जस्तै हामीले पनि आफ्नो राष्ट्रलाई माया गर्नुपर्छ, सकेको योगदान दिनुपर्छ। थ्याङ्क यू।
1: हजुर, अहिले पनि कुराकानीको साथमा मसँग एकजना बहिनी हुनुहुन्छ, उहाँ सँगसँगै त्योपछि चाहिँ मसँग चाहिँ दुईजना भाइ बहिनीले चाहिँ आफ्नो प्रतिभा राख्न बाँकी नै। सोसो ढिला नगरी हामी यता कुराकानी गरिहाल्छौँ। नमस्कार, स्वागत छ यहाँलाई प्रोग्राम स्कुल कलेजमा।
2: नमस्कार, धन्यवाद।
1: अनि हजुरको शुभ नाम चाहिँ के हो नि?
2: मेरो नाम रिया मल्ल हो।
1: रिया मल्ल, हजुरको घर चाहिँ कहाँ हो रियामजी?
2: मेरो घर चाहिँ उता माथि सुकलाण्डकी नगरपालिका वडा नम्बर 3 पौवा डाँडामा पर्छ।
1: पौवा डाँडामा। अनि तपाईँको पढाइ चाहिँ कस्तो हुँदैछ?
2: राम्रै हुँदैछ।
1: राम्रै हुँदैछ। अनि आज हामीलाई चाहिँ रियाजीले चाहिँ के सुनाउँदै हुनुहुन्छ नि?
2: मैले आज हजुरहरू सामु एउटा गीत सुनाउन गइरहेको छु। त्यो गीतको शीर्षक रहेको छ आमा।
1: कस्तो मिठो है, शब्द आफैमा पनि मिठो छ। आमा बोलको गीत चाहिँ हामीलाई सुनाउँदै हुनुहुन्छ। अब भने ढिला नगरी हामी सुनिहाल्छौँ, सुरु गरिदिनुहोस् है त।
2: मैले तिमीलाई सम्झिरुदा

0: के हई बंधा नी तिमी तेरे धेरै बाछे बरीलाई धन्यवाद।
1: हजुर, कस्तो मिठो गीत गुनगुनाउनु भयो आमा बुलको यो गीत सँगसँगै, अनि हाम्रो बहिनीले चाहिँ अलिकति साथीहरूले भन्दा फरक ड्रेस पनि लगाउनु भएको छ नेपाल स्काउटको, है यो बारेमा पनि थोरै केही जानकारी दिन सक्नुहुन्छ?
0: यो नेपाल स्काउट चाहिँ अमेरिकाबाट चाहिँ इस्टाब्लिस भएर आएको हो। स्काउट चाहिँ भक्ति हुन्छ, स्काउट सहयोगी हुन्छ, अनि हामीलाई गाह्रो परेको बेला स्काउटले मदत गर्छ र हामीलाई स्काउटले चाहिँ धेरै कुराहरू सिकाउँछ, प्रोग्रामहरू अर्गनाइज गर्छ र एजुकेसन फेसिलिटी अरू धेरै कुरा छ। मैले यति कुरा व्याख्या गरेँ, धन्यवाद।
1: हजुर, अनि यो स्काउटको कुराकानी सँगसँगै अरू के छ, जाँदा जाँदै श्रोता साथीलाई चाहिँ के भन्न चाहनुहुन्छ?
0: बाहिर हेर्दा मास्क लगाएर हिँड्नु होला, अहिले गर्मी बढेको छ त्यसैले प्रशस्त मात्रामा पानी पिउनु होला, आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला। बी हेल्दी, स्टे हेल्दी। थ्याङ्क यू।
1: हजुर, फेरि पनि मसँग एकजना बहिनी हुनुहुन्छ, है एकदमै ज्ञानी, यहाँ पालो फुरेर बसिराख्नु भएको छ। अनि कुराकानीबाट चाहिँ हामी अगाडि बढ्दैछौ। हजुरको नाम चाहिँ के हो नि?
2: मेरो नाम सदीक्षा थापा।
1: सदीक्षा थापाजी, तपाईँको पढाइ कस्तो हुँदैछ?
2: राम्रो
1: राम्रो। अनि आज हामीलाई चाहिँ सदीक्षाजीले के सुनाउँदै हुनुहुन्छ?
2: आज म हजुरलाई चाहिँ कविता सुनाउनु।
1: कविता, तपाईँको कविताको शीर्षक चाहिँ के छ नि?
2: मेरो देश।
1: मेरो देश, मेरो देश भनिरहँदा चाहिँ सोधिहालौँ तपाईँलाई चाहिँ, तपाईँको देशको माया कतिको लाग्छ त?
2: निकै धेरै।
1: निकै धेरै लाग्छ हो। ल अब भने सुरु गर्छौँ है। ल सुरु गरिदिनुहोस्।
2: नेपाल

0: स्वास्थ्य च सदायो गण्डकी को सिंह कडाली यहाँ चल सदा है सुन्दरताले प्रकृतिको लोभिन्छ मन नै।
1: हजुर, कस्तो मिठो मेरो देश कविता चाहिँ वाचन गरेर सुनाइसक्नु भएको छ। अनि तपाईँलाई चाहिँ कविता वाचन सँगसँगै अब सिर्जना गर्न कथा कविता लेखनमा चाहिँ कतिको रुचि छ नि?
0: ठिकै छ, सबै मिलेसम्म गर्छु।
1: समय मिलेसम्म भनेपछि तपाईँको समय भएको बेलामा चाहिँ एकदमै गर्नु मनपर्ने कुराहरू चाहिँ के हो त सुनाइदिनुहोस् न त।
0: खेल्न
1: मनपर्छ। ल ठिकै छ, यो कुराकानी सँगसँगै जाँदा जाँदै हाम्रो श्रोता साथीलाई चाहिँ के भन्न चाहनुहुन्छ?
0: गर्मीको महिनामा प्रशस्त पानी पिउनु, जङ्क फुडहरू चाहिँ नखानु होला, हेल्दी खाना खानु होला, गृह कार्य चाहिँ समयमा सक्नु है।
1: हजुर, अन्तिममा चाहिँ मसँग एकजना भाइ हुनुहुन्छ, उहाँसँगको कुराकानीतर्फ बाट आज चाहिँ हामी छुट्टिन्छौ जस्तो लागिरहेको छ है। अहिले भने भाइसँग कुराकानी गरिहालौ। नमस्कार, स्वागत छ यहाँलाई प्रोग्राम स्कुल कलेजमा।
2: नमस्कार, धन्यवाद।
1: हजुरको शुभ नाम चाहिँ के हो नि?
2: मेरो शुभ नाम अभिषेक वर्षौला हो।
1: अभिषेकजी, तपाईँको पढाइ कस्तो हुँदैछ?
2: मेरो पढाइ राम्रै छ।
1: अनि यो भन्दा अगाडि तपाईँले रेडियो प्रोग्राममा भाग लिनु भएको थियो कि थिएन?
2: नै
1: लिनु भएको थिएन है। अहिले कस्तो फिल भइरहेको छ त?
2: अहिले एकदम रमाइलो भइरहेको।
1: रमाइलो? कोही साथीहरूलाई चाहिँ डर लाग्यो, म त भाग लिन भन्नुहुन्छ कि? तपाईँलाई त्यस्तो भएको थियो कि थिएन?
2: मलाई पनि भएको थियो,
1: सुरुमा चाहिँ त्यस्तो भएको थियो है। अनि अहिले चाहिँ त्यो डर हरायो त?
2: हजुर।
1: भनेपछि यो अब पछि पछि पनि तपाईँले रेडियो प्रोग्राममा सहभागिता जनाउन पाउनु भयो भने चाहिँ भाग लिने कि नलिने?
2: लिने।
1: अनि तपाईँलाई जस्तै कोही साथीलाई चाहिँ अब भाग दिन डर लाग्यो, म त जान्न होला भन्ने साथीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ, कस्तो अनुभव दिनुहुन्छ?
2: होइन, यसमा भाग लिन पर्छ, कहिले हामी हारिन्छ कहिले जित्न सकिन्छ, यो हाटी भन्ने एउटा खेल हो, त्यसैले हामी यस्तो चिजहरूमा भाग लिन पर्छ।
1: हुन्छ, कस्तो मिठो कुराकानी सँगसँगै आज चाहिँ हामीलाई भाइले के सुनाउँदै हुनुहुन्छ?
2: आज म हजुरलाई कन्ट्रोलिङ एङ्गरको बारेमा सुनाउन गइरहेको छु।
1: एङ्गर चाहिँ कसरी, रिसलाई चाहिँ कसरी कन्ट्रोल गर्ने हो?
2: हजुर।
1: ल, अब रिसलाई नियन्त्रण गर्न सिकाउँदै हुनुहुन्छ, सुरु गरिदिनुहोस्।
2: Once there was a young boy, this boy had problem controlling his anger. When he got angry, he would say the first thing that came to mind, even if it affected people. One day his father gave him a hammer and a bundle of nails, then said, whenever you get mad, hammer or nail into the backyard fence. In the first days, the boy used up half of nails. Over the next week, he used of fever nails until this temper was under control. Then his father asked the young boy to remove a nail for each day. He didn't lose his temper. On the day when the boy removed his last nail, his father told him, "You have done good, boy."

0: बहिष्कार थैंक यू मैले यो कथाबाट चाहिँ हामीले धेरै रिस गर्न हुन्न रिसलाई कन्ट्रोल गर्नुपर्छ रिसले गर्दा झैझगडा हुन्छ यस्तो नराम्रो काममा सहभागी लिनु हुन्न भन्ने चिज थाहा पाएँ
1: कस्तो राम्रो है यो सँगसँगै अब चाहिँ हामी कार्यक्रमको अन्तमा छौँ जाँदा जाँदै श्रोता साथीलाई के म्यासेज दिन चाहनुहुन्छ
0: हजुरहरू यो गर्मीमा पानी खानुहोस् हेल्दी खानाहरू खानुहोस् जङ्क फुडहरू नखानुहोस् भन्न चाहन्छु धन्यवाद
2: हस्त श्रोताबेन आजको लागि कार्यक्रम स्कूल कलेजको निर्धारित समय भने सकिन लागिसकेको छ यस्तै फेरि पनि भाइ बहिनीसँगको रमाइलो अनि मिठा मिठा कुराकानी अनि उनीहरूको प्रतिभा लिएर त फेरि पनि हाम्रो भेट अर्को हप्ता हुने नै छ तबसम्मको लागि पनि छुट्टिन चाहन्छु हामी सँगै रहनुहोला अनि सुन्दै गर्नुहोला रेडियो ढोर बाराही 103.8 MHz कार्यक्रम स्कूल कलेजमा नमस्कार
3: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
4: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जिरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
3: ए हो र ल त ल
5: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 98562
6: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
7: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
6: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
7: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
10: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
8: मोबाइल सँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
10: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
8: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला
9: सम्पर्क फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
11: प्रोपाइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 98461 56 99 छ
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन
13: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
12: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस् कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर
14: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246।
15: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिज पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हो सम्झी।
16: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिज र हाँसको मासु अन्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
14: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028 28810, 98028 28811 र 98028 28816।
17: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
18: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
19: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
17: ए त्यसो भए योर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
18: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
17: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा। प्रोपाइटर आर्यन कुमार श्रेष्ठ। मोबाइल 98241484 र 98141353005।
20: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
13: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
20: हस् मम्मी।
21: मैले सुने छोरी, ल जाम हिँड।
13: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
21: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
13: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
21: बिजी मोमो हाउस दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
22: साँझको 7 बज्यो।
0: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
22: ढोरबाराही हाइलाइट्स को साथ में
23: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
22: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 9841549304।
24: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्ज को साँझ 7 बजे को ढोरबाराही हाइलाइट्स में सहकर्मी सृष्टि खत्री सँगै अशोक विश्वकर्मा को स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइन में पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्स को शुरूमा आजका प्रमुख समाचारहरू सुन्नुहोस्।
25: एमाले र नेकपा बीच सातै प्रदेशमा सहकार्य हुने, पाँचवटा प्रदेशको नेतृत्व बाँडफाँडमा सहमति, कांग्रेस नफुटाउन देउवा पक्षलाई पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको आग्रह।
24: सांसदका स्वकीय सुविधा ब्यौट्याउने सरकारको निर्णय विरूद्ध जीएनजीहरूको प्रदर्शन, गण्डकी प्रदेशमा राइड सेयरिङ सञ्चालन सम्बन्धी नियमावली कार्यान्वयन गरिँदै
25: पछिल्लो 24 घण्टामा विपदको घटनामा परि 6 जनाको मृत्यु 13 घाइते। गत आर्थिक वर्षमा 12 लाख भन्दा बढ़ी विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क सार्वजनिक।
24: भारतमा सीजेपीको अगुवाईमा चर्किएको आन्दोलनका बीच शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामाको घोषणा, केन्द्र सरकारसँगको दोस्रो चरणको वार्ता सम्पन्न, तेस्रो चरणको वार्ता हुन बाँकी।
25: र साफद्वारा 15 संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक।
24: अब पूरा समाचार सुन्नुहोस्। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीचमा प्रदेश सरकारहरूमा सहकार्य गर्ने लिखित सहमति भएको छ। आज शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो। सहमति अनुसार नेकपा एमाले कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व गर्नेछ भने नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व सम्हाल्नेछ। यद्यपि गण्डकी प्रदेश र मधेस प्रदेशको सरकार गठनबारे भने अझै टुंगो लागेको छैन। यो दुईटा प्रदेशमा सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा अन्य राजनीतिक दलहरूसँग थप छलफल गरेर नेतृत्व र सहभागिताको ढाँचा तयार गर्ने सहमति भएको छ।
25: गण्डकी प्रदेशले राइड सेयरिङ नियमावली 2082 जारी गरेको लामो समयपछि त्यसलाई कार्यान्वयनमा लैजाने भएको छ। 2082 जेठ 1 गते राइड सेयरिङ नियमावली प्रदेश राजपत्रमा प्रकाशित भएपछि गण्डकीमा यसको चर्चा र विरोध भएको थियो। चर्चा र विरोधकै बीच गण्डकी प्रदेशले देशमै पहिलो पटक राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई वैधानिकता दिएपछि राइड सेयरिङ कम्पनी दर्ता हुन थालेका छन्। लामो समय दर्ता बिना चलिरहेका दुई पाङ्रे र चार पाङ्रे सवारी साधनलाई नियमन गर्न र यात्रुलाई सुविधा दिन प्रदेश सरकारले कानून बनाएर आवश्यक प्रक्रिया अघि बढ़ाएको हो। प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन 2076, गण्डकी प्रदेश राइड सेयरिङ नियमावली 2082 र गण्डकी प्रदेश आर्थिक ऐन 2083 बमोजिम राइड सेयरिङलाई नियमन गर्न लागि कार्यालयले जनाएको छ।
24: नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले पार्टी नफुटाउन कांग्रेसको इतर पक्षलाई दबाव दिएका छन्। शुक्रबार हिजो इतर पक्षको बैठक बसिरहेको चुनदेवी स्थित कार्यालयमा पुगेर पालिकाका प्रमुख र उपप्रमुखले पार्टी फुटाउनेतर्फ नलाग्न दबाव दिएका हुन्। नेताहरूलाई भेट्न काठमाडौँको तारकेश्वर नगरपालिका, भक्तपुरको मध्यपुर थिमी नगरपालिका, दहदिङको नीलकण्ठ नगरपालिकाका मेयर लगायतको टोली चुनदेवी पुगेका थिए। गगन थापा विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि कांग्रेसमा विवाद चुलिएको छ।
25: नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसाणामा आज आयोजित कार्यक्रममा बोल्दै संयोजक दाहालले अहिले कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकताबद्ध गर्न जरूरी रहेको लेखाउनु भएको छ। कम्युनिष्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने संकल्प गर्नुपर्ने समय आएको उहाँको भनाइरहेको थियो। देशको स्वाधीनतामाथि आइपरेको संकट समाधान गर्न कम्युनिष्ट आन्दोलनमाथि आएको असाधारण र अप्ठ्यारो परिस्थितिको सामना गर्न र कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न जरूरी रहेको संयोजक दाहालको जिकिर रहेको छ। संयोजक दाहालले देशमा निरांकुश प्रवृत्ति देखा परेको र त्यसका विरूद्धमा एकपटक पुनः संघर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गर्नुभएको छ।
24: पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रदेश सरकारमा विचार नीति कार्यक्रम मिल्ने दलहरूले पूरै कार्यकाल स्थायी गठबन्धन बनाएर चलाउन सुझाव दिनुभएको छ। एउटै दलको बहुमत प्राप्त हुने भएकाले छ छ महिनामा सरकार वा गठबन्धन फेरि रहनुभन्दा स्थायी गठबन्धन बनाउनु उपयुक्त हुने उहाँले धारणा सार्वजनिक गर्नुभयो। उहाँले सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै छ छ महिना प्रदेश सरकारमा गठबन्धन फेरेर सरकार चलाउँदा विकासमा अवरोध पुग्ने बताउनु भएको थियो।
25: प्रतिनिधि सभाका सदस्यहरूका लागि स्वकीय सचिवको संख्या थप गर्ने विषयलाई लिएर राष्ट्रिय जेएनजी नागरिक अभियानले विरोध प्रदर्शन गरेको छ। काठमाडौँको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले राजकोषको दुरूपयोग गरी विलासिता बढ़ाउन लागिएको भन्दै सरकार र संसदको ध्यानकर्षण गराएका छन्। प्रदर्शनका क्रममा अभियानकी सदस्य सुप्रिया नेपालीले मुलुकको दुर्गम क्षेत्रमा सामान्य औषधोपचारको समेत अभाव रहेका बेला सांसदहरूका लागि स्वकीय सचिवको संख्या बढ़ाउनु नीतिगत रूपमा गलत भएको बताउनु भएको छ। कर्णाली र सुदूरपश्चिम जस्ता क्षेत्रमा 10 रूपियाँको सिटामोल पाउन गाह्रो भइरहेको अवस्थामा जनताले तिरेको करबाट स्वकीय सचिवका नाममा सुविधा थप्नु न्यायोचित नहुने उहाँको तर्क रहेको छ। सांसदहरूले सामाजिक सञ्जाल मार्फत स्वकीय सचिवका लागि विज्ञापन आह्वान गरेको विषयप्रति लक्षित गर्दै उहाँले लोकसेवा आयोगको तयारी गरिरहेको युवाहरूको भावनामा चोट पुगेको उल्लेख गर्नु भएको छ।
24: प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुनुपर्ने भन्दै नेपाल पत्रकार महासंघले काठमाडौँमा प्रदर्शन गरेको छ। नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति र माथहतका काठमाडौँ भक्तपुर र ललितपुर जिल्ला शाखाको आयोजनामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, संचार जगतको अत्यावश्यक मागहरूको सम्बोधन, संचार गृहहरूको सुरक्षा र नागरिक अधिकार रक्षाका लागि भन्दै शनिबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरूले प्रेस र अभिव्यक्ति स्वतन्त्रता कायम गरेर समानुपातिक विज्ञापन नीति तुरन्त लागू गरे, प्रेस स्वतन्त्रता कुनै सुविधा होइन मौलिक अधिकार हो लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। महासंघका उपाध्यक्ष नेतु पण्डितले दुई तिहाईको बलियो सरकार बनेपछि प्रेस जगतलाई अझ सशक्त र व्यवस्थित बनाउने अपेक्षा रहे पनि राज्यको संरक्षणमा मीडियालाई प्रोत्साहन गर्नुको साटो निरंकुश लगाउने काम भइरहेको बताउनुभयो। सूचनाको पहुँचमा नियन्त्रण, अंकुश लगाउनु र समाचार लेखेकै आधारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धम्की दिनु र पक्राउ गरिनु स्वीकार्य नभएको उहाँले बताउनु भयो। उहाँले मीडिया गृहको ढोक्कामै गाड़ी रोकेर सूचना र प्रेसमाथि अवरोधको घटना भइरहेको र भन्दै दोषीमाथि कुनै छानबिन र कार्यवाही नभएकोमा दुःख व्यक्त गर्नुभयो।
25: नेपालका 24 जिल्लामा 24 घण्टाको अवधिमा भएका विभिन्न 29 विपदका घटनामा परि 6 मृत्यु भएको छ भने 13 घाइते भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउन 9 गते बिहान 10 बजे सार्वजनिक गरेको बुलेटिन अनुसार पछिल्लो 24 घण्टामा साउन आठ बिहान 10 बजेदेखि साउन 9 बिहान 10 बजेसम्म सर्वदंशबाट 4 जना, पहिरोबाट 1 जना र ग्यास विस्फोटबाट 1 जना गरी कुल 6 जनाले ज्यान गुमाएका हुन्। विपदका कारण 24 घण्टामा 6 प्रमुख सड़क मार्गहरू अवरूद्ध भएका छन् भने 9 पशु चौपाएको क्षति भएको छ। अनुमानित 6,50,000 बराबरको आर्थिक क्षति भएको छ। विपद व्यवस्थापन र उद्धार कार्यका लागि देशभर कुल 128 प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। 2083 वैशाख 1 गतेदेखि साउन 9 गतेसम्मको अवधिमा मुलुकभर कुल 3,740 विपदका घटना भएका छन्। यो अवधिमा विपदका कारण 183 जनाको मृत्यु भएको छ भने 3 जना अझै बेपत्ता रहेका छन्।
24: गत आर्थिक वर्ष 2082-83 12 लाख भन्दा धेरै विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार एक वर्षमा 12,09,357 विदेशी पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका हुन्। यो संख्या अघिल्लो आर्थिक वर्षको भन्दा 7.21% धेरै रहेको छ। आर्थिक वर्ष 2081-82 11,28,000 पर्यटकहरू हवाई मार्गबाट नेपाल आएका थिए। गएको आर्थिक वर्ष नेपाल आउने पर्यटक मध्ये 25.76% अर्थात 3,11,531 भारतीय नागरिक रहेका छन्। भारत पछाडि अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 पर्यटक नेपाल आएका हुन्। बोर्डको तथ्याङ्क अनुसार पर्यटकीय सीजन मानिने कार्तिकमा सबैभन्दा बढ़ी 1,24,829 पर्यटक नेपाल आएका छन्। यस्तै चैतमा 1,19,000, फागुनमा 1,14,000 र असोजमा 1,11,000 भन्दा धेरै पर्यटक नेपाल भित्रिएका छन्। सरकारले सन् 2027 आरोग्य पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेर तयारी समेत अगाडि बढ़ाएका कारण आउँदो चालू आर्थिक वर्षमा पर्यटकको संख्या बढ़ने अपेक्षा गरिएको छ। बोर्डले विज्ञप्तिमा अबको रणनीति धेरै खर्च गर्ने, पर्यटक भित्राउने, उनीहरूको बसाई अवधि लम्ब्याउने र नयाँ अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउने तर्फ केन्द्रित हुने जनाएको छ।
25: तनहुमा आन्दोलनका क्रममा क्षति पुगेका सरकारी सवारी साधन तथा अन्य सामग्रीको लिलाम प्रक्रिया अघि बढ़ाइने भएको छ। 2082 भदौ 24 गतेको आन्दोलनका क्रममा क्षति भएका सम्पत्ति जिल्ला स्तरीय समितिबाट मिनाहा भइसकेकाले सम्बन्धित कार्यालयले लिलाम प्रक्रिया अघि बढ़ाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभएको छ। तोड़फोड़ र आगजानीबाट क्षतिग्रस्त बनेका दुई पाङ्रे तथा चार पाङ्रे सरकारी सवारी साधन र कार्यालयका कवाड़ सामग्री परिसरमै थन्किँदा आसपासको सौन्दर्य बिग्रिँदै गएको थियो। अलपत्र परेका ती सामग्रीको प्रशासनिक फस्यौट र लिलाम व्यवस्थापनसँगै सरकारी कार्यालय परिसर सफा र व्यवस्थित हुने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनु भएको छ।
24: नेपाल विद्युत प्राधिकरणले विद्युत सेवामा मूल्य अभिवृद्धि कर लागू भएसँगै देखिएका कानूनी तथा प्राविधिक अन्यलबारे आन्तरिक राजस्व विभागसँग प्रष्टीकरण मागेको छ। प्राधिकरणले आन्तरिक राजस्व विभागलाई पत्र पठाउँदै आर्थिक ऐन 2053 बमोजिम विद्युतीय शक्तिमा मूल्य अभिवृद्धि कर लागू भए पछाडि उत्पन्न दुई महत्वपूर्ण विषयमा राय मागेको हो। प्राधिकरणका अनुसार 2083 साल साउनको 1 गतेदेखि मूल्य अभिवृद्धि करमा दर्ता भएको छ। त्यसपछि कर विजग जारी गर्ने क्रममा केही विषयमा दुविधा देखिएकाले विभागको आधिकारिक स्पष्टीकरण माग गरिएको हो। प्राधिकरणले असार महिनामा उपभोग भएको विद्युतको बिल साउनको 1 गते जारी भएमा त्यसमा भ्याट लाग्ने वा नलाग्ने भन्ने विषय स्पष्ट पार्न अनुरोध गरेको छ।
25: धार्मिक महत्व बोकेको कालीगण्डकी नदी तटको निरय घाटमा हरिशयनी एकादशीका अवसरमा आज बागलुङ नगरपालिका 4 स्थित निरय घाटलाई मानव सेवा धाम बनाउने उद्देश्यसहित 108 तुलसी रोपण गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख अम्बर बहादुर थापा, बागलुङ नगरपालिकाका प्रमुख वसन्त कुमार श्रेष्ठ, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थितिमा तुलसी रोपण गरिएको हो। भक्तजन र शुभेच्छुकहरूबाट प्रतिमठहरू 10,500 सहयोगी तुलसी रोपण गरिएको मानव सेवा धाम विकास समितिका सचिव युक्त प्रसाद सुवेदीले बताउनु भएको छ।
24: सरकारले 1 रूपैयाँको सिक्कामा चुच्चे नक्सा सहितको डिजाइन तयार पारेको छ। उक्त डिजाइनमा आकाश भैरवको चित्र पनि राखिएको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार उक्त डिजाइन मन्त्री परिषदको बैठकबाट पास भएर अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंकमा पुगिसकेको छ। यसअघि नेपाल राष्ट्र बैंकले मोस्ताङको घार गुम्बा सहित तस्विर राख्ने गरी स्वीकृतिका लागि पठाएको डिजाइनलाई मन्त्री परिषदले फिर्ता गरिदिएको थियो। राष्ट्र बैंकलाई 1 रूपैयाँको सिक्काको प्रस्तावित डिजाइन परिमार्जन गरेर नयाँ प्रस्ताव बनाएर ल्याउन सरकारले निर्देशन दिएको हो। राष्ट्र बैंकको ऐनमा कुनै पनि नोट वा सिक्काको डिजाइन र स्वीकृति गर्दा वा डिजाइन परिवर्तन गर्दा त्यसलाई मन्त्री परिषदबाट स्वीकृत गराउनुपर्ने व्यवस्था रहेको छ। राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले नयाँ सिक्कामा नेपालको नक्सा नहट्ने जानकारी आफूलाई रहेको बताउनु भएको छ।
25: मोगलिन पोखरा सड़क खण्डमा तीव्र गति चालकको थकान र वर्षाका कारण सड़क चिप्लो हुँदा सवारी दुर्घटना बढ़न थालेपछि जिल्ला प्रहरी कार्यालय तनहु र ट्राफिक प्रहरीले सड़कमा निगरानी बढ़ाएका छन्। निर्माणाधीन सड़कमा विशेष गरी विहान पख चालक निदाउने र तीव्र गतिमा सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ़ने भएकाले प्रहरी टोली विहान 4 बजेदेखि नै सड़कमा खटिन थालेको छ। जिल्ला प्रहरी कार्यालय तनहुका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुर्घटनाका मुख्य कारण पहिचान गरी त्यसलाई न्यूनीकरण गर्न प्रहरी स्वयं सड़कमा खटिएर निगरानी शुरू गरिएको हो।
24: तपाई यति बेला साँझ 7 बजेको ध्वरबारही हेडलाइट सुनिरहनु भएको छ। खबरहरू अझै बाँकी रहेका छन्, हामीलाई सुन्दै गर्नुहोला।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त? ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
2: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न, जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ, साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9961553507।
2: कहाँ जाने?
7: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयाम चिसापानी, अनि बीचमा नझर्ने?
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
24: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिस्ता पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9225552663।
26: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
24: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
26: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
24: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
26: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
24: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
26: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
24: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
26: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
24: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
26: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
24: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
11: दिदी पनि नमजाले किन्नु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
24: विश्रामपछि पुनः स्वागत छ ढोरबारही हाइलाइट्समा। अब बाँकी समाचारहरू। तनहुँको मेग्दे गाउँपालिका पाँच थाङदीमा रहेको छाङदी झरनामा आज पहिलो पटक साहसिक खेल क्यानोनिङको सफल परीक्षण गरिएको छ। गाउँपालिकाले फन नेभर इन्डोर एडभेन्चर प्रालीको प्राविधिक सहयोगमा क्यानोनिङको सफल परीक्षण गरेको हो। झण्डै 70 मिटर अग्लो झरनामा गरिएको क्यानोनिङले नयाँ सम्भावनालाई उजागर गरेको छ। गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरी लगायत सयौं आन्तरिक पर्यटकहरूको उपस्थितिमा गरिएको परीक्षण सफल भए पनि भएपछि पर्यटकीय गतिविधि थप चलायमान हुने अपेक्षा गरिएको छ। प्रालीका संचालक दीपक विकले आन्तरिक तथा बाह्य पर्यटकको रोजाईका लागि छाङदी झरना र क्यानोनिङ खेल अर्को महत्वपूर्ण गन्तव्य बन्न सक्ने भएकाले सरकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो।
25: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा बागलुङको प्रथम जिल्ला अधिवेशन यही साउन 16 गते हुने भएको छ। केन्द्रीय निर्वाचन आयोगले यसअघि बागलुङ जिल्ला अधिवेशनबाट गठन गरिएको जिल्ला कार्य समिति बदर गर्दै पुनः अधिवेशन गराउने निर्णय गरेपछि नयाँ अधिवेशन आयोजना गर्न लागिएको रासोपा नेता पूनम शर्माले जानकारी दिनुभएको छ। केन्द्रीय निर्वाचन आयोगले बागलुङ जिल्ला अधिवेशन सञ्चालन प्रक्रिया सम्बन्धी प्राप्त उजुरी, उपलब्ध तथ्य तथा प्रमाण र सम्बन्धित पक्षबाट प्राप्त स्पष्टीकरणको अध्ययनपछि अधिवेशन पार्टीको जिल्ला अधिवेशन कार्यविधि अनुसार सञ्चालन नभएको निष्कर्ष निकालेको थियो। सोही आधारमा पुनः अधिवेशन गर्ने निर्णय गरिएको हो। आयोगले बागलुङ जिल्ला अधिवेशनबाट गठन भएको भनिएको जिल्ला कार्य समिति पूर्ण रूपमा बदर गर्ने निर्णय साउन 4 गते गरेको थियो।
24: तनहुको आबुखैरनी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 अन्तिम त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दुर्गा रियाल, जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत तथा गाउँपालिका, वडा कार्यालय, आबुखैरनी अस्पताल र पालिका मार्फतका विभिन्न कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो। समीक्षा कार्यक्रममा शाखा प्रमुख तथा वडा सचिवहरूले आफ्नो शाखा र वडा कार्यालयबाट आर्थिक वर्ष 2082-83 सम्पादन भएका सेवा प्रवाह, विकास निर्माण तथा योजना कार्यक्रमहरूको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा सम्पन्न भएका कार्यहरूको उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका समस्या, चुनौती तथा आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी र विकास निर्माणका कार्यलाई गुणस्तरीय बनाउन आवश्यक सुधारका विषयमा विस्तृत समीक्षा तथा छलफल गरिएको गाउँपालिकाले जनाएको छ।
25: जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा अनलाइन स्क्याम र ठगीमा संलग्न भारतीय नागरिक सहित 2 जनालाई 9,65,000 रूपियाँ नगद सहित पक्राउ गरेको छ। एसिया र युरोपका विभिन्न देशमा घुम्न लैजाने भन्दै प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गरेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा कञ्चनपुर नगरपालिका नम्बर नगरपालिका वडा नम्बर 12 बस्ने 26 वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्यका 30 वर्षीय मोहम्मद एसिड रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदमबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई 8 साउनमा पोखरा महानगरपालिका 5 पर्स्याङबाट नियन्त्रणमा लिएको थियो। उनीहरूले स्थानीय पुष्पेन्द्र कोइरालाको घर भाड़ामा लिएर अवैध धन्दा चलाउँदै आएका थिए। प्रहरीका अनुसार उनीहरूले ओसिस टुरिज्म इन्टरनेशनल नामको संस्था स्थापना गरेका थिए। सोही संस्था मार्फत 15 जना युवा युवतीलाई रोजगारीको प्रलोभन देखाइ काममा लगाएर अनलाइन तथा फोनबाट ठगी गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ।
24: स्याङ्जाको वालिङ नगरपालिका 12 गुरूङखा स्थित प्रसिद्ध अकला देवी मन्दिरमा चोरी गर्ने दुईजना युवालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइदिएका छन्। हिजो दिउँसो मन्दिरको दान पेटिका फुटाएर नगद चोरी गरेर भाग्न लागेका उनीहरूलाई स्थानीयले देखेपछि नियन्त्रणमा लिएका हुन्। त्यस पछाडि स्थानीयले उनीहरूलाई प्रहरीको जिम्मा लगाएको वालिङ नगरपालिका 12 वडा सदस्य धर्मागत पराजुलीले जानकारी दिनुभयो। प्रहरीका अनुसार पक्राउ पर्ने दुवैजना गलेङ नगरपालिका छ पिडी खोला रामी स्थायी घर भएर आल नवल परासीको भूदाहामा बस्दै आएका थिए। उनीहरूको साथबाट चोरी गरिएका 21,970 रूपियाँ नगद र हरियो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
25: अब अन्तर्राष्ट्रिय समाचार। भारतमा कक्रो जनता पार्टी सीजेपीको अगुवाईमा चलिरहेको आन्दोलनबीच शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिनुभएको छ। योग्यता तथा प्रवेश परीक्षा नेटका प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर सीजेपीले बितेको एक महिनादेखि उहाँको राजीनामा माग गरेर राजीनामा मागेर प्रदर्शन गर्दै आएको छ। धर्मेन्द्र प्रधानले सामाजिक सञ्जाल एक्समा लेख्दै राजीनामा बारे जानकारी दिनुभएको हो। यसैबीच कक्रो जनता पार्टी र केन्द्र सरकारबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ। प्रदर्शनकारीहरूका केही प्रमुख मागहरूप्रति केन्द्र सरकारले लिखित प्रतिबद्धता जनाएको बीबीसी हिन्दीले जनाएको छ। केन्द्रीय मन्त्री जेपी नड्डाले सरकारभित्र आन्दोलनरत पक्षका मागहरूको बारेमा आन्तरिक छलफल भएपछि सीजेपीसँग तेस्रो चरणको वार्ता हुने जानकारी दिनुभएको छ।
24: फ्रान्स र स्पेनमा डढेलोका कारणले 2,80,000 जनाभन्दा धेरै मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। डढेलो फैलदै गएपछि दुईवटा देशमा विस्थापित हुनेको संख्या बिहानको तुलनामा 60,000 बढ़ेको हो। दक्षिण पश्चिम फ्रान्सको जिरोन्ड र ल्यान्ड्स क्षेत्रहरूमा मात्रै झण्डै 2,00,000 मानिसहरूलाई सुरक्षित ठाउँमा लगिएको छ। स्पेनको राजधानी मद्रिड नजिकै 3 डडेलो एउटैमा मेसिए पछाडि अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणको क्षमता बाहिर पुगेको बताएको बीबीसीले जनाएको छ। स्पेन सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको छ। दक्षिण पश्चिम फ्रान्समा आज बिहानै बोर्डो नजिकैको 4 शहरहरूलाई खाली गरिएको बीबीसीले जनाएको छ। युरोपेली संघ ईयूले स्पेन र फ्रान्समा अग्नि नियन्त्रकहरूको प्रयासलाई सघाउन विमान हेलिकप्टरहरू खटाएको जनाएको छ। दक्षिण युरोपको धेरैजसो भाग लगातारको गर्मीको लहर र लामो खडेरीसँग जुधिरहेका बेला ईयूले हेलिकप्टर खटाएको हो। युरोप सबैभन्दा छिटो तापक्रम बढ़िरहेको महादेश रहेको छ, जहाँ सन् 1980 दशकदेखि विश्वव्यापी औसत भन्दा दोब्बरले तापक्रम बढ़िरहेको छ।
25: अन्तिममा खेल समाचार। दक्षिण एसियाली फुटबल महासंघ साफले 15 संस्करणको साफ च्याम्पियनशीपको आधिकारिक लोगो सार्वजनिक गरेको छ। प्रतियोगिता आयोजनाको तयारी अन्तर्गत बंगलादेशको राजधानी ढाकामा आज आयोजित एक विशेष कार्यक्रममा साफ च्याम्पियनशीपको लोगो अनावरण गरिएको हो। दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आउँदो कार्तिक 18 मंगसिर 1 गतेसम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ। साफले यसअघि नै प्रतियोगिताको मिति र आयोजक राष्ट्रको औपचारिक घोषणा गरिसकेको छ। यसैबीच साफका महासचिव पुरूषोत्तम कट्टेलले फिफा विश्वकप 2026 सम्पन्न भए लगतै साफ च्याम्पियनशीपको तयारी अघि बढ़नु दक्षिण एसियाली फुटबल समर्थकका लागि उत्साहजनक भएको बताउनु भएको छ। प्रतियोगितामा सहभागी हुने टोली निर्धारणका लागि गरिने गोला प्रथा आउँदो साउन 16 भूटान राजधानी थिम्पूमा आयोजना गरिने साफले जनाएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण साफ च्याम्पियनशीपमा नेपालको सहभागिता भने अनिश्चित छ। फिफाबाट अखिल नेपाल फुटबल संघ एन्फा निलम्बित रहेकाले नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन। प्रतियोगिता शुरू हुन अघि निलम्बन फुकुवा भएमा मात्र नेपाली टोलीले साफ च्याम्पियनशीप खेल्न पाउने सम्भावना रहनेछ। अहिलेसम्म प्रतियोगिताका 14 संस्करण सम्पन्न हुँदा भारत सर्वाधिक 9 पटक च्याम्पियन बनेको छ।
24: यिनै खबरहरू सँगसँगै हामी साँझ 7 बजेको ढोरबारही हाइलाइट्सको अन्तमा छौं। विदा हुनु पूर्व आजका प्रमुख समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
25: एमाले र नेकपा बीच साथै प्रदेशमा सहकारी हुने 5 प्रदेशको नेतृत्व बाँडफाँडमा सहमति। कांग्रेस नफुटाउन देउवा पक्षलाई पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको माग।
24: सांसदका स्वकीय सुविधा व्यवताउने सरकारको निर्णय विरूद्ध जेएनजीहरूको प्रदर्शन। गण्डकी प्रदेशमा राइट सियरिङ सञ्चालन सम्बन्धी नियमावली कार्यान्वयन गरिँदै
25: पछिल्लो 24 घण्टामा विपदका घटनामा परि 6 मृत्यु 13 घाइते। गत आर्थिक वर्षमा 12,00,000 बढ़ी विदेशी पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क सार्वजनिक।
24: भारतमा सीजेपीको अगुवाईमा चर्किएको आन्दोलनबीच शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामाको घोषणा। केन्द्र सरकारसँगको दोस्रो चरणको वार्ता सम्पन्न, तेस्रो चरणको वार्ता हुन बाँकी।
25: र साफद्वारा 15 संस्करणको साफ च्याम्पियनशीपको आधिकारिक लोगो सार्वजनिक।
24: हवस् त, यिनै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबारही हाइलाइट साँझका लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै मसँगै सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छौ। रेडियो ढोरबारही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला।
12: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
14: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचे पानी।
15: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
14: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
16: पहिले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
17: ए तिमी पो, बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
16: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
17: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
16: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
18: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460161268 र 9560602
19: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो बजारको लागि भने
27: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
19: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
27: ठीक भन्नुभयो भाउजू। अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
27: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
27: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
27: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्री। फोन 0635 93 369।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
27: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
27: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
27: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674 र 9846023420।
4: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
13: कस्तो ठ्याक्कै पारे कि, हामी त आजकल कुर्ता
1: पनि हामीलाई सम्झनुहोस्।
27: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856023420, 9801454674।

0: र आकर्षक पहिरनका लागि कृष्ण क्लोथिङ कलेक्सन, स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर, लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
1: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घर माथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9850557731, 9806657731।
2: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
3: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
2: नरिसौ न त, लो बरु हिँड, कहाँबाट ल्याउने हो?
3: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9850587307, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
5: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
6: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
1: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9850602779।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
9: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9850607398 र 9465610950।
11: १०३.८ अन्तर्मनको आवाज।

म त गरीब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरीब घरको केटा अझ

म त गरीब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलिचरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरीब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलिचरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा मलाई बाबुआमाको गरिबीमा शरम भएन दाजुभाइको प्रगतिमा जलन भएन बदन यो कमजोर तर वचनको पक्का।

0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचारी पसल दुलेगौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसन आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9800585537 र 9800665519।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
3: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलोसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
7: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
8: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
10: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
3: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855411445 र 9855420445।
11: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
12: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
11: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
3: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन
13: 98560-32475 र 98011-32475।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, ल डन।
15: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौंडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 98560-28543 र 98417-00787।
16: दाइ, पहिला यो मोबाइल हेर्नुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
14: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
16: अनि बन्छ त दाइ?
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
18: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
17: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-62029।
19: कायम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98160-95301।
20: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
21: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
19: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आम समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
21: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 065414-2334 र 98171-56606।

0: 103.8 अन्तर्मनको आवाज
1: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो?
2: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
1: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
4: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
5: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
4: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
5: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
5: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी 17 कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712440। बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
5: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट,
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट,
5: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0665714479, मोबाइल 9856062265 र 9648064145।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
5: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
10: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
2: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
11: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658 590 065, मोबाइल 9816634372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
13: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
13: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
14: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
15: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
14: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
16: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
14: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहुँ, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
16: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856062136 र 9151561636।
17: आज पनि भाटो आयो, के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
18: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
17: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
18: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
10: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
2: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ, 9856083507।
8: कविता श्रेष्ठ। सम्पर्क 0564140055 र 98466188017।
5: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
19: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
5: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
19: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
5: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
19: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
5: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
19: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
5: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
19: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
20: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
21: म्याडम, धुम्रपान भनेको के हो?
20: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
21: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
20: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
21: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
20: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
22: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
23: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी
20: धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
5: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र।

0: दान गरिदिए आएको छ।
1: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10 लाख सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
0: सेवा लिने क्रममा चाहिने जानकारी
1: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
0: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
1: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
2: कहाँ जाने?
3: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयम चिसापानी, अनि बिचमा नझर्ने?
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825-52663। स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: दुलेगौंडा पोलिक्लिनिकमा यही साउन 16 गते तेस्रो शनिबार
4: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
6: हार्ट जोड्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल,
5: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: साथै यही साउन 13 गते बुधबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सुरेन्द्र सापकोटा।
6: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौंडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
6: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
7: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 065-414-129 र 98-560-31053।
8: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153868।
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
2: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
1: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9556078302 र 9846078302।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
5: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न। तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौँ।
6: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9645010950।
5: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
6: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
6: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
6: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्री, फोन 0658593769।
9: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
9: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
8: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
9: हजुर, विगत 13 वर्षदेखि तपाईहरुकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठीक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9860-23420, 9801-54674 र 9860-23420।
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
11: बालरोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
11: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
11: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
12: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 रोड, फोन 061-590-162-590-163।
14: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
15: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
14: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
16: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्जकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9850-32475 र 9801-32475।
17: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
18: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
17: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
18: हुमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,155,
17: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
18: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
17: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
18: र समाया गुरुङ दिलेगौडा, रु 55,555,
17: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
18: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
17: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000,
18: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
17: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
7: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा रु 1,01,111
6: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111
7: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055
6: कृष्ण राज घिमिरे दुलेगौड़ा रु 55,555
19: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
20: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल
19: बीपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
20: ए ल ल तपाई पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878 प्रशान्त नेउपाने 98460 26925
21: 103.8 अन्तर्मनको आवाज
22: स्टुडियो टाइम
23: अहिले रातिको 9 बज्यो
24: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301
25: ल न हो छिटो निस्क अहिले फर्किन ढिला हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
26: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
25: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
26: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
25: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोपाइटर कृष्णराज पण्डित फोन 0654140008
27: होइन आरोसी आर्यलाई लिएर कता हिँड्यौ
28: हेर न आर्यन पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के कहाँ पाइन्छ कुन्नी
29: मलाई पनि बिहेको लागि गहना चाहिएको छ आजकल सुन भन्दा कम छैन हराएमा डर छैन ग्यारेन्टीको गहना नै चल्तीमा छ राम्रो डिजाइनको पाए लिने भनेको
27: ए त्यसो भए युवर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो
28: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कण्ठमाला मुगामाला हमिलमाला न्यापुसिख जापुसिख तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ
27: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैङ्कको एक घर माथि दुलेगौडा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 98241484 र 98141353005
30: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
6: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
30: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
6: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
30: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
0: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
30: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
0: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
30: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
0: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
30: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040।
1: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।
0: साहित्य विशेष कार्यक्रम अब रेडियोमा।
2: आमा, तस्विरमा लहराएका तिम्रा धर्ममा मेरा अभाग्य अधर पेटभरि जोडेर चुम्न मन थियो।
0: कार्यक्रम साहित्य मञ्जरी हरेक शनिबार राति 9 सुन्न नभुल्नुहोला।
3: नमस्कार, रेडियो ढोरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगमा साहित्य मञ्जरी कार्यक्रम लिएर सदा चाहिँ आज पनि म यहाँहरूकै सहयात्री टुकादेवी पौडेल उपस्थित भइसकेकी छु। नेपाली भाषा, साहित्य र कलाको सम्वर्धनमा हामी सबैको सामूहिक अभियान भन्ने मूल मन्त्रका साथ सञ्चालित साहित्य मञ्जरी रेडियो ढोरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगमा प्रत्येक शनिबार बेलुकी 9 प्रसारण हुने गर्दछ। साहित्य मञ्जरी यहाँहरूको आफ्नै कार्यक्रम हो र हामी सबैको आफ्नै कार्यक्रम हो। साहित्य मञ्जरी हामी सबैको साझा चौतारी हो। हामी यसमा सुन्छौ अनि सुनाउँछौ। हामी साहित्य मञ्जरीमा यहाँहरूले उपलब्ध गराउनु भएका रचना र कृतिहरू वाचन गरेर पनि श्रवण गराउँछौ भने कहिले काहीँ हामी यहाँहरू स्वयंलाई हाम्रो स्टुडियोमा आमन्त्रण गरेर साहित्य संवादसँग जोड्ने काम पनि गर्दछौ। यसै सन्दर्भमा आज भने हामी साहित्य मञ्जरीमा यहाँहरूलाई सुन्छौ, अर्थात आज मेरो साथमा हुनुहुन्छ साहित्य मञ्जरीमा शुक्ला गण्डकीकै एकजना कवि स्रष्टा, सर्जक हुनुहुन्छ साहित्यकार आदरणीय केशवराज पौडेल सर। म यहाँलाई हार्दिक स्वागत गर्दछु। स्वागत छ सर।
4: नमस्कार
3: छ सर, हजुरलाई साहित्य मञ्जरीमाको साहित्य संवादमा हार्दिक स्वागत छ।
4: धन्यवाद।
3: प्रथम त म हजुरलाई हजुरको परिचयका लागि म अनुरोध गर्दछु।
4: मेरो नाम केशवराज पौडेल, घर मेरो शुक्ला गण्डकी 6 खैरेनटार। म निवृत्त शिक्षक भएर अहिले चाहिँ आफ्नो यो फुर्सदको समयलाई साहित्य यात्रा तर्फ बढ्ने प्रयास गरिरहेको छु र सँगसँगै मैले विभिन्न सामाजिक क्षेत्रका कामहरूलाई पनि अगाडि जाने प्रयास गरेको छु। म सानैदेखि नै मैले साहित्यिक क्षेत्रमा चासो र जिज्ञासा राख्ने गरे तापनि मैले यसलाई उजागर गर्ने अवसर पाएको थिइनँ। म निवृत्त भएपछि मात्रै यसको बारेमा बढी लगनशील भएर लाग्ने अवसर पाएँ। त्योभन्दा अगाडि म हल्का फुल्का रूपमा कविताहरू लेख्ने, वाचन गर्ने गर्थे।
3: धन्यवाद हजुरलाई। हामी साहित्य मञ्जरीमा जोडिएका छौँ र साहित्य मञ्जरी भनेको हाम्रा साहित्यिक रचनाहरू अनि हाम्रा कलाहरूलाई प्रस्तुत गरेर आदरणीय श्रोता माझ पुर्याउने हाम्रो कार्य हो, हाम्रो यो अभियान हो। अब पनि म ढिला नगरिकन यहाँलाई एउटा रचना वाचनका लागि अनुरोध गर्दछु। म देख्दैछु हजुरको हातमा पहिचान नामको कविता संग्रह, जुन यहाँले 2082 प्रकाशन गर्नुभएको छ। यही कविता कीर्तिबाट, पहिचान कविता कीर्तिबाट एउटा कविता वाचनका लागि म अनुरोध गर्दछु।
4: धन्यवाद। भनौ, मैले एउटा पहिचान नामक कविता संग्रह प्रकाशन गर्ने क्रममा एउटा सानो कविता पर्यटन विकास गरौं भन्ने लेखेको छु। पर्यटनको विकास गरौं,
3: हुन्छ, वाचन गर्नुहोस्। यो पहिचान हाम्रो नेपालको पहिचान हो अनि हाम्रो पहिचान
4: हाम्रो देश अहो सुन्दर छ कति, प्रकृतिको केन्द्र हो, संसारकै नागरिक प्रभावित हुने पर्यटनको केन्द्र हो, आउँछन् हेर्छन् हेर्न विदेशी पाहुन, सत्कार गर्नु छ, मठ मन्दिर देव छहरा नदी हिमाल चढ्नु छ, यातायात खोली सुविधा पुर्याउ आकर्षण केन्द्रमा, नमानी दिक्क गर्नु छ सेवा खुसीको मुद्रामा, लाखौं र लाखौं पर्यटक ल्याउने यो हाम्रो काम हो, जत्र दाग नलागोस् कहिले देशकै नाम हो, काठमाडौँ पोखरा औद्योगिक नगरी सबैको ध्यान जाओस्, प्राकृतिक मठ मन्दिर मध्ये धर्मराई एक हो, या राम्रो नारा यसको रूप आँखामा सजाऊ, मेघना सेवा फोक्स र तिली यसैमा रमाऊ, धरतीकै शिर हिमालय अग्रो सगर माथा छ, हिमका ताती श्रृङ्खला कति सुन्दर दृश्य छ, कालीको शिर होमुक्ति क्षेत्र पाहुना धोरिए, देवी त राम्री छन् पाठी भएर ठाउँ ठाउँमा छरिए, राष्ट्रिङ यात्रा गराइदिँदै रोजगारी खाँतेर थिरिङ आङ मन मन भने दङ्ग भित्र छ भित्र र बाहिर, इमान हाम्रो पुर्खाको साना देवता पाहुना, पुर्खाको साना राखेर बस्नु नेपाली यो मन, खानपिन मिठो पहाडी स्वाद दङ्गा छ पाहुना, संस्कृति धेरै चलन धेरै गौरवको यो साना, यति मेरो यो
3: आदरणीय केशवराजज्यू प्रति हार्दिक धन्यवाद व्यक्त गरे। कस्तो सुन्दर यो पद्य लयमा रचना गर्नुभएको कविता कृति रहेछ, यो पहिलो कविता कृति यो रह्यो यहाँको
4: पहिलो कृति हो यो,
3: र कविता वाचनका लागि पुनः हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछु। आदरणीय श्रोताबिन यहाँहरूलाई कस्तो लागिरहेको छ? आज हामी साहित्य मञ्जरीमा हाम्रा यसै शुक्ला गण्डकी वडा नम्बर छका कवि जो शिक्षकबाट निवृत्त हुनुभएका आदरणीय व्यक्तित्व पनि हुनुहुन्छ, उहाँलाई आज हामीले हाम्रो आजको यस साहित्य मञ्जरी कार्यक्रममा अतिथिका रूपमा आमन्त्रण गरेका छौं। उहाँद्वारा प्रकाशित पहिचान कविता संग्रहबाट केही कविताहरू वाचन भइरहेका छन् र हामी श्रवण गरिरहेका छौं। यहाँहरूलाई साहित्य मञ्जरी कस्तो लागिरहेको छ? साहित्य मञ्जरी रेडियो ढोरबराई 103.8 मेगाहर्जको ध्वनि तरंगमा प्रत्येक शनिबार बेलुकी 9 बजेपछि प्रसारण हुन्छ। त्यति मात्र होइन, हामी रेडियो ढोरबराईको फेसबुक पेजबाट यसलाई प्रत्यक्ष प्रसारण पनि गर्दैछौ र गरिरहेका छौं। पक्कै पनि यो प्रत्यक्ष प्रसारणमा जोडिनु भएका, फेसबुक लाइभमा जोडिनु भएका आदरणीय श्रोताजीले हाम्रो साहित्य मञ्जरी कार्यक्रमलाई माया गरिरहनु भएको छ। यहाँहरूका रचनात्मक सल्लाह सुझावको पनि म अपेक्षा गर्दछु र आजका हाम्रा अतिथि आदरणीय केशव पौडेलज्यू प्रति हार्दिक सम्मान सहित आभार व्यक्त गर्दै म फेरि साहित्य सम्वादमा जोडिन चाहे। पेसाली शिक्षक अनि शिक्षक पेसाबाट निवृत्त हुनुभयो अनि पछिल्लो समय मात्र साहित्य साधना र यो साहित्य प्रतिको अनुरागलाई पछिल्लो समय लगभग धेरै समयपछि नै 2082 सालमा बल्ल पहिचान नामको कृति प्रकाशन गर्नुभयो। भनेपछि यहाँको यो साहित्य साधनामा रुचि कहिलेदेखि सुरु भएको?
4: यो रुचि त मेरो 2026 सालमा म 6 कक्षामा पढ्दै थिएँ।
3: हजुर,
4: त्यो बेलामा पोखरा पृथ्वीनारायण क्याम्पसमा हाम्रा सिद्धिचरण
3: श्रेष्ठ
4: आउनु भएको थियो र त्यो प्रतियोगितामा म भाग लिएर गएको थिएँ 26 सालमा। मैले त्यो बेलामा 4थो सान्त्वना स्थान प्राप्त गरेर आएको थिएँ, हौसला त्यहाँबाट मैले केही बढाउने अवसर पाएँ। तथापि म आफ्नो पढाइको क्रममा अलिक व्यस्त नै गाम्बेसीको लामो पाइ, पढाइ र घरको काम धन्दाले पनि त्यति नै समस्या पार्ने हुँदाखेरिमा यो चौतर्फी आफ्नो चाहिँ अनुरागलाई अगाडि बढाउन सकिनँ मैले।
3: मिलेन, यद्यपि यहाँमा त्यो चेतना अनि सिर्जना प्रतिको मोह र साहित्य प्रतिको अनुराग भने 2026 सालभन्दा अगाडि नै भएको भनेर हामीले विश्वास गर्यौं। यहाँलाई पुनः हार्दिक सम्मान छ र भलै मानिसको साहित्य प्रतिको अनुराग सानै उमेरदेखि भए तापनि समय प्रविधि
2: विभिन्न प्रावधानका कारणबाट हामीले हामी भित्रको चेतना हामी भित्रको सिर्जनालाई सोचेको समयमा उजागर गर्न सक्दैनौ। यो जीवनका बाध्यताहरू हुन्। पुनः म यहाँलाई रचना वाचनका लागि अनुरोध गर्दछु किनकि
4: रचना छ ढोर बराही हाम्रो यही शुक्लगन्धकी भित्र पर्ने एउटा प्रसिद्ध तीर्थस्थल ढोर बराहीको मैले सानो कविता यहाँ वाचन गर्न गइरहेको छु। तनहुँ जिल्ला सुनपाको वडा नम्बर 9 पर्ने ढोर बराही मन्दिर राम्रो दुःख पीडा हर्ने अलौकिक अद्वितीय ढोर बराही छान यस्तो अन्त कहीँ छैन के कुरा जान छिन छिनमै बन्द हुने छिनमै लहरी छुट्ने त्यो पानीमा डुबाउँदा भने बच्चाको बानी फुट्ने पहाड़को खोजबाट फुटेको छ भुल त्यस्तै देवी दर्शन गर्न नगरही भुल धुले गौडा बजारबाट 5 किमी पश्चिम श्रद्धा गरौ पूजा गरौ देखी आज लक्षण श्रावण अनि एकादशी औषी तिथि बाहेक सबै पूजा चल्न सधैँ पूजा चल्छ मिलाउ सबले सहित बलि पूजा कोरी पूजा उराई परेवाले हाम्रा दुःख हरण गर्न देवी धर्मराईले खानपिनको सुविधालाई होटल पनि आइन्छन् त्यहाँ गएपछि खुसी हुन्छ प्रफुल्ल मन यातायात सेवा सुविधा जति बेला नि पाइने हाम्रो मनोकांक्षा पूरा गर्न धर्मराई नै चाहिने विवाह वर्तन गर्न पनि सेवा सुविधा पाइने उपलब्ध छ आवश्यक चिज यहाँ जे योग चाहिने रक्षा गर धर्मराई माता तिम्रै भक्ति गर्छु साझा साँझ बिहान जहिले पनि तिम्रै स्वर पर्छु मैले यति मात्र कविता
2: गरेको
4: धर्मराई मन्दिरको बारे मैले आफूले एकछिनमै त्यो यसलाई हेरे लामो समय लगाएर मैले एक दिनको रचना हो यो
2: कस्तो सुन्दर के अब यो कविता कृतिमा त हजुरले विशेष गरेर नेपालको अझ पनि शुक्ला गण्डकीमा रहेका पर्यटकीय स्थलहरू धार्मिक स्थलहरूलाई शीर्षक नै दिएर कविता रचना गर्नुभएको रहेछ। यस अर्थमा पनि यो हाम्रो शुक्ला गण्डकीको सानो इतिहास पनि हो र यो एउटा ऐतिहासिक दस्तावेज बन्नुपर्छ र अध्ययनीय सामग्री बन्नुपर्छ भन्ने हाम्रो रेडियो ढोरबराईको हाम्रो चाहना हो अनि साहित्य मञ्जरीको पनि त्यही चाहना रहेको कुरा व्यक्त गर्दै यो अन्तिम यो एउटा श्लोकलाई मैले पनि दोहोर्याउन मन लाग्यो। रक्षा गर ढोरबराई माता तिम्रै भक्ति गर्छु साँझ बिहान जहिले पनि तिम्रै शरण पर्छु साँझ बिहान जहिले पनि तिम्रै शरण पर्छु ढोरबराई माता कि जय भन्न मन लाग्यो मलाई पनि र साँच्चै त्यहाँ ढोरबराई मन्दिरमा एउटा दैविक शक्ति छ भन्ने विश्वास गरिएको छ। बोल्न नसक्ने बाल बालिकाहरूलाई ढोरबराई मन्दिर परिसरभित्र रहेको जल कुण्डमा चुपलेपछि बोली नफुटेका बाबु नानीहरूको
4: बोल्छन्
2: भन्ने चाहिँ विश्वास छ जनविश्वास रहेको पनि छ र त्यो विश्वास चाहिँ साँच्चै साबित पनि भइसकेको छ। मैले आदरणीय श्रोताबिन जो जसले रेडियो ढोरबराई मार्फत यो साहित्य मञ्जरी सुनिरहनु भएको छ शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 9 अवस्थित ढोरबराई मन्दिरका बारेमा लेखिएको कविता भर्खरै वाचन भइसकेको छ। स्रष्टा हुनुहुन्छ केशव पौडेल उहाँले आफ्नो कृति पहिचान कविता कृतिमा यो ढोरबराई शीर्षकमा ढोरबराई मन्दिरको अद्भुत शक्ति दैविक शक्ति र ढोरबराई मन्दिरको आकर्षण प्राकृतिक आकर्षण आदिका बारेमा वर्णन गर्दै यो कविता लेख्नु भएको छ। उहाँप्रति पुनः सम्मान व्यक्त गर्दै आदरणीय श्रोताबिनलाई समय अनुकूल मिलेमा ढोरबराईको दर्शन गर्नका लागि पनि मैले हाम्रो यो साहित्य मञ्जरी मार्फत पनि अनुरोध गरे। यहाँहरूलाई हार्दिक निमन्त्रणा छ यहाँहरूको परिवारलाई चुले निम्तो छ र यहाँ आएपछि यहाँको ऐतिहासिक कोट दरबारहरू रजस्थल दरबार क्षेत्र भुजीकोट लगायतका प्राकृतिक र ऐतिहासिक रूपले मनोरम र अध्ययनीय मानिने ठाउँहरूको पनि भ्रमण गर्न सक्नुहुनेछ। आदरणीय श्रोताबिन यहाँहरूलाई हार्दिक स्वागत छ हाम्रो यो शुक्ला नगरीमा भन्दै अब यहाँ मैले थोरै हजुरसित साहित्य संवाद गर्न हजुरले यो कविता कृति निकालिरहँदा र भन्नुभयो 2026 सालदेखि साहित्य यात्रा सुरु गर्नुभएको र कविता नै लेख्नुभयो यहाँको रुचि कविता विधा बाहेक अन्य विधामा पनि हो कि अथवा कविता विधा मुख्य नै रह्यो
4: अब मेरो रुचि लेख लेखप्रति मेरो रुचि हो
2: हजुर
4: समसामयिक घटनालाई मध्यनजर गरेर भोलिका सम्भावित लक्षणहरूलाई पनि मैले औल्याएर मेरा लेखहरू मैले राखेको छु। मैले त्यसलाई छपाउनु भएको छैन
2: भनेपछि यहाँले कति शैलीमा पनि रचना गर्नुभएको छ, रचनाहरू सिर्जनाहरू छन्, तिनलाई चाहिँ कृतिको रूप दिन
4: बाँकी छ,
2: साहित्य मञ्जरी चाहन्छ। अर्को चोटि यहाँको त्यो कृति प्रकाशन होस् र यहाँलाई फेरि हामीले निबन्धकार भनेर सम्बोधन गर्न पाइयोस् भन्ने शुभकामना व्यक्त गर्दछु र यहाँको त्यो लेखनी अझै मजबुत हुँदै जाओस् भन्दै साहित्य मञ्जरी भएको हुनाले हाम्रा श्रोताबिन्दलाई फेरि पनि एउटा रचना वाचनको लागि
4: मैले यो अब म शुक्ला गण्डकीभित्र भएको हुनाले मैले शुक्ला गण्डकीलाई नै बढी फोकस गरिरहेको छु। मेरो शुक्ला प्यारो शुक्ला गण्डकी, छ पालिका मिसिएर बनेको यो नगर कोत्रेदेखि जवानसम्म पुरै सेती बगर पूर्वाधारमा सबल छ, विकास गरौं भने दस वर्ष बितिसकेको नगर बनेकोले दुई पटक चुनाव भयो, मिश्रित प्रतिनिधि विस्तार विस्तार बढिरहेछ विकास गतिविधि, अग्ला अग्ला चुचुरा छन् पुराना छन् कोटहरू कोट, यातायात छोड्न जोड्न कठिन घुम्ती मार्ग स्रोत, आफ्नो आफ्नो भूगोल र हावा पानी अनुपातमा कृषि कार्य अघि बढाऊ प्रविधिको साथमा, नदी किनारसम्म फाटा खेती गरौं धेर मानव बस्ती पाखो रेखो समेत बसौं हेर, उत्पादनलाई बढाउँदै रोजगारी खोलौं यहाँ, आफ्नो जीवनयापन गर्न जानु पर्दैन कहाँ, पर्यटकलाई आकर्षण दिउ सेवा भाव भने भावक बने आन्तरिक बाह्य आउँछन् श्रद्धा भाव श्रद्धा बोकी, अनि मठ मन्दिरलाई सुगम गराउँ यातायात जोडी अतिथि देव अतिथि सेवा गर्दा गर्दै फुर्सद पाउनुहुन् भोलि, अनेक भाषा अनेक धर्म अनेक संस्कृति यिनलाई कहिले नभुलेर नै नभित्र विकृति, संस्कृति नै गहना हो हाम्रो संस्कार छाड्ने समृद्धिलाई माथि उठाउन सक्रिय भई तान्ने, स्वावलम्बन बन्न सिकाउ सबलाई तालिम दिई अनुगमनलाई निर्धार देऊ परीक्षा नै लिई, अनियन्त्रितलाई नियन्त्रण गरौं कडा लिई नीति गई कहिले पनि नहोस् यहाँ दुर्विचार गर्ने थिति, अपनत्व बढाऊ सबले हाम्रो नगर भने अवलम्बन गरौं नीति इमान्दार भने भने मैले चाहिँ एउटा कविता हाम्रो शुक्ला मेरो शुक्ला चारो शुक्ला गण्डकी भनेर एउटा कविता बनाएको छु।
2: सुन्दर कविता अनि यो शुक्ला गण्डकीको इतिहास पनि हो। शुक्ला गण्डकीमा छवटा पालिका मिसिएर शुक्ला गण्डकी बनेको हो र यसको भौगोलिक तरातल अनि यसको सामाजिक परिवेश अनि यहाँको कला संस्कृति भाषा लगायतका सबै विषयवस्तुहरूलाई सम्बोधन गरिएको यो कविता निकै सुन्दर रहेछ, यहाँ प्रति हार्दिक सम्मान छ। र मैले फेरि यो कविताको पनि यो अन्तिम श्लोक चाहिँ एकचोटि वाचन गर्न अनुमति चाहे आदरणीय श्रोताबिन, यो मेरो प्यारो शुक्ला गण्डकी कवि केशव पौडेलज्यूको कविता कृति पहिचानबाट एउटा श्लोक मैले पनि वाचन गरे। अपनत्व बढाउँ सबले हाम्रो नगर भनी, अवलम्बन गरौं नीति इमानदारा भनी, अवलम्बन गरौं नीति इमानदारा भनी। हाम्रो शुक्ला गण्डकी यसको साथ बचाउनको लागि हामी सबै जिम्मेवार हुनुपर्छ, यसको भाषा संस्कृति र कला आदिलाई बचाउन जोगाउन संरक्षण गर्नका लागि विकास गर्नको लागि हामी जिम्मेवार बनौ भन्दै म फेरि साहित्य सम्वादमा जोडिन चाहे। यहाँले कविता सुनाउनुभयो अनि यहाँको कलम निबन्धमा पनि रहेछ, गद्य विधामा पनि यहाँको कलम उत्तिकै सक्रिय रहेछ, रेडियो ढोरबराईले यहाँको गद्य विधा छिटै प्रकाशन होस् भन्ने शुभकामना पनि व्यक्त गर्दछ। अब भने म थोरै यहाँको पारिवारिक र पेसागत जीवन प्रति जोडिन चाहे, यहाँको पारिवारिक जीवनको बारेमा थोरै।
4: मेरो बुबाका हामी चारवटा छोरा चारवटा छोरा
2: हजुर
4: तिनटी हाम्रा दिदी बहिनीहरू हुनुहुन्छ
2: हजुर,
4: चार भाइ छोराहरू मध्ये अब हामी तिन भाइ चाहिँ शिक्षण पेसामा नै संलग्न रह्यौं,
2: तिनै भाइ
4: एकजना भाइ पनि पहिला शिक्षण पेसामा लाग्नु भएको थियो, पछि चाहिँ व्यापार बिजनेस तर्फ लागेको अवस्था छ, र हाम्रो परिवार चाहिँ शैक्षिक परिवार भनेर भन्दा हुन्छ। मेरो म आफू एकजना निवृत्त भए, मेरो माइलो भाइ पनि सेवाबाट निवृत्त भएको छ विजय पौडेल, मेरो भाइ माइली बुहारी भाइ बुहारी मुना पौडेल पनि अहिले शिक्षण पेसामा रत छन्, उनी पनि निवृत्त हुने अवस्था पुगिसकेको छ, साइलो भाइ र बुहारी आफ्नै निजी बोर्डिङ खोलेर पढाइरहेका छन्। उनीहरू पनि अब शिक्षामा मेरो बहिनी कान्ता देवी भट्टराई पनि शिक्षण पेसाबाटै निवृत्त भएर रहेकी छन्। उनी चाहिँ अब हाम्रै संरक्षणमा रहने अडचन परिस्थिति बन्यो र हामीकै संरक्षणमा हाम्रै चाहिँ एउटा आधारमा उनी चाहिँ रहेकी छन्। र मेरा एकजना श्रीमती छन् कृष्ण कुमारी पौडेल र दुईटा छोरा राजेश्वर पौडेल र महेश्वर पौडेल। उनीहरू पनि अहिले अब राजेश्वर पौडेल नेजाल सेवामा अधिकृत लेभलमा काम गर्दैछन् सिंचाई विभागमा। महेश्वर पौडेलले यो ब्रिजको सम्बन्धी कलेज खोलेका छन् आफैले, त्यहाँ चाहिँ कलेजमा अध्यापन गर्ने गराउने कामको चाहिँ भूमिका रहेको छ।
2: यहाँलाई आफ्नो परिवारबाट चाहिँ
4: अनि छोरीहरूमा अलिकति मैले एउटा ठुली छोरीबाट असन्तोष ल्याउनु परेको छ। ठुली छोरीको छोरी पनि ज्वाइँ पनि रहनु भएन, उहाँका दुईटा सन्तान छन् छोरा छोरी। उनीहरूको पढाइ त राम्रै छ, बाबु इन्जिनियर हो, नानी डाक्टर हो। उनीहरू बुवा आमाको अभाव पनि उनीहरूको पढाइमा हेम्पर रहेन। सबैजना चाहिँ अब ठिकै छ। कान्छी छोरी आफू स्वास्थ्य क्षेत्रमा अधिकृत हुन्, ज्वाइँ पनि डाक्टर हुनुहुन्छ, त्यताबाट सन्तोष चाहिँ छ। पर्याय रूपमा र असन्तोष चाहिँ अब जहाँ पनि हुँदो रहेछ, अरू चाहिँ ठिकै छ।
2: मैले यहाँको पारिवारिक जीवनको बारेमा थोरै जिज्ञासा राखे र त्यसैले शिक्षक भएको कुरा पनि जानकारी गराउनु भयो। अझ यहाँको परिवारमा त लगभग धेरैजना शिक्षण पेसामा आबद्ध हुनुहुँदो रहेछ
4: होइन।
2: अब शिक्षा क्षेत्रमा लाग्दा लाग्दै पनि सायद यहाँलाई नेपाली भाषा साहित्य प्रति बढी चाहिँ उत्साहित बनाउने काम पनि यही पेसाले नै गरे कि जस्तो लाग्यो।
4: पेसाले नै हो, पेसामा अब म स्वभावले कोही किन बर्बाद होस्, कसैलाई बर्बाद हुनबाट बचाउने मेरो अभियान हो। या व्यक्ति होस्, या राष्ट्र होस्, या समाज होस्, या चाहिँ कुनै पनि निकायलाई बर्बाद हुनबाट बचाउनु पर्छ। मैले आफूले जानेको सकेको आफ्नो बुच्चाले भ्याएको अवस्थामा व्यक्ति समाज राष्ट्रलाई बर्बाद हुनबाट बचाउनु पर्छ भन्ने मेरो अभियान हो। र मैले त्यो अभियानलाई अगाडि धेरै कुरा चाहिँ लेखहरू पनि आए, कविताहरू पनि पढे र म निकट भविष्यमा एउटा अर्को कविता संग्रह मातृभूमि कविता संग्रह म चाहिँ अब मेरो जन्मोत्सव पारेर त्योतिर चाहिँ प्रकाशन गर्ने अभियान जोमग गर्दैछु। यसमा यहाँहरूको साथ सहयोग अवश्य हुनेछ
2: भन्ने कुरा मैले अवश्य हुनेछ, हामी विश्वास पनि दिलाउँछौ। यहाँको साहित्य नेपाली भाषा साहित्य प्रतिको यो मोह सधैँ जागृत भइरहोस् र यहाँको दीर्घ जीवन र सुस्वास्थ्यको पनि शुभकामना गर्दै यहाँको कलमलाई सधैँ निरन्तर लागिरहन, साहित्य यात्रामा जोडिरहन पनि हामी शुभकामना व्यक्त गर्दछौ। फेरि हामी साहित्य मञ्जरीमा भएको हुनाले हाम्रा श्रोताबिनलाई रचना सुन्ने आतुरता उत्तिकै हुन्छ।
4: ल ठिक छ, एउटा संस्कारको खाँचो भन्ने एउटा रचना छ, फेरि यो पहिचान कविता संग्रहमा पठाएको संस्कार खाँचो। छोरा छोरी थोरै पाई पुर्पल्याई पाल्छन्, तीन वर्षको भएपछि स्कुल पठाउन थाल्छन्। जे चाहियो नि दुःख गरी पुर्याइदिनु पर्ने, नपुर्याए आँखाबाट आँसु मात्र झार्ने, मोबाइल र टिभी भए मनोरञ्जन पुग्ने, यही चालाले कहिले हो त वातावरण पुग्ने, बोल्ने के हो कसरी हो संस्कार केही छैन, को हो को को हुन्छ आफन्त नाता केही थाहा छैन, खेतबारी र वस्तुभाव चिनेको नै छैन, तिर्खा संगत गर्ने मौका दिलाएकै छैन, संस्कार केही थाहा छैन, गर्ने केही होइन, ड्याडी मम्मी भन्ने बाहेक अरू जाने छैन, 18 वर्ष पुग्नै नपाई विदेशतिरको तर्खर, सँगै पढ्ने साथी सँगै चिन्दै गाथ्यो भक्त, आफ्नो जेठा आफ्ना मान्छे को हुन् थाहा छैन, व्यावहारिक ज्ञानको वास्ता पहिचान पनि छैन, सभ्यता र संस्कृति सबै विदेशी भित्रिए, हाम्रो सबै संस्कार जति नष्ट भई त्यति थिए, छोरी मान्छे नेमैले अर्का घर जाने, जन्म घरमा केही जाने छैन, कसरी यो खाने, केटाकेटी अधिक मिल्छन् छुट्टै बस्न खोज्छन्, घरमा आइतका बाबुआमा विस्तार विस्तार भुल्छन्।
2: कस्तो एकदम त्यतिलो भाव रहेछ क्या अन्तिम श्लोकमा, केटाकेटी अधिक मिल्छन् छुट्टै बस्न खोज्छन्, घरमा आइतका बाबुआमा विस्तार विस्तार। अहिले पछिल्लो समय चाहिँ यो पुस्तान्तरणका कारणबाट अघिल्लो पुस्तासँग पछिल्लो पुस्ताका मानिसहरूको चाहिँ हिमसिम कम हुँदै गएको अनुभव यो अघिल्लो पुस्ताका नागरिकहरूले गरेका छन्, यो तितो सत्य पनि हो। र हाम्रो चाहिँ हिन्दू सनातन धर्म अनुसारको
3: परम्परा संस्कृति चाहिँ बिस्तारै लोप हुँदै गएको र आयातित संस्कृतिको अनुसरण गर्ने सन्दर्भमा बालबालिकाहरूमा त्यो चाहिँ प्रत्यक्ष असर पुगेको र आफूले के गर्नुपर्छ भन्ने कुराको पनि एक्का हुन नसकेको यो परिस्थितिलाई चाहिँ यो कवितामा उजागर गरिएको रहेछ।
4: यतिसम्म कि खेती लगाउने कुन बेला हो, कुन जग्गा हो, कुन खेती लगाउने हो, कुन खेतीको नाम के हो भन्ने पनि अहिलेको बच्चालाई थाहा छैन।
3: छैन, किनकि उनीहरूलाई हामी माटो छुन दिँदैनौँ,
4: माटो छुँदैनौँ
3: होइन। माटोमा छोएपछि, माटो लागेपछि मैलो फोहोरी हुने देख्छौँ अनि हामी तुरन्तै पखालिदिन्छौँ अनि माटोसँगको प्रेम भएन होइन बाबु
4: नानीहरू।
3: अनि त्यो प्रकारको सांस्कृतिक विकास चाहिँ हुन सकेन, यो हाम्रै पनि कारण हो, बाबु नानीहरूको दोष छैन। हामीले जे हामीले जे सिकायौँ अनि उहाँ त्यही सिक्नुभयो र अर्को कुरा अहिले त विश्वव्यापीकरणको प्रभावका कारण पनि हामी चाहिँ खालि हाम्रा चाहिँ परम्परागत सोचमै मात्रै लिन हुन पनि सक्दैनौँ किनकि समय परिवेश अनुसार परिवर्तन पनि खाँचो छ। यस अर्थ पनि हाम्रा संस्कृतिहरूलाई चाहिँ अलिकति फरक तरिकाबाट लैजान सक्यौँ भने पक्कै पनि हाम्रा बाबु नानीहरूमा त्यो प्रकारको चेतना, त्यो प्रकारको सजगता अवश्य विकास हुनेछ भन्ने अपेक्षा हामी सबैको छ। आजको साहित्य मञ्जरी कस्तो लागिरहेको छ आदरणीय श्रोताबिन? यहाँहरू रेडियो ढोरबराईको फेसबुक पेजबाट पनि प्रत्यक्ष हामीलाई नियालिरहनु भएको छ, मेरो साथमा रहनु भएको छ कवि केशव पौडेल र उहाँको कृति रहेको छ पहिचान कृति, कविता कृति, र यही कृतिबाट उहाँले आज हामीलाई कविता सुनाउनु भएको छ। यस अर्थमा साहित्य मञ्जरी आज कविता विशेष बनेको छ र हामी पद्य कविताहरू विशेष गरेर लोक छन्दमा लेखिएका पद्य कविताहरू श्रवण गरिरहेका छौँ। यहाँहरूलाई कस्तो लागिरहेको छ, आफ्ना रचनात्मक सल्लाह सुझावहरू प्रेषित गर्न नबिर्सनुहोला है भन्दै भर्खरै यहाँले सुन्नुभएको कविताप्रति, कविप्रति मैले पुनः हार्दिक सम्मान व्यक्त गरेँ भने अब म थोरै संवादमा जोडिन चाहेँ सर। ठिकै छ, यहाँको यो साहित्य अनुरागप्रति म त फेरि पनि हजुरप्रति सम्मान व्यक्त गर्छु। हजुरलाई यसरी साहित्य रचनामा नेपाली भाषा साहित्यप्रति आकर्षण गर्ने सन्दर्भमा सम्झनै पर्यो भने कसलाई सम्झनुहुन्छ?
4: हो, यो वास्तवमा मान्छे परिस्थिति अनुकूल चल्ने प्राणी हो, परिस्थितिको सँगसँगै चल्नु सकेन भने पनि हाम्रो कुनै आफ्नो पहिचान रहँदैन धरतीमा र यस कारण पनि यो परिस्थितिसँगै जाने क्रममा अब विभिन्न आफन्तजनहरूसँग हुने भेटघाट, आफन्तजनबाट पाएको माया सद्भाव, यसले पनि यो चाहिँ रचना सङ्कलनमा प्रभाव पार्दो रहेछ। म यो बाह्रै साहित्य प्रतिष्ठानको अध्यक्ष बन्ने जुन शुभ अवसर मैले प्राप्त गरे, यसबाट म अध्यक्ष साहित्य प्रतिष्ठानको अध्यक्ष भइसके पछाडि मैले यो संस्थामा बसेर केही गर्नुपर्छ, मेरो आफ्नो पहिचान पनि केही राख्नुपर्छ र यो देशलाई, यो समाजलाई मैले केही दिनुपर्छ भन्ने मेरो आफ्नो अठोटका साथ मैले कविता संग्रहलाई एउटा विमोचन गराउने जुन जोग गरेँ त्योबाट मैले चाहिँ एउटा आफूलाई सन्तुष्टि पनि लिएको छु र मैले मेरा प्रेरणा दिने स्रोतहरू भनेको पहिला हाम्रो चाहिँ अब आफ्नो दाजु माधव पौडेलबाट मैले कविताको लागि, उहाँ आफू कवि बन्नु नसके तापनि उहाँले कवि बन्नेको लागि मलाई चाहिँ प्रेरणा गर्नुभयो, उहाँप्रति म
3: लेख्नको लागि प्रेरित गर्नुभयो,
4: श्रद्धा गर्न चाहन्छु। त्यस्तै गरेर मलाई यो काममा बढी चाहिँ हौसला दिने मेरो आदरणीय गुरु ठाकुर प्रसाद शास्त्रीज्यूमा पनि मैले यो चाहिँ त्यो एउटा प्रेरणाको लागि उहाँले मलाई जुन दिनुभएको जुन एउटा चाहिँ अवसर हो त्यसको पनि उहाँप्रति म आभारी छु र मेरो परिवारभित्र मेरो भाइ विजय राजले पनि अब एउटा चाहिँ आफ्नो कृति वीरबहादुर भन्ने कृति चाहिँ
3: निकालिसक्नु
4: र त्यसबाट पनि म प्रेरित भएर मैले पनि केही गर्नुपर्छ, म पनि अब चाहिँ आफ्नो होइन कलम समाउने मान्छेले पनि केही गर्नुपर्छ भनेर प्रेरणा अनुसारै लिएको।
3: आफ्नो घर परिवार अनि इष्टमित्र साथीभाइ सर संगतका कारणबाट पनि हामी लेख्ने बन्छौँ, लेखक बन्छौँ अनि लेख्न खोज्छौँ पनि, त्यो अवश्य पनि हो र ज जसलाई यहाँले प्रेरणाको स्रोत मान्नुभयो उहाँहरूप्रति साहित्य मञ्जरीको तर्फबाट पनि हार्दिक सम्मान व्यक्त गर्दछु। र मलाई एउटा कुरा प्रति जिज्ञासा, यो अक्सर मैले आमन्त्रण गरेर आउनुभएका सबै सर्जकहरूलाई सोध्ने गर्छु, एउटा के चाहिँ भ्रम अथवा विश्वास अथवा भनाइ के छ भने नि, साहित्यकारहरू कविहरू आफू लेख्छन् सुनाउँछन् तर अर्काको सुन्दैनन् भन्ने एउटा भ्रम पनि छ। यो कुरामा चाहिँ म विश्वास गर्दिन, किनकि सर्जकहरू अध्ययनशील हुनुपर्छ भन्ने मेरो विश्वास हो, होइन मेरो विचार हो। यहाँको चाहिँ यस अर्थमा
4: अहिले म पनि धेरै स्टडी गर्छु, अहिले अब रेडियो टिभी
3: हजुर
4: अब यो चाहिँ सामाजिक सञ्जालका कुराहरू अध्ययन गर्छु, हेर्छु विभिन्न यो सांस्कृतिक कार्यक्रमहरूमा सहभागी हुने मेरो इच्छा हुन्छ र त्यसबाट मैले केही न केही सिकिरहेको हुन्छु, होइन केही न केही बुझिरहेको हुन्छु, केही न केही स्मरण गरिरहेको हुन्छु र अहिले त गरेको भन्दा स्मरण गर्ने भन्दा पनि विस्मृतिको मात्रा बढ्दै गयो अवस्थाले नै होला। धेरै कुराहरू चाहिँ मैले तत्काल भनेको कुरा तत्काल टिपिनँ भने एकछिनपछि बिर्सु, त्यस्तो पनि अवस्था भइसकेको छ। त्यस्तो कुरामा म चाहिँ अर्काको सल्लाह सुझावमा म जहिले पनि तत्पर, म चाहिँ अर्काले भनेको कुरा नसुन्ने